शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज शुक्रबार, विक्रम सम्वत 2083 साल 22 गते जेठ, तदनुसार सन् 2026 को आज 5 तारीक जून, र समय यस बेला बिहानको ठीक 6:25 अनि 43 सेकेन्ड भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग। स्वागत जनाउन चाहन्छु टाढा अनि नजिकका सबै श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु र यो यात्रामा यहाँहरू सबै सबैले मलाई साथ दिनुहुनेछ।

मानिसले आफ्नो अधिकारको निम्ति भरपूर कष्ट सहेर पनि आफ्नो अधिकारमा फतेह हासिल गर्नु सक्नुपर्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोतावृन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको न्यानो अभिवादन अनि शुभ प्रभा।

श्रोतावृन्द, मानव अधिकार र कर्तव्यलाई समाजमा उसको इज्जत र प्रतिष्ठाको लागि जिम्मेवार मानिन्छ। यिनै अधिकार र कर्तव्यलाई स्मरण गर्दै विभिन्न समाज सुधारकहरूले मानव अधिकारको रक्षामा आफ्नो तन, मन र धनको त्याग गरेर विश्व नेतृत्वमा विशेष जोड दिए, जसमा महात्मा गान्धी एक थिए। मानव अधिकारको निम्ति यो लडाईलाई दक्षिण अफ्रिकामा रेलमा यात्रा गर्दा मासु र रगतको सामान्य देखिने मानिसहरूले सुरु गरेका थिए औ यो लडाई अन्तिम सासम्म जारी रह्यो। पछि त्यही व्यक्ति जनताको चेतना बनेर महात्मा गान्धीको नामले प्रसिद्ध भए।

गान्धीजीको मन्त्र थियो, कुनै पनि काम गर्दा समाजको सबैभन्दा गरिब र निम्न वा कमजोर व्यक्तिलाई के फाइदा पुग्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। यो उनको अर्थतन्त्रको मन्त्र पनि थियो। महात्मा गान्धी आर्थिक विकासको लक्ष्य मानिसलाई खुसी बनाउने हुनुपर्छ भन्ने विश्वास राख्थे। भौतिक विकासलाई प्रगतिको आधारभूत मापदण्ड मानिने समृद्धिको आधुनिक सोचमा उनी विश्वास गर्दैनथे। उनी बहुजन सुखया, बहुजन हितया अनि सर्वोदय अर्थात् सबैको उत्थान सिद्धान्तमा विश्वास राख्दथे।

गान्धीजी बिना मानव अधिकारको अवधारणा अधुरो छ, किनभने मानव अधिकारको सांस्कृतिक र वैचारिक पृष्ठभूमि गान्धीजीको सबै दर्शनमा आधारित छ। अहिंसाका पुजारी गान्धीजीले जहाँबाट विश्वले व्यक्तिको मानव अधिकारका लागि दिशा प्राप्त गर्यो, ती सबै विचारहरू बीच समन्वय स्थापित गर्यो।

श्रोताबिन्द, एक अर्काप्रतिको सहयोग, आपसी भ्रातृत्व, आपसी सद्भावना औ सबै धर्मबीच समानताको तत्व विश्वका सबै प्राणीमा विद्यमान छ। गान्धीजीको आन्तरिक ध्यान र दैनिक दिनचर्यामा पनि मानव अधिकारको स्पष्ट झलक।

0: श्रोताबिन्द,
1: गान्धीजीको विश्वास थियो कि मानिसहरूमा छुवाछुत फैलाउनु भनेको सत्यका सिद्धान्तहरूलाई अस्वीकार गर्नु हो, जसले भारतीय जनताको गर्वलाई तोड्न सक्छ। छुवाछुत जस्ता कुप्रथा समाजको उपहार हो, जसले मानवीय आचार संहिताको घोर उल्लङ्घन गर्छ। थप रूपमा, गान्धीजीले आफ्नो राजनीतिक जीवनभर छुवाछुत विरुद्ध व्यापक रूपमा लडे।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले गान्धीजीमाथि एक चिन्तन सुन्नुभयो, साथै केही राम भजन अनि अन्य भजनहरूको पनि आनन्द लिनुभयो। आजको यस गान्धी कथा कार्यक्रमबाट यो सञ्चालक नामगेल तामाङलाई पनि बिदा दिनुहोस् अनि हजुरहरू जहाँ पनि हुनुहुन्छ स्वस्थ रहनुहोस्, आफ्नो शरीरको पुरा याद

लाई जाँदा त्यहाँ फोस्रो माटो मात्र रहन्छ। त्यस्ता ठाउँमा बेसी एसिडयुक्त पाएको थाहा लागेको छ। दार्जिलिङको एसिडयुक्त माटोमा मल जल नलगाउनाले उत्पादन कम्ती हुन्छ। एसिडयुक्त जमिनमा रासायनिक मल लाउँदा पनि उत्पादन राम्रो हुँदैन। पौधालाई चाहिने मुख्य खाद्य पदार्थ जस्तै नाइट्रोजन, फस्फरस, पोटास, क्याल्सियम, म्याग्नेसियम साथै कम्ती परिमाणमा चाहिने खाद्य जस्तै मेलिबोडिनम, बोरन, जिंक इत्यादिलाई पौधासम्म पुर्याउने गुण एसिडयुक्त माटोमा कम्ती हुन्छ भन्ने कुरो सबै कृषक दाजुभाइहरूले सायद बुझिसकेका छन्। एसिडयुक्त माटोबाट पौधाले ठिकसित खाद्य पदार्थ लिन सकेन भने उत्पादन कम्ती हुन्छ र माटोमा भएको एसिडलाई बुझाउनको निम्ति पीएच शब्द प्रयोग गरिन्छ। यदि माटोको पीएच 7 छ भने माटो साधारण मानिन्छ। 7 भन्दा बेसी भए एल्का लाइन मानिन्छ अनि 7 भन्दा कम भए एसिड युक्त मानिन्छ। कृषक श्रोताहरूले जान्नुपर्ने अर्को कुरो के छ भने माटोको पीएच 6.5 देखि 7 सम्म छ भने पौधाले मुख्य तथा साना साना खाद्य पदार्थ ठिकसित लिन सक्छ। यदि पीएच 6 भन्दा कम भए पौधाले नाइट्रोजन, फस्फरस, पोटास, सल्फर, क्याल्सियम, म्याग्नेसियम, मोलिबडेनम अनि बोरन लिन गाह्रो पर्छ भने आइरन, म्याङ्गनिज बेसी लिन सक्छ। पौधालाई साना खाद्य पदार्थ कम्ती मात्रामा चाहिने हुनाले बेसी मात्रामा मल दियो भने यसको नतिजा हानिकारक भएर उत्पादन कम्ती हुन्छ। डोलोमाइटको मात्रा कुन माटोमा कति डोलोमाइट चाहिन्छ त्यो त्यस माटोको बनावटमा निर्भर गर्छ। हल्का माटोमा प्रति एकर 1 टन डोलोमाइट लगाउनुपर्छ, मध्यम माटोमा 2 टन प्रति एकर अनि गह्रौ माटोमा 3 टन प्रति एकरको दरले प्रयोग गर्नुपर्छ। डोलोमाइट एकपल्ट प्रयोग गरेपछि प्रत्येक 3-3 वर्षमा पुनः प्रयोग गर्नुपर्छ। डोलोमाइट लगाउने तरिका कुनै फसल लगाउनभन्दा कमसेकम 6 देखि 8 हप्ता अघि नै डोलोमाइट लगाउनुपर्छ। 6 देखि 8 हप्ता अघि लगाएर माटो भिजेको हुँदा नै खुबै राम्रो गरी जोतेर मिसाउनुपर्छ। डोलोमाइटले नाइट्रोजनलाई उडाइदिने हुनाले त्यति बेला कुनै नाइट्रोजनयुक्त सार प्रयोग गर्नुहुँदैन। र खेतीपातीबारे सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो माटोलाई सुधार्नमा डोलोमाइटको भूमिका सम्बन्धी जानकारी। खेतीपातीबारे सल्लाहपछि अब आउनु श्रोता, अहिले क्रममा सुनौ आधुनिक गीत। स्वर छ स्नेश्री थापाको।

हवस् त श्रोता, स्नेहश्री थापाको स्वरमा यो आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात। समय सबैलाई बिहानीको 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवामा हाम्रा सबै आदरणीय श्रोताहरूलाई अभिवादन टक्राउन चाहन्छु, साथसाथै स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा।

यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग, अनि यहाँबाट यहाँहरूले सुन्दै हुनुहुन्छ जीके छेत्रीको संगीत रचनामा रिमला मोक्तान अनि पवन गोलेको स्वरमा भक्ति संगीत।

0: सीके छेत्रीको संगीत रचनामा यतिन्जेल श्रोताहरूले सुन्नुभयो पवन गोली अनि रिमेला मोक्तानको स्वरमा भक्ति संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनसिपमा भाग लिने एथलिटहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर र ब्रिटेनका विदेश मन्त्री यवेट कुपर बीच हिजो नयाँ दिल्लीमा पहिलो वार्षिक बैठक सम्पन्न भयो। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ र आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको ईएसआईसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्नेछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचासहित धेरै महत्त्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पतालसहित लगभग 1,340 करोड रुपियाँ परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेखनीय रूपमा बढाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ।
2: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4-लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुँच में सुधार होगा। जनकल्याण के तहत प्रधानमंत्री सूरत में 24 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ईएसआईसी अस्पताल का भी उद्घाटन करेंगे। इसके अलावा गुजरात में ट्रांसमिशन नेटवर्क विस्तार, दहेज पीसीपीआईआर और सरिगाम जीआईडीसी में उन्नत अपशिष्ट निपटान प्रणाली और वलसाड़ में आधुनिक बिजली वितरण उन्नयन सहित कई महत्वपूर्ण औद्योगिक बुनियादी ढांचा परियोजनाओं का भी आज शुभारंभ किया जाएगा। अपर्णा खूंट, आकाशवाणी समाचार, अहमदाबाद।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनसिपमा भाग लिने एथलिटहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। अहमदाबादमा च्याम्पियनसिपको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, आयुष मन्त्रालयले योगासनसँग वर्षभरि संलग्नतालाई प्रोत्साहित गर्न र समुदायहरूमा स्वस्थ जीवनशैलीलाई बढावा दिन योग 365 अभियान सुरु गरेको छ। प्रधानमन्त्री श्री मोदीले विश्वभरिका खेलाडीहरूलाई च्याम्पियनसिपभन्दा बाहिर योगको बारेमा जागरूकता फैलाउन मद्दत गर्न आग्रह गर्नुभयो। अहमदाबादले पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजना गरेपछि यो अपिल आएको हो, जसले 60 भन्दा अधिक देशका 400 भन्दा अधिक प्रतिस्पर्धीहरूलाई आकर्षित गरेको छ। हिजोदेखि सुरु भएको तथा 8 जुनसम्म आयोजना हुने यो कार्यक्रम योगासनलाई एक संरक्षित अन्तर्राष्ट्रिय खेलको रूपमा विकास गर्ने ऐतिहासिक प्रयासको रूपमा लिएको छ।
3: चैंपियनशिप के माध्यम से योगासन को एक कॉम्पिटिटिव स्पोर्ट्स के रूप में नई पहचान मिलेगी। मुझे विश्वास है कि भविष्य में योगासन भी अंतर्राष्ट्रीय खेलकूद में अपनी जगह बनाएगा, चाहे ओलंपिक्स हो या मल्टी स्पोर्ट्स इवेंट्स हो। और निश्चित तौर से इसमें इस पहली वर्ल्ड योगासन चैंपियनशिप की बहुत बड़ी भूमिका होगी।
1: विदेश मन्त्री सुब्रमण्यम जयशंकर र ब्रिटेनका विदेश मन्त्री यवेट कुपरबीच हिजो नयाँ दिल्लीमा पहिलो वार्षिक बैठक सम्पन्न भयो। यस बैठकमा भारत युके भिजन 2035 को प्रगतिको समीक्षा गरियो। दुवै नेताहरूले भिजन 2035 का सबै पाँच प्रमुख स्तम्भहरू विकास प्रविधि र नवीनता रक्षा र सुरक्षा जलवायु र स्वच्छ ऊर्जा र शिक्षामा भएको प्रगतिबारे चर्चा गर्नुभयो। बैठकले विस्तृत आर्थिक तथा व्यापार सम्झौताले सृजना गरेको नयाँ अवसरहरूको स्वागत गर्दै यसको शीघ्र कार्यान्वयनको अपेक्षा गरेको छ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। हिजो उत्तर पूर्वी परिषदको 73 पूर्ण अधिवेशनमा भाग लिनुभएपछि गृहमन्त्री श्री शाहले सामाजिक सञ्जालमा उत्तर पूर्वी परिषदले यस क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाउने निकायको रूपमा काम गरिरहेको बताउनु भएको छ। साथै यसले स्थानीय संस्कृतिको प्रवर्धन साथै जनताको आकांक्षा पूरा गर्ने काम पनि गरेको छ। सत्रमा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धियाले सबै नेताहरू एक बलियो र समृद्ध उत्तर पूर्व निर्माण गर्ने संकल्पमा एकजुट रहेको बताउनुभयो। पूर्वोत्तर परिषदको पूर्ण सत्रमा पूर्वोत्तर क्षेत्रका राज्यपालहरू मुख्यमन्त्रीहरू र नीति निर्माताहरू सहित धेरै प्रतिष्ठित नेताहरूले भाग लिएका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। मन्त्रीमण्डलको नियुक्ति समितिले प्रधानमन्त्री नरेन्द्र मोदीको सल्लाहकारको रूपमा 1987 ब्याचका सेनानिवृत्त आइएएस अधिकारी तरुण कपूरको कार्यकाल एक वर्ष बढाउनेलाई स्वीकृति दिएको छ। प्रधानमन्त्री कार्यालयमा श्री कपूरको विस्तारित कार्यकाल यसै महिनाको 10 तारिकदेखि एक वर्षका लागि प्रभावी हुने कार्मिक तथा तालिम विभागले जानकारी दिएको छ। रेल मन्त्री अश्विनी वैष्णव भोलि पश्चिम बङ्गालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजनाहरूको प्रगतिका समीक्षा गर्नुहुनेछ। उहाँले नवन्नमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसित उच्चस्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनुहुनेछ। संसदको रेल सम्बन्धी स्थानीय समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नेछन्। संसदीय मामिला मन्त्रालय र पश्चिम बङ्गाल विधानसभाले हिज नयाँ दिल्लीको संसदमा पश्चिम बङ्गाल विधानसभा राष्ट्रिय ई विधान एप्लिकेसन निभाको कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। केन्द्रीय संसदीय मामिला मन्त्री किरण रिजिजूले पश्चिम बङ्गाल विधानसभालाई निभामा एकीकृत गर्ने कार्यलाई ऐतिहासिक बताउनु भएको छ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यो हरेक वर्ष 5 जुनमा मनाइन्छ। यसको सुरुवात सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरूकता बढाउनु हो। यस दिवसले पर्यावरण संरक्षणका लागि वैश्विक रूपमा सामूहिक प्रयासलाई प्रोत्साहित

गर्दछ। नेपालका विदेश मन्त्री शिशिर खनाल आज तीन दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुने नेपालको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रीमण्डलको नियुक्ति समितिले विश्व ब्याङ्कको मुख्यालय वासिङटन डिसीको कार्यकारी निर्देशनमा नीलकण्ठ मिश्रलाई तीन वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको छ। कार्मिक तथा तालिम विभागका अनुसार परमेश्वरन अय्यरको कार्यकाल पनि नयाँ अधिकारीले पदभार ग्रहण नगरेसम्म बढाइएको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, जम्मू कश्मीर, लद्दाख, मध्यप्रदेश, ओडिसा, राजस्थान र उत्तर प्रदेशमा तीव्र हावापानीको चेतावनी जारी गरेको छ। तटीय कर्नाटक, केरल र माहे, उत्तरी आन्तरिक कर्नाटक र तमिलनाडु, पुण्डिचेरी र करैकालका स्थानहरूमा दिनभरि अत्याधिक वर्षा हुने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सडक, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनसिपमा भाग लिने एथलिटहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर र ब्रिटेनका विदेश मन्त्री यवेट कुपर बीच हिज नयाँ दिल्लीमा पहिलो वार्षिक बैठक सम्पन्न भयो र आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर 9 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानीको 7:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रभा। आउनु श्रोता, आनन्द लिऊ।

0: गणेश गजमेरको शब्द, बेगबसन थापाको संगीत रचनामा थुपदेन भुटियाको स्वरमा रहेको यस गीतको साथै अहिलेलाई भने पूरा हुन्छ यो संगीतमय यात्रा। श्रोताहरू हुनुहुन्छ अहिले आकाशवाणीको नेपाली प्रसारण सेवासँग।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, विषय छ भारतले सबैभन्दा बढी खाद्यान्न उत्पादन दत्ता गर्दछ। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। केन्द्रीय कृषि तथा किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले हालै 2025-26 लागि प्रमुख बालीहरूको उत्पादनको तेस्रो अग्रिम अनुमान जारी गर्नुभयो र भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले किसानहरूको समृद्धि र कृषि क्षेत्रको वृद्धिको लागि निरन्तर काम गरिरहेको छ, जसको सकारात्मक प्रभाव अब रेकर्ड कृषि उत्पादनको रूपमा देखिन थालेको छ। तेस्रो अग्रिम अनुमान अनुसार देशको कुल खाद्यान्न उत्पादन 376.563 मिलियन टन अनुमान गरिएको छ, जुन गत वर्षको 357.732 मिलियन टन उत्पादनभन्दा लगभग 18.8 मिलियन टन बढी हो। यो देशको इतिहासमा अहिलेसम्मकै उच्च खाद्यान्न उत्पादन हो। श्री चौहानले यस ऐतिहासिक उपलब्धिको लागि देशका किसानहरूलाई बधाई दिनुभयो। कृषि तथा किसान कल्याण मन्त्रालयले जारी गरेको तेस्रो अग्रिम अनुमानले भारतको कृषि प्रगतिको बलियो र उत्साहजनक तस्वीर प्रस्तुत गर्दछ। श्री चौहानले विस्तृत बालीगत तथ्याङ्कले वर्ष 2024-25 150.184 मिलियन टन रहेको चामल उत्पादन 154.024 मिलियन टन रहेको बताउनुभयो, जसले 3.84 मिलियन टनले वृद्धि भएको बताउनुभयो। श्री चौहानले भन्नुभयो, तेस्रो अग्रिम अनुमानले देशमा खाद्यान्न प्रमुख अन्न तेलहन र व्यावसायिक बालीहरूको उत्पादन स्थिति बलियो रहेको स्पष्ट रूपमा संकेत गर्दछ। धेरै बालीहरूले रेकर्ड उत्पन्न स्तर हासिल गर्ने अनुमान गरिएको छ। उहाँले अझ भन्नुभयो, भारतीय कृषि अनुसन्धान परिषद र यसका संस्थाहरूले गरेको कृषि अनुसन्धानले पनि प्रमुख बालीहरूको उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। यी प्रयासहरूमा जलवायु प्रतिरोधी बाली प्रजातिहरूको विकास, वर्षामा आधारित उत्पादन प्रवृद्धि र तल्लो तहका किसानहरूलाई अनुसन्धान परिणामहरूको प्रसार समावेश छ। गत वर्ष गरिएको विकसित कृषि संकल्प अभियान अन्तर्गत वैज्ञानिकहरूले किसानहरूलाई प्रत्यक्ष पहुँच प्रदान गरेर देशभरिका कृषि अभ्यासहरूलाई अझ बलियो बनाएको थियो। किसानहरूलाई जलवायु प्रतिरोधी प्रतिविधिहरू, सुधारिएको बाली उत्पादन प्रविधिहरू, वर्षामा आधारित खेती अभ्यासहरू र समग्र कृषि विकासको लागि वैज्ञानिक सल्लाहकार समर्थन प्रदान गरिएको थियो। वर्ष 2025-26 आईसीएआरले अन्न तेलहन दाल व्यावसायिक बाली र चार बालीहरू सहित देशका विभिन्न कृषि जलवायु क्षेत्रको लागि उपयुक्त 349 बाली प्रजातिहरू जारी गर्नुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रीले जानकारी गराउनुभयो, वर्ष 2024-25 प्रजनन बिउ उत्पादन 109,370.2 क्विन्टल पुगेको छ, जबकि गुणस्तरीय बिउ उत्पादन 433,114.7 क्विन्टल रहेको छ। माटो र जलस्रोत व्यवस्थापन, जलवायु, स्मार्ट कृषि, डिजिटल माटो, वृद्धि मत्ता र दिगो कृषि प्रविधिहरूमा एकीकृत नवप्रवर्तनले प्रमुख बालीहरूको उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।

0: तपाईको दृष्टि धमिलो छ यसलाई लापरवाही नगर्नुहोस् सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस् सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ ठेगाना सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी सम्पर्क नम्बर 9733300090 के तपाईँको दृष्टि धमिलो छ यसलाई लापरवाही
1: अब अहिलेलाई भने हामी बिदा माग्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट समय बेला बिहानीको 8:45 भइरहेछ श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा साथै आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा पनि यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ अनि न्युज अन मोबाइल एपमा पनि हामी उपलब्ध छौँ आज शुक्रबार र शुक्रबारको यो बिहानी समय हो सन्दर्भको साथमा फिल्म संगीतको आजको हाम्रो सन्दर्भको विषय रहनेछ वेस्ट टु वेल्थ म्यानेजमेन्ट फोहोरबाट सम्पत्ति प्रबन्धन यो विषयमाथि जानकारी अवश्य राख्ने छु श्रोता पहिले आउनुहोस् सुनौ यो फिल्म संगीत

शब्द थियो निदा फजलेको, संगीत आरडी वर्मनको चलचित्र हर्जाईबाट। श्रोताले सुन्नुभयो यो पहिलो फिल्म संगीत लता मंगेशकरको स्वरमा। त यो पहिलो फिल्म संगीतको प्रसारणपछि अब आउनु श्रोताले आजको हाम्रो सन्दर्भको विषयलाई। र मैले आजको विषय यहाँहरू अघि भनिसकेको छु, वेस्ट टु वेल्थ म्यानेजमेन्ट, फोहोरबाट सम्पत्ति प्रबन्धन। आजको आधुनिक समयमा बढ्दो जनसङ्ख्या, शहरीकरण र उपभोगको बानीसँगै फोहोर व्यवस्थापन विश्वकै ठूलो चुनौती बनेको छ। सड़क, नदी, जंगल, गाउँ बस्ती र गल्ली गल्लीमा थुप्रिएका फोहोरले वातावरण मात्र होइन मान्छेको स्वास्थ्यलाई पनि गहिरो असर पुर्याइरहेको छ। तर यही फोहोरलाई सठिक ढंगले व्यवस्थापन गर्न सकियो भने त्यसैबाट ऊर्जा, रोजगारी र आर्थिक समृद्धि सृजना गर्न सकिन्छ। यही सोचमाथि ध्यान केन्द्रित गर्दै भारत सरकारले पनि वेस्ट टू वेल्थ म्यानेजमेन्ट अर्थात् फोहोरबाट सम्पत्ति बनाउने अवधारणालाई विशेष प्राथमिकता दिएको छ। वेस्ट टू वेल्थ भन्नाले प्रयोग भइसकेका वा फालिएका वस्तुहरूलाई पुनः प्रयोग, पुनर्चक्रण वा प्रशोधन गरेर उपयोगी सामग्रीमा रूपान्तरण गर्नु हो। त्यसमा प्लास्टिक, जैविक फोहोर, कृषि अवशेष, इलेक्ट्रोनिक फोहोर तथा औद्योगिक फोहोरलाई नयाँ उत्पादन, ऊर्जा वा मलमा बदलिने कार्य गरिन्छ। यसले वातावरण संरक्षणसँगै आर्थिक विकासमा पनि ठूलो योगदान पुर्याउँछ। विशेष गरी जैविक फोहोरबाट बायोग्यास उत्पादन गर्नु, प्लास्टिक फोहोरबाट सड़क निर्माण सामग्री, कृषि अवशेषबाट जैविक ऊर्जा उत्पादन गर्न सकिन्छ। यसले गाउँदेखि शहरसम्म रोजगारी सृजना गर्न सहयोग पुर्याउँछ। यति मात्र होइन, घर घरबाट फोहोर छुट्याउने र पुनर्चक्रण गर्ने तथा कम्पोस्ट मल उत्पादन गर्ने कार्यले स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दछ। यसैले फोहोर फाल्ने होइन तर व्यवस्थापन गर्ने महत्वपूर्ण कार्यतिर अग्रसर गराउँछ। वेस्ट टू वेल्थ व्यवस्थापनले वातावरणीय प्रदूषण कम गर्नुको साथै प्राकृतिक स्रोतको संरक्षण गर्नुमा पनि सहयोग पुर्याउँछ। पुनर्चक्रणका कारण नयाँ कच्चा पदार्थको आवश्यकता घट्छ र ऊर्जाको बचत हुन्छ। साथै फोहोरबाट ऊर्जा उत्पादन हुँदै वैकल्पिक ऊर्जाको स्रोत पनि बढ्छ। यसले हरित अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर फोहोरको वर्गीकरण अत्यन्तै आवश्यक हुन्छ। आफ्नो घरको फोहोरलाई सधैँ दुईवटा श्रेणीमा छुटाएर राख्नुपर्छ ताकि यसको सठिक उपयोग होस्। गिलो फोहोर, जस्तै बाँचेको खानेकुरो, सब्जी अनि फलको बोक्राहरू, सुक्खा पत्ता आदि, यसद्वारा जैविक खाद उत्पादन गर्न सकिन्छ भने सुक्खा फोहोर, जस्तै प्लास्टिक, फुटेको काँचको वस्तु, धातु, कागज, पोलिथिन अनि इलेक्ट्रोनिक फोहोर, जुन पुनर्चक्रणद्वारा पुनः उपयोगमा ल्याउन सकिन्छ। अब हामी प्रत्येक नागरिक नै यसप्रति सचेत बन्नुपर्छ। वेस्ट टू वेल्थ म्यानेजमेन्ट वा फोहोरबाट सम्पत्ति प्रबन्धनमा आफ्नो सहयोग पुर्याउन सक्छौ। फोहोर केवल फाल्ने वस्तु होइन, सही व्यवस्थापन गर्न सकियो भने त्यो भविष्यको सम्पत्ति बन्न सक्छ र स्वच्छ, स्वस्थ र समृद्ध समाज निर्माणतर्फ एउटा सकारात्मक पाइलाको रूपमा भारत सरकारले पनि वेस्ट टू वेल्थ म्यानेजमेन्ट योजना आरम्भ गरेको छ, जहाँ फोहोरलाई समस्या होइन, अवसरको रूपमा हेरिन्छ।

0: शब्द थियो आनन्द बक्सीको, संगीत आरडी वर्मनको। चलचित्र कटिपतङबाट श्रोताहरूले सुन्नुभयो यो गीत किशोर कुमारको स्वरमा।
1: दस लाख की लॉटरी मुझे,
2: फर्जी ऑफर्स से सावधान।
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
0: हवस् श्रोता, अब अहिलेलाई भने यही पूरा हुन्छ आजको सन्दर्भको साथमा फिल्म संगीतको प्रस्तुति। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
4: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 9 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नेछ। उहाँले सुरतमा सडक, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको ईएसआइसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक स्वास्थ्य सेवा प्रदान गर्दछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचा सहित धेरै महत्त्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पतालसहित लगभग 1,340 करोड रुपियाँ परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेखनीय रूपमा बढाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग दिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनसिपमा भाग लिने एथलिटहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। अहमदाबादमा च्याम्पियनसिपको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, आयुष मन्त्रालयले योगसँग वर्षभरि संलग्नतालाई प्रोत्साहित गर्न र समुदायहरूमा स्वस्थ जीवनशैलीलाई बढावा दिन योग 365 अभियान सुरु गरेको छ। प्रधानमन्त्री श्री मोदीले विश्वभरिका खेलाडीहरू

मन्त्री भूपेन्द्र यादवले जलवायु र भविष्यका लागि प्राकृतिक प्रेरणाबाट लिने संकल्प दोहोर्याउने आग्रह गर्नुभयो। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री श्री यादवले सामाजिक सञ्जाल पोस्टमा जलवायु परिवर्तनका चुनौतीसँग जुझ्न प्रकृति सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो। उहाँले अझ भन्नुभएको छ, प्रत्येक रुख पुनस्थापित इकोसिस्टम र सतत निर्णयले देशको भविष्यलाई बलियो बनाउँछ। उहाँले प्रत्येक नागरिकलाई आउँदो पुस्ताहरूका लागि हरित, स्वच्छ र अधिक लचिलो भारत निर्माण गर्न मिलेर काम गर्न प्रोत्साहित गर्नुभएको छ। नेपालका विदेश मन्त्री शिशिर खनाल आज तीन दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुनेछ, नेपालको विदेश मन्त्रालयले जनाएको छ। यसमा व्यापार, निवेश, सम्पर्क, ऊर्जा, जनस्तरको सम्पर्क जस्ता महत्त्वपूर्ण क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा हुनेछ। गृहमन्त्री अमित शाहले राष्ट्रिय स्वयंसेवक सङ्घका दोस्रो सङ्घ सञ्चालक माधव सदाशिवराव गोलवलकरको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। श्री शाहले भन्नुभएको छ, श्री गोलवलकरले सांस्कृतिक राष्ट्रवादले बलियो वैचारिक आधार दिनुभयो र देश निर्माणको सबैभन्दा ठूलो शक्तिको रूपमा सेवा स्थापित गर्नुभयो। श्री शाहले आफ्नो नेतृत्वमा सङ्घले हरेक क्षेत्रमा जनतालाई जागरूक बनाएर राष्ट्रिय चेतनालाई नयाँ उचाइमा पुर्याएको बताउनुभयो। उहाँले भन्नुभयो, आदिवासी र राष्ट्रिय पुनरुत्थानका गुरु श्री गोलवलकरको आदर्शले युवा पुस्तालाई राष्ट्रको सेवा गर्न प्रेरित गरिरहनेछ। मन्त्रीमण्डलको नियुक्ति समितिले प्रधानमन्त्री नरेन्द्र मोदीको सल्लाहकारको रूपमा 1987 ब्याचका सेनानिवृत्त आइएएस अधिकारी तरुण कपूरको कार्यकाल एक वर्ष बढाउनेलाई स्वीकृति दिएको छ। प्रधानमन्त्री कार्यालयमा श्री कपूरको विस्तारित कार्यकाल यसै महिनाको 10 तारिकदेखि एक वर्षका लागि प्रभावी हुने कार्मिक तथा तालिम विभागले जानकारी दिएको छ। भारतीय रिजर्व ब्याङ्कले आज आफ्नो द्वैमासिक मौद्रिक नीति घोषणा गर्दैछ। रिजर्भ ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले आज बिहान 10 बजे मुम्बईमा मौद्रिक नीति समितिको निर्णयहरूको घोषणा गर्नुहुनेछ। 6 सदस्यीय समितिले बुधबारदेखि 3 दिने विचार विमर्श सुरु गरेको थियो। गत अप्रेलमा भारतीय रिजर्भ ब्याङ्कले आफ्नो प्रमुख नीतिगत दरमा कुनै परिवर्तन गरेको छैन। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

समय यस बेला बिहानीको 9:05 भइरहेछ। पुनः उपस्थित भइसकेकी छु लिएर फिल्म सङ्गीत श्रोताहरूको मनोरञ्जनको निम्ति। प्रीतम चक्रवर्ती आधुनिक बलिउडका सफल अनि लोकप्रिय सङ्गीत निर्देशकहरूमध्ये एक हुन्, जसले 2 दशकभन्दा बढी समयदेखि भारतीय सङ्गीत क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेका छन्। उनले बलिउडका लागि धेरै लोकप्रिय सङ्गीत सृजना गरेका छन्। सुरुवातमा विज्ञापनका जिङ्गल र टेलिभिजन कार्यक्रमहरूको निम्ति सङ्गीत तयार गर्थे, तर सन् 2001 तेरे लिए चलचित्रबाट सङ्गीतकारको रूपमा बलिउडमा प्रवेश गरेपछि सन् 2004 चलचित्र धुममा उनको सङ्गीत अत्यन्त सफल भएर उनी बलिउडमा एक सफल सङ्गीतकारको रूपमा उनको करियर अघि बढेको छ र उनले धेरै सुपरहिट चलचित्रहरूमा सङ्गीत दिइसकेका छन्। जस्तै धुम, लाइफ इन मेट्रो, जब वी मेट, बर्फी, ये जवानी है दिवानी, जग्गा जसुस, ए दिल है मुस्किल, ब्रह्मास्त्र अनि लाल सिंह चड्डा आदि। प्रीतमका गीतहरू मधुर धुन, आधुनिक गीत संयोजन र भावनात्मक अभिव्यक्तिका लागि प्रसिद्ध छन्। प्रीतमले फिल्मफेयर पुरस्कार, आइफा पुरस्कार, राष्ट्रिय फिल्म पुरस्कार लगायत प्रतिष्ठित सम्मान पनि प्राप्त गरिसकेका छन् र आज यिनकै धुनमा रहेको चलचित्रका गीतहरूद्वारा यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ फिल्म सङ्गीत सुनाउने क्रममा।

त आउनु सुनौ यिनकै संगीतमा यो पहिलो फिल्म संगीत शब्द छ इर्साद कमिलको मोहित चौहानको स्वरमा चलचित्र जब वी मेटबाट।

निखिल पॉल जर्जको स्वर छ, शब्द छ आशिष पण्डितको, संगीत प्रीतमको, चलचित्र बर्फीबाट स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम गीत।

0: पश्चिम बंगालको विधानसभामा राष्ट्रिय ई विधान एप्लिकेशन नेवाको क्रियान्वयनको लागि हिज त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौता संसदीय मामिला मन्त्रालय, पश्चिम बंगाल विधानसभा र राज्य सरकारबीच हस्ताक्षर भएको थियो। यस अवसरमा केन्द्रीय संसदीय मामिला एवं अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजू, कानून एवं न्याय तथा संसदीय मामिला राज्य मन्त्री अर्जुन राम मेघवाल, सूचना तथा प्रसारण राज्य मन्त्री डाक्टर एल मुरगन उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा पश्चिम बंगाल विधानसभाका अध्यक्ष पनि उपस्थित थिए। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भिडियो कन्फरेन्स मार्फत कार्यक्रममा भाग लिनुभएको थियो। यस अवसरमा बोल्दै केन्द्रीय मन्त्री किरण रिजिजूले भन्नुभयो, विधायी संस्थाहरूमा डिजिटल रूपान्तरण समयको आवश्यकता हो र केन्द्र सरकारले पश्चिम बंगाल विधानसभालाई पूर्ण रूपमा डिजिटल सदन बनाउनका लागि हर सम्भव सहयोग गर्नेछ। यस अभियानको स्वागत गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रौद्योगिकीको माध्यमबाट शासन संस्थालाई आधुनिकीकरण गर्न राज्य सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णव भोलि पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिका समीक्षा गर्नुहुनेछ। उहाँले नवन्ना सभागारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनेछन्। संसदको रेल सम्बन्धी स्थायी समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नुहुनेछ। पश्चिम बंगालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले ग्रामीण प्रशासनिक प्रणालीलाई बलियो बनाउन पञ्चायत तहमा लामो समयदेखि रिक्त रहेका हजारौं पदहरू भर्ने प्रक्रिया सुरु गरेको छ। यस अन्तर्गत ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषद स्तरमा कुल 6136 पदहरूमा भर्ती गरिनेछ। ग्रामीण विकास विभागले सार्वजनिक गरेको आँकडा अनुसार राज्यमा हाल 12,828 पद रिक्त छन्, जसमध्ये ग्राम पञ्चायतमा 11,548, पञ्चायत समितिमा 630 र जिल्ला परिषदमा 650 पद रिक्त छन्। यी पदहरूलाई ध्यानमा राख्दै सरकारले विभिन्न स्तरहरूमा भर्ती प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ। राज्यका ग्रामीण विकास मन्त्री दिलीप घोषले हिजो कोलकाताको सल्ट लेकमा विभागीय प्रशासनिक समीक्षा बैठकको अध्यक्षता गर्दै यो जानकारी दिनुभएको हो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। पश्चिम बंगाल सरकारले 1 जुलाईदेखि नयाँ ग्रामीण रोजगार योजना विकसित भारत ग्रामीण रोजगार र आजीविका सम्वर्धन मिशन बीबी ग्रामीण जी सुरु गर्न लागेको छ। ग्रामीण विकास मन्त्री दिलीप घोषले हिज उक्त घोषणा गर्नुभएको हो। उहाँले भन्नुभयो, महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना मनरेगा, जसलाई सामान्यतया 100 दिने रोजगार कार्यक्रम भनिन्छ, जो 1 जुनदेखि राज्यमा पुनः सुरु गरिएको छ। यो योजना मार्च 2022 रोकिएको थियो। नयाँ बीबी ग्रामीण जी योजना अन्तर्गत योग्य जब कार्ड धारक परिवारलाई प्रतिवर्ष अधिकतम 125 दिनको रोजगार सुनिश्चित गरिनेछ, साथै न्यूनतम 60 दिनको रोजगारको ग्यारेन्टी दिइनेछ। यस योजनाले राज्यका लगभग 2.56 करोड जब कार्ड धारकहरूलाई समेट्ने सम्भावना छ। यस योजनाको कोष केन्द्र र राज्य सरकारबीच 60-40 अनुपातमा साझा गरिनेछ। यसको वार्षिक खर्च 12,850 करोड रुपियाँ भन्दा अधिक हुने अनुमान गरिएको छ, जसले यस राज्यको सबैभन्दा ठूलो ग्रामीण रोजगार योजनाहरूमध्ये एक बनाउँछ। मन्त्री घोषले पश्चिम बंगाल सरकारको ग्रामीण विकास विभागले कथित भ्रष्टाचारको बढ्दो आरोपको बीच राज्यका ग्राम पञ्चायतहरूमा व्यापक विशेष अडिट सुरु गर्ने निर्णय गरेको बताउनु भएको छ। पश्चिम बंगालका मन्त्री तथा भाजपा विधायक अग्निमित्र पालले आसनसोल जिल्ला अस्पतालमा रोगी कल्याण समितिका पदाधिकारीहरूसँग समीक्षा बैठक गर्नुभयो। स्वास्थ्य सेवाको समीक्षा बैठकपछि अस्पताल प्रशासन, चिकित्सक र स्टाफलाई कडा सन्देश दिएको छ। उहाँले सरकारी अस्पतालमा बिमारीमाथि हुने लापरवाही, अनुशासनहीनता र दुर्व्यवहार कुनै पनि हालतमा सहन नगरिने स्पष्ट पार्नुभएको छ। मन्त्री पालले कुनै बिरामी वा निजका परिवारका सदस्यलाई अस्पतालमा कुनै प्रकारको असुविधा भएमा, कुनै डाक्टर, नर्स वा स्टाफबाट दुर्व्यवहार भएमा वा स्वास्थ्य सेवामा कुनै प्रकारको अनियमितता देखिएमा आफ्नो नामसहित जानकारी गराउन सर्वसाधारणलाई अपील गर्नुभएको छ। यसका लागि एक सोसियल मिडिया नम्बर पनि जारी गरिनेछ, जहाँ मानिसहरूले आफ्नो गुनासो दर्ता गर्न सक्नेछन्। पश्चिम बंगाल सरकारले रणनीतिक रूपमा महत्वपूर्ण सेभोक रङ्पो रेलवे परियोजनालाई सहयोग पुर्याउन जलपाइगुडी जिल्लामा 20 एकर सरकारी जमिन हस्तान्तरण गर्न अनुमोदन गरेको छ, जसले पश्चिम बंगाल र सिक्किम बीचको रेल सम्पर्कलाई बलियो बनाउनेछ। हिज बसेको राज्य मन्त्रीमण्डलको बैठकमा यो निर्णय लिएको थियो। पश्चिम बंगाल सरकारले राज्यका सेवानिवृत्त कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई लामो समयदेखि थातीमा रहेको महँगाई राहत डीआर र महँगाई भत्ता डीए भुक्तान गर्न सुरु गरेको छ। नवन्नाले जारी गरेको जानकारी अनुसार वर्ष 2008 वर्ष 2015 अवधिको बाँकी रकम चरणबद्ध रूपमा भुक्तानी भइरहेको छ। 29 मईमा नवन्नाले जारी गरेको अधिसूचनामा स्पष्ट गरिएको छ, यदि कुनै कर्मचारी वा पेन्सनधारीको मृत्यु भएको छ भने यस्तो अवस्थामा उनीहरूको नामित व्यक्ति वा कानुनी उत्तराधिकारीलाई बकेउता भुक्तानी गरिनेछ। सरकारका अनुसार भुक्तानी प्रक्रियाका क्रममा धेरै केसमा लाभार्थी को मृत्यु भएको पाइएको थियो, जसका कारण भुक्तानीमा तकनिकी तथा प्रशासनिक जटिलता उत्पन्न भएको थियो। यी समस्याहरू हटाउन नयाँ दिशानिर्देशहरू पहिले नै लागू गरिएको थियो। नयाँ व्यवस्था अनुसार कुनै कर्मचारी वा पेन्सनधारीले सदस्य दर्ता भएमा बाँकी रकम सिधै निजको ब्याङ्क खातामा जम्मा हुनेछ। यदि मनोनित र पारिवारिक पेन्सनकर्ता समान छ भने भुक्तानी सिधै उनीहरूको खातामा गरिनेछ। यसैबीच वित्त विभाग सूत्र अनुसार राज्य सरकारले सेवानिवृत्त कर्मचारीको बकेउता महँगी भत्ता डीए पनि तिर्न सुरु गरेको छ। यो समाचार युट्युबमा @ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो कोलकातामा जल मेट्रो सेवा सुरु गर्ने घोषणा गर्नुभएको छ। पश्चिम बंगालको विधानसभामा राष्ट्रिय ई विधान एप्लिकेशन नेवाको क्रियान्वयनको लागि हिज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। रेल मन्त्री अश्विनी वैष्णव भोलि पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। पश्चिम बंगालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले ग्रामीण प्रशासनिक प्रणालीलाई बलियो बनाउन पञ्चायत तहमा लामो समयदेखि रिक्त रहेका हजारौं पदहरू भर्ने प्रक्रिया सुरु गरेको छ। अनि पश्चिम बंगाल सरकारले 1 जुलाईदेखि नयाँ ग्रामीण रोजगार योजना, विकसित भारत ग्रामीण रोजगार र आजीविका सम्वर्धन मिशन बीबी ग्रामीण जी सुरु गर्न लागेको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट पूरा भयो।
1: श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा। साथै यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। अब प्रस्तुत छ हाम्रो यो अघिल्लो कार्यक्रम, जोडिरहनुहोला आकाशवाणीसँग।

0: आकाशवाणी खरसाङको एउटा टोली लाग्यौं एक बिहानै बिजनबारीतिर तपाईँको गाउँ कार्यक्रम रेकर्डिङ गर्न। यस टोलीमा म उद्घोषक उमेश कार्की डोलीसँगै मिङमा दोर्जे लामा प्रसारण अधिकारी एवं सहयोगी सञ्जीव कुमारा सामेल थिए। पानी परिरहेको थियो, पहाड नै कुहिरोले ढाकेर सेतामी भएको थियो, चिसो हावा निरन्तर रूपमा बहिरहेको थियो। खरसाङबाट लगभग 24 किलोमिटर हिँडेपछि पुग्यौं एसियाकै अग्लो घुम रेलवे स्टेसनमा। घुम रेलवे स्टेसनबाट देव्रीतिर लाग्यौं सुके रोडतर्फ। भन्ज्याङ पुगेपछि हामी दाहिनेतर्फ लाग्यौं। बीच बीचमा मूल सडक निर्माण कार्य भइरहेको थियो भने कतै खाल्डा खुल्टी थियो। बिस्तारै ओह्रालो लाग्यौं। ऋषिहाट, चौथु, लिजाहिर, बारागोला हिँडी फुल बजार पुग्यौं। लगभग 19.5 किलोमिटर हिँडेपछि फुल बजारको सुन्दर फलामे पुल काटेपछि एउटा ठुलो चोक भेटियो। फुल बजारबाट सोझे उकालो कैजली रोडतर्फ लाग्यौँ भने बिजनबारी बजार पुगिन्छ। त्यसै मार्गबाट कैजली, रेम्बिक, लोदोमा पनि जान सकिन्छ। तर हामी फुल बजारबाट दाहिनेतर्फ लाग्यौँ जहाँबाट जामुनी सिक्किम जाने सुन्दर सडक छ। त्यही मार्ग भएर हामी पुग्यौँ लोअर गोकमा सुरेन लिम्बूको घरमा। घाम प्रचण्ड रूपमा लागिरहेको थियो, धेरै गर्मी अनुभव गर्यौँ हामीले। हरियो डाँडा चारैतिर, हाम्रो अघिल्लोतिर ठिङ्ग उभिएको अग्लो हरियो पहाड जसलाई तकबर लाप्चे बस्ती भनिन्छ। पूर्वपट्टि सिक्किमको नाम्ची, दक्षिणपट्टि सुन्तले बस्ती, उत्तरपट्टि बिजनबारी र माझमा हामी उभिएको लोअर गोप बस्ती। यसो तल हेर्दा जामुनीको सुन्दर पार्क जहाँ वृक्षमा गाडीहरू कुदिरहेको र भगवान शिवको भव्य मूर्ति आफ्नो भक्तहरूलाई आशीर्वाद प्रदान गरिरहेको मुद्रामा सुरेन लिम्बूसित नमस्कार आदान प्रदान सँगै आफ्नो परिचय साटेपछि हर्षसित सुरेन लिम्बूले स्वागत जनाए अनि चिसो पानी पिलाए। त्यसपछि हामी उनको फुलको बगैँचा हेर्न लाग्यौँ। 100 मिटर लामो र 40 मिटर चौडाइमा निर्माण चारवटा सेडहरूमा जारबेरियाको विभिन्न रङका फुलहरू देखेर हामी छक्क पर्यौँ। त्यसै सेडको वरिपरि टमाटर, डल्ले खोर्सानी एवं सजनाका खेतीहरू पनि देखेर अझ छक्क पर्यौँ हामी। स्वनिर्भर भई यसैको खेतीद्वारा सुन्दर घर बनाएर छोराछोरीलाई राम्रो स्कुल र कलेजमा पढाएका सुरेन लिम्बूका छोराछोरी राम्रो अहोदामा कार्यरत छन् अहिले। हामी आश्चर्यचकित भयौँ। सुरेन लिम्बूको बारेमा जान्ने जिज्ञासा बढ्यो र हामीले बातचित गर्यौँ सुरेन लिम्बूसित यसरी। आकाशवाणी खरसाङ आज तपाईँको घरको छेउमा आएर तपाईँलाईसँग बातचित गर्ने हामी कोसिस गरिरहेको छौँ, कस्तो लागिरहेको छ?
1: हजुर, मलाई एकदमै राम्रो लागिरहेछ किनभने मैले आज सोचेको पनि थिइनँ आज आकाशवाणी खरसाङहरू यसरी यहाँ आएर मेरो एउटा अन्तर्वार्ता लिनुहुन्छ भन्ने। सर्वप्रथम त म हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन्छु र साथै हाम्रो यहाँ अमरजित भाइ, मेरो अब जय साइनहरू जय हो, उहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु किनभने यहाँ सबै सम्पूर्ण कुरो उहाँले नै मलाई हिजो खबर दिनुभएको थियो।
0: तपाईँले फुलको खेती गर्नुहुन्छ जारबेरिया, विशेष गरी तपाईँको व्यवसाय नै यो खेतीपाती गरे हो कि अरू के?
1: हजुर, अहिलेको लागि चाहिँ व्यवसाय नै यही हो। मैले यो गर्न थालेको 2006 हो
0: हजुर,
1: र त्योभन्दा अगाडि चाहिँ म खेती त खेती नै गर्थेँ, अरू अन्य खेतीहरू गर्थेँ।
0: के कस्तो खेती?
1: अरू त्यति बेला त्योभन्दा अगाडि चाहिँ दाल, मकै, धानहरू त्यस्तै खेती गर्थेँ। तर जब 2006 चाहिँ हामीले यो जरबेरा सुरु गरेँ त्यहाँदेखि चाहिँ मैले अरू खेती चाहिँ सम्पूर्ण छोडिदिएको छु र यसैलाई नै अहिले चाहिँ म यही नै मेरो मेन आय स्रोत नै यही छ जरबेरा।
0: तपाईँको अन्य पेसा केही छैन?
1: अरू पेसा केही छैन मेरो,
0: फुलबाट नै जीविका।
1: हजुर, यहीलाई
0: हजुर कति कमाउनुहुन्छ?
1: कमाउनु त त्यस्तै हो, यसो अब घर खर्च, नानीहरू यसो पढाउनु सढाउनु सबै यसैबाट नै भयो अहिलेसम्म। नानीहरूलाई मैले जुन प्रकारले एउटा गर्नु सकेँ र यो सबै यो फुलबाटै नै गर्नु सकेँ,
0: फुलको व्यवसाय गरेँ।
1: हजुर, साथै यसमा खोर्सानी पनि थियो, डल्ले खोर्सानी। डल्ले खोर्सानी मैले अहिले 2-3 वर्ष भयो छोडेको चाहिँ। डल्ले खोर्सानी चाहिँ पहिला राम्रो भयो, पछिदेखि चाहिँ अलिक हुनु छोड्यो पहिला जस्तो। अहिले चाहिँ मैले डल्ले खोर्सानी पनि छोडेर अहिले त्यही फुल खेती नै छ।
0: फुलको खेती नै गर्नु तपाईँको छोराछोरी कसरी पढ्दैछन्, के गर्दैछ?
1: अहिले त प्रायः प्रायः पढिसक्यो, अब सबै नै अब कामहरू गर्दैछ।
0: कता कता छन्
1: अहिले? एउटा ठुलो छोरा चाहिँ यहाँ बिजनबारी पोस्ट अफिसमै हुन्छ, ठुलो छोरी चाहिँ अब कोअपरेटिभ सिआई हो, ऊ चाहिँ बिहा भएर पनि अहिले तल जलपाइगुडीमै सर्भिस गर्दैछ। सानो छोरा एउटा कान्छा छोरा छ, उसलाई अहिले टिचिङपट्टि छ, त्यो चाहिँ हो सिक्किमको रिनकमा छ।
0: तपाईँले ती नानीहरूलाई पढाउने काम, यो फुलको खेती व्यवसाय गरेन तपाईँले?
1: हजुर, खेतीबाटै हो।
0: हजुर,
1: फुल अघि भने खोर्सानी, फुल खोर्सानी नै हो
0: यो फुल। तपाईँले यति बिना भेराइटिज फुलहरू, विभिन्न प्रकारको फुलहरू छ जुन हामीले देखिरहेका छौँ, रङ्गीचङ्गी है, पहेँलो, रातो, सेतो है, गुलाबी रङको सुन्दर फुलहरू छन् तपाईँले यहाँ राखिरहनु भएको छ। यो फुल कहाँनिर सप्लाई गर्नुहुन्छ, तपाईँले कहाँ पठाउनुहुन्छ, बिक्री गर्नु कहाँ लानुहुन्छ?
1: यो फुल चाहिँ प्रायः प्रायः दार्जिलिङै हो, दार्जिलिङदेखि लिएर पर डालीसम्म जान्छ, चार पाँचवटा पठाउनु जान्छ।
0: यो फुल जुन तपाईँको जाग एरिया फुल छ, यो वर्षैभरि हुन्छ कि?
1: हजुर,
0: एउटा साइड
1: यो वर्षैभरि नै हो,
0: वर्षैभरि
1: यति मात्रै हो। अब मार्चदेखि ज्यादा आउनु थाल्छ, मार्च, अप्रेल, मे, जुनसम्म अलिअलि। अब यो जुलाईदेखि चाहिँ घट्छ, जुलाई, अगस्त, सेप्टेम्बर चाहिँ घट्छ फुल, कम्ती हुन्छ, तर रहनु चाहिँ रहन्छ फुल चाहिँ,
0: फुल चाहिँ
1: बस्छ तर कम्ती हुन्छ।
0: यो जार्बेरिया फुलको जुन उत्पादन गर्नु निम्ति के चिजहरूको ध्यान दिनुपर्छ, यसमा के चिजहरू चाहिन्छ?
1: यसमा त अब सर्वप्रथम त त्यो घर बनाउनलाई अब काठ बाँसहरूकै चाहिन्छ, र सिल्पोलिनहरू, एग्रोनेटहरू चाहिन्छ, किनभने यसलाई चाहिँ अलिकति माटो उठाएर ब्याट बनाएर गऱ्यो भने चाहिँ राम्रो। अहिले अहिले प्रायः कतिले त्यो भुइँमै होल गरेर पनि गर्न सक्छ, तर जति मेरो अनुभवमा चाहिँ अब त्यो धेरै साललाई एकखेप रोपेर धेरै साललाई गर्न सकिँदैन, त्योबाट चाहिँ ब्याट उठाएर गरेको छ भने चाहिँ एकदमै धेरै सालसम्म राख्न सकिन्छ।
0: तपाईँले कहाँनिर गर्नुभएको थियो, कता पनि राख्नुभएको छ तपाईँले?
1: घरदेखि मुनि
0: कति कति गरा, कति फिट लम्बाइमा कति?
1: मतलब अहिले यो चाहिँ तिनवटा छ मेरो, एउटा 100 फिटको भयो, एउटा छ 50 फिटको, एउटा छ 40 फिटको।
0: 40 फिट अब यो यसमा जुन चाहिँ हामी फर्टिलाइजरहरू प्रयोग गर्छौँ नि, जो केमिकल्सहरू प्रयोग गर्छौँ, के कस्तो कस्तो के गर्छ
1: यसमा? त अब पुरै लाग्छ केमिकलहरू, फर्टिलाइजरहरू त, किनभने यसलाई त अलिकति यसलाई चाहिँ डेली नै गर्नुपर्छ, यसलाई 7-8 वटा जम्मा लाग्छ, डेली नै एउटा बिराउँदै अर्को अर्को गर्दै डेली नै गर्नुपर्छ। दबाई चाहिँ गर्नु सक्छ भने यसलाई त्यो रोगहरूलाई चाहिँ आक्रमण गर्नु सक्दैन, जब यसलाई दबाई गर्नु सकेन भने चाहिँ यसलाई रोगहरूले पुरै आक्रमण गर्छ।
0: अच्छा अच्छा।
1: र अहिले पनि एउटा अब यसलाई चाहिँ यस्तो रहेछ जुन चाहिँ त्यो बोटमा नलागेर नयाँ नयाँ रोगहरू पैदा हुँदो रहेछ, त्यो नाको लागि अब हिँड्दै हिँड्दै गर्नु पर्यो। र अहिले चाहिँ एउटा यो 2-4 वर्ष भयो, एउटा जुगा जस्तो सिङ्गाने किरा लाग्दैछ, त्यो सिङ्गाने किरा लाग्दैछ, र त्यसलाई पनि मैले अब यो सालदेखि चाहिँ सबै चाहिँ मास्ने कोसिसमा छु, धेरै साल भयो त्यसलाई मास्नु नसकेको, र यो पालि चाहिँ अब त्यसलाई चाहिँ दबाई चाहिँ छैन, त्यसको चाहिँ दबाईले मर्दैन, र त्यसलाई चाहिँ मैले आफ्नै आइडियाले यो नुन छर्छु, हल्का नुन छरेर त्यहाँदेखि त्यसलाई फेरि मुनि पत्ता काटेर घोप्टो पत्ता राखेपछि चाहिँ त्यो दिउँसो चाहिँ माटोमा डुक्छ, र त्यो पत्ता राखेको छ भने त्यो पत्ता मुनि पस्छ, र त्यो चाहिँ पत्ता टिप्यो, फेरि त्यसलाई माऱ्यो, पत्ता टिप्यो, माऱ्यो, त्यसो गर्दा चाहिँ निकै नै धेरै कम्ती भएर गएको छ। अहिले चाहिँ आज सायद यो सालसम्ममा चाहिँ म त्यसलाई सक्छु जस्तो लागेको छ।
0: यहाँलाई धेरै धेरै धन्यवाद।

त्यो बाँचित सकेपछि केही फुलका साना साना गमलाहरू हामीले पनि किन्यौँ र लाग्यौँ बिजनबारीतर्फ। यो यात्रामा पत्रकार, कवि एवं समाजसेवक अमरजित स्याङदेन पनि हामीसित हुनुहुन्थ्यो।

0: यहाँले हामीलाई कार्यक्रम रिकर्डिङ गर्न धेरै सहयोग गर्नुभयो। बिजनबारी एक यस्तो ठाउँ हो जहाँ वरिष्ठ साहित्यकार, गीतकार, कवि, लेखक डाक्टर जसिन्जन प्यासीको जन्मभूमि हो भने कवि मनप्रसाद सुब्बा, पूर्व राज्यसभा सांसद एवं विधायक तामाङ दावा लामा, लोक संरक्षक केबी बातर, साहित्यिक व्यक्तित्व एवं पथिक राममणि जोशी, कैलाश पाण्डे, सुजन हाङ, अमरजित सैङदेन, मुक्तिनाथ शर्मा, गायक पदम लामा जस्ता व्यक्तित्वहरूको दहिलो उपस्थिति भएको ठाउँ हो, जहाँ पाठशालाहरूसँगै महाविद्यालय, अस्पताल, खण्ड विकास कार्यालय रहेको छ। कैयौं WBCS अधिकारीसँगै विद्यावरदी एवं धेरै डाक्टरहरू जन्माइसकेको ठाउँ हो बिजनबारी। हाम्रो भेट हुन्छ कवि राममणि जोशीसँग। हाम्रो बातचित यसरी सुरु हुन्छ अनि सुनाउँछन् कविता पनि।
1: आकाशवाणी खरसाङ, आज तपाईँको गाउँमा एउटा कार्यक्रम बोकेर यहाँ आएका छौँ। यहाँसँग यसरी जम्का भेट भयो, विशेष यहाँलाई सर्वप्रथम हामी बधाई दिन चाहन्छौँ। यहाँले भर्खरै प्रतिभा सम्मान पुरस्कार या बिजनबारीबाट प्राप्त हुनु, यहाँलाई धेरै धेरै बधाई र शुभकामना दिन्छु अनि हामी अन्य कुराहरू गर्नेछौँ।
2: यस प्रतिभा प्रेरणा पुरस्कारमा यहाँहरूलाई आत्मसात गर्दै यहाँहरूको शुभाशिष।
1: यहाँ एकजना कवि हुनुहुन्छ, थुप्रै मैले अघि पनि भनिसके श्रोताहरूलाई, यहाँले चारवटा पुस्तकहरू प्रकाशित गरिसक्नु भएको छ। यहाँको एउटा कविता हामी पक्कै पनि सुन्छौँ अनि हाम्रा श्रोताहरू पनि यहाँको कविता सुन्न चाहनुहुन्छ। एउटा कविता हामी
2: धन्यवाद उमेशजी, कविता वाचन गर्न गइरहेछु। चेतनाहरूले घुस खाएपछि विद्वान भने हौसिन्छ, विद्वान भने हौसिन्छ, गठे भने बम्किन्छ, केही त भन्नै पर्यो, केही त भन्नै पर्यो। भन्नु कति रिस्की छ, आफूलाई सड्काउने सिर्कुना बोकेर हिँडेको छ। एकले तीन साथी लगेर चार भइसक्यो, सत्य ध्रुव सत्य भन्दैछु, चार एक भएपछि एक चार भएर अति

0: तयार भइसक्यो, यो रहरे लहरे सङ्क्रामक रोग पालेर कसरी बाँच्ने, बाँच्नु पनि किन त्यसरी, लु भन्नुहोस् त। सोधे, कति सोधे, चतुर्मुखी ब्रह्मा समेत बोल्दैन त, चतुर्मुखी ब्रह्मा समेत बोल्दैन त, चेतनाले घुस खाएपछि भोकले भुस खानु के हो र, भोकले भुस खानु के हो र, यसो र तुस बसेको गाउँको जखना भन्नेहरू आक्को छ छ धाक्को छ छ, हाम्रो गाउँ गाउँमा, हाम्रो गाउँ गाउँमा, ओल्लो गाउँ र पल्लो गाउँ जोड्ने चौमुखी विकास आउँदा नआउँदै सम्बन्ध फाटेर गाउँ किसिम भइसकेको छ, ओल्लो गाउँ र पल्लो गाउँ जोड्ने चौमुखी विकास आउँदा नआउँदै सम्बन्ध फाटेर गाउँ किसिम भइसकेको छ। म भन्थे मिल्नुको निम्ति कहिले काहीँ बाँच्नुपर्छ, म भन्थे मिल्नुको निम्ति कहिले काहीँ बाँच्नुपर्छ, आखिर बाँच्नको निम्ति मिलेका थिएछन्, देख्नुभयो केस्रा केस्रा छुटेका छन्, चिरा परेका छन्, चिरा चिरा परेका छन्, चिरा परेको त हेर्न कहाँ सकिन्छ।
1: धेरै राम्रो एउटा कविता सुनौँ, हामी बिजनबारीमा आएका छौँ, बिजनबारीलाई तपाईँ हाम्रो श्रोताहरूलाई कसरी चिनाउनुहुन्छ, बिजनबारीको लाई कसरी तपाईँ चिनाउन चाहनु,
0: चिनाउने पक्षमा यसरी चिनाउनु पर्छ भनेर म फर्मुला तयार गर्न सक्दिनँ होला, सायद मेरो सृजन धर्मिताले मेरो लेखनले यिनीले हाम्रो प्रिय श्रोताहरूले अध्येताहरूले विद्वतजनहरूले चिन्दै गएका पुष्टि भइरहेका छन्।
1: साहित्यिक गतिविधिको कुरा गर्नुभयो भने बिजनबारीमा कस्तो देखिरहनु भएको छ, यहाँको साहित्यिक कुराहरू के कस्ता छन्?
0: साहित्यको मुहान रङ्गीत भ्याली बिजनबारी अनि दार्जिलिङमै भारतमै भारतीय नेपाली साहित्य विभिन्न विधामा प्रतिनिधित्व गर्दै आउने वरिष्ठ जनहरू छन् र उहाँहरूले कनिष्ठलाई दोहोऱ्याइरहेका छन्। सियाल पाइरहेका छौँ, सियाल छ, सियाल हुनुपर्छ, ठुल्ठुला वरवृक्षहरू सियाल हुन्छन् अनि त्यो हामी सन्तुष्ट पनि छौँ। अनि हामी पछिल्ला कालखण्ड नै कुरा गर्नु पर्यो भने हामी त्यसमा काम गर्दै आएका छौँ, हामी सन्तुष्ट, हामी पहिला त सन्तुष्ट, आत्मा सन्तुष्ट भएर समाजमा जानु पर्यो, गाउँठाउँमा पुग्नु पर्यो, आफै असन्तुष्टि अथवा रुएकोले रुएकोलाई फकाउन सक्दैन भन्ने लागेको छ, हाँसेकोले हाँसो लागेको छ पुरा हँसाउन सक्छ, तर रुएकोले रुएकोलाई फकाउन नसक्ने पुरा अकाट्य छ।

0: कवि मुक्तिनाथ शर्मा, कोठे कमिज कटनको प्यान्ट र ढाका टोपी लगाएका अनि एउटा झोला पनि काँधमा बिरेखा मुक्तिनाथ शर्माले बिजन बारीलाई यसरी चिनाए हामीलाई।
1: यहाँलाई विशेष हाम्रो नमस्कार।
2: नमस्कार, विशेष गरेर कार्यक्रम लिएर आउनुभएका हजुरहरूलाई समग्रमा मेरो नमस्कार।
1: तपाईँ यहाँ हुनुहुन्छ, तपाईँकोजना कवि साहित्यकार हुनुहुन्छ, कवि हुनुहुन्छ, कतिवटा जस्तो त यहाँको पुस्तकहरू प्रकाशित भइसक्यो?
2: हजुर, मेरो अहिलेसम्ममा दुईवटा कविता सङ्ग्रह हो, एउटा निबन्ध सङ्ग्रह, कथा सङ्ग्रह अनि एउटा मुक्तक सङ्ग्रह हो, र एउटा रुबाई सङ्ग्रह अब प्रेसमा छ, त्यति निस्किने बाँकी छ।
1: यहाँले साहित्यलाई धेरै चिज दिनु भइसकेको छ है। एउटा बिजनबारीबाट हुन्छ, जहाँ हरियाई पहाड है चरेतिर घेरिएको सुन्दर शीतल हावा भनियो बिजन। त्यो बिजनबारीको नाम कसरी आयो अनि यसको
2: बिजनबारीको ऐतिहासिक पृष्ठभूमि चाहिँ अब मैले सुने बमोजिम होइन, यो भेकमा सर्वप्रथम जब चुनथुङ पारिबाट कमान छ हाम्रो अगाडि, र त्यहाँनिर यो भेकमा यहाँनिर त्यो चियाको बिजनहरू रोपिन्थ्यो अरे मैले सुनेको थिएँ। म जब क्लास फाइभदेखि यहाँ पढ्थेँ होइन, 1980 मेरो माध्यमिक हो, त्यहाँसम्म मैले सुन्दै आएको कुराहरू थिएँ है, र लिखितमा त मैले यसको विषयमा केही भेटेको छुइनँ है। मौखिकमा हो भनेदेखि चाहिँ त्यो चियाको बिजन राखेको, जहाँनिर डिग्री कलेज छ त्यहाँनिर बिजन राखेकोले गर्दाखेरि त्यहीँबाट नाम चाहिँ प्रचलित भएर गयो बिजनबारी भन्ने सुनेको हो।
1: बिजनबारीको यहाँ मौसमको कुरा गर्दाखेरि कस्तो यहाँको मौसम?
2: मलाई त बिजनबारीको मौसम सम्बन्धी म के भन्छु भने नातिशीतोष्ण छ भन्छु, न अति जाडो न अति गर्मी। यो हेर्नुहोस् अब अहिले भर्खर यहाँ कति शीतल हावा चल्दैछ, अब एकछिनमा यहाँ एकदम हप हप पनि भइहाल्छ, र यहाँ गर्मीको पिर छँदै छैन, जाडोको डर पनि छैन, र यो अति आनन्द एउटा परिवेश भएको ठाउँ हो।
1: बिजन बारीलाई तपाईँले गर्वसँग हाम्रो श्रोताहरूलाई सुन्न चिनाउनु पर्यो भने तपाईँ कसरी चिनाउनु?
2: बिजनबारीलाई म गर्वसँग यस कारण चिनाउन चाहन्छु कि बिजनबारी चाहिँ हामीले, म पनि जब बाहिर निक्लिएपछि बिजनबारी पढ्ने मौका पाएँ, बिजनबारीमै बसेर चाहिँ बिजनबारी पढिँदैन रहेछ, यो चाहिँ अलिकति साहित्यले चाहिँ बिजनबारी क्षेत्र चाहिँ अलिकति अगाडि बढेको भन्ने चाहिँ मैले धेरै सुनेको छु होइन। अब अन्यान्य त छँदैछ, अन्यान्य खेती किसान इत्यादि त त्यो त जहाँ हाम्रो ग्रामीण मानिसहरू बसेको हुन्छन् होइन, त्यो त स्वाभाविक नै कुरा हो।
1: यहाँका विशेष मानिसहरू पेसागत रूपमा के निर्भर
2: छन्? धेरै जसो प्राय जसो मानिसहरू यहाँ खेती नै गर्छन्, एकदमै खेती किसान नै छ। हामीले देख्नुभयो पारिपट्टि चिया बगान पनि एउटा खेती हो, अब तर आत्मनिर्भर भइरहेका छैनन् चिया बगानेहरू अहिले वर्तमानमा। र यतापट्टि जुन हाम्रो नयाँ ग्राम पञ्चायत छ, उता गोक ग्राम पञ्चायत लगायत यता रेलिङ ग्राम पञ्चायत मजुवा इत्यादि, यो भेग जम्मै एउटा कृषि प्रधान नै ठाउँ चाहिँ हो, र हामी कृषि क्षेत्रले नै ज्यादा चिनिन्छ।
1: यहाँको एउटा कविता, यहाँ एकजना कवि हुनुहुन्छ, एउटा कविता सुन्छ।
2: कविताको शीर्षक छ बाउ, आफ्नै बाउ हिँडेको डामहरूमा हिँड्न नमाने पछि नै, आफ्नै बाउ हिँडेको डामहरूमा हिँड्न नमाने पछि नै बारीमा झाडी पलाएको हो। हलो चिरेर दाउरा बालेपछि मकै फलेन, हलो चिरेर दाउरा बालेपछि मकै फलेन, कोदो उम्रिएन, खेतको कुलो लड्यो, नङ पालेदेखि हो खेत बाँझिएको, नङ पालेदेखि हो खेत बाँझिएको। जब गाईहरू पोका पोका भएर गाडीमा कुद्न थाले, जब गाईहरू पोका पोका भएर गाडीमा कुद्न थाले, अहिले त गोठमा आगो लाग्यो, घर पनि रित्तै हुने भयो, घर पनि रित्तै हुने भयो, मूल घरमा कोही छैन, आमा मरी छोरा छोरा भन्दा भन्दै, आमा मरी छोरा छोरा भन्दा भन्दै, त्यो बुढो बाउ र एउटा कुकुर छ सुनसान छ, त्यो बुढो बाउ र एउटा कुकुर छ सुनसान छ, मा कुराको जालो भित्ता भरि जताततै, मा कुराको जालो भित्ता भरि जताततै, भुइँभरि कसिङ्गर, सकी नसकी बासी पानीले अलि अलि अनुहार पखालेर, सकी नसकी बासी पानीले अलि अलि अनुहार पखालेर ईश्वर पुकार्छ बाउ, अड्किँदै भातको सीता, अड्किँदै भातको सीता, त्यही पनि पाङ्ग्रेले खाइदिन्छ, त्यही पनि पाङ्ग्रेले खाइदिन्छ, हरियो लेउ लागेर पिँढी र बलेसीहरू सिक्सिका हुँदछन्, हरियो लेउ लागेर पिँढी र बलेसीहरू सिक्सिकाउँदछन्, सुखको सपना देखेर, सुखको सपना देखेर छोरा पढाउँदा सञ्चयको सकियो, सुखको सपना देखेर छोरा पढाउँदा सञ्चयको सकियो, आमाको दाइजो सकियो, कस्तो आयो विडम्बना, कस्तो आयो विडम्बना, अब त गाउँ पनि जङ्गल भयो, अब त गाउँ पनि जङ्गल भयो।

0: बिजनबारी बजार बीचमा लोकगीत एवं मादल वादक केवी बातरको घर रहेको थाहा पाएपछि उनलाई भेट्न गयौं हामी। केवी बातरसँग पनि बातचित गर्यौं र उहाँको मादले गीत पनि सुन्यौं।
1: एकजना चर्चित नाम दार्जिलिङ र भारतले चिनेको नाम एकजना केवी बातर सर नमस्कार।
2: नमस्कार सम्पूर्ण अल इन्डिया रेडियोका तपाईँहरूको यो अन्तर्वार्ता लिनु आउनुहुने गाउँ अभियानमा हुनुहुने सबै टोलीलाई मेरो सादर नमस्कार। तपाईँहरूलाई यो बिजनबारीमा हार्दिक स्वागत गर्दछु।
1: मादलको तालसँग तपाईँ बाँचिरहनु भएको छ, कस्तो प्रकारले बित्दैछ तपाईँको जीवन?
2: जीवन त के भन्नु अब जसोतसो, जसरी अरूको बिच छ मेरो पनि त्यसरी नै बित्दैछ होइन। तर पनि के भने एउटा यो मादल प्रतिको कुरा चाहिँ हाम्रो मान्छेहरूले हाम्रो संस्कृतिलाई जुन प्रकारले बिर्सेर जाँदैछ, हाम्रो अमूल्य धरोहरहरू हराएर जाँदैछ, त्यसलाई संरक्षण गर्नु भन्ने हेतुले हामीले अलिअलि कोसिस गर्दैछौँ। त्यो चाहिँ पुरै काँध लाउन सकिँदैन तर चेष्टा गर्न सकिन्छ, राम भन्न सकिन्छ, काँध लाउन सकिँदैन भन्ने जस्तै हो। हामीले काँध लाउन चाहिँ सकेको छैन तर चेष्टा चाहिँ गर्दैछौँ।
1: सर कति वर्ष पुग्नु भयो?
2: म अहिले 71 पुगेर 72 लाग्दैछु सर।
1: अनि बिजनबारीमा तपाईँ एउटा मादल लिएर एउटा लोक संस्कृति संरक्षणमा लागिरहनु भएको छ है। बिजनबारीमा लोक संस्कृति बारेमा यहाँले के भन्न चाहनुहुन्छ? यहाँको अवस्था स्थिति
2: यहाँ सबैले चेष्टा चाहिँ गर्दैछ अहिले। पहिले एकपल्ट त विलुप्त प्राय नै भइसकेको थियो तर बिचमा अहिले आएर सबै जाति जातिको बोटहरूले गठन गरेर आफ्नो आफ्नो जातीय संस्कृति बचाउने केही गर्ने हुँदैछ। तर मादल यस्तो चिज हो, यो कुनै जातिको होइन, समग्र गोर्खा जातिको संस्कृति चाहिँ मादल हो। मादल चाहिँ राईले, मेरो, लिम्बूले, तामाङले, भोटेले, लाप्चेले भन्ने कुरा हुँदैन। मादल चाहिँ सम्पूर्ण 20 जाति गोर्खा हामी गोर्खा चाहिँ 20 जात छौँ। त्यो 20 जाति नै मादलको तालमा हल्लिन्छ, झुम्छ र मादलको ऊ चाहिँ प्रत्येक घरमै झुन्डाउनु मन पराउँछ। राईले डम्फु झुन्डाउँदैन, च्याब्रुङ झुन्डाउँदैन तर मादल झुन्छ, छेत्रीले डम्फु झुन्डाउँदैन तर मादल झुन्छ होइन। र यो मादल चाहिँ सब गोर्खाहरूको एउटा मुटुभित्रै गाडिएको एउटा बाजा हो र यसको तालमा कोही पनि ननाची सक्दैन। यो मादल चाहिँ हाम्रो जातीय बाजा हो, अरू जात जातको बाजा छ है, तर मादल जातीय बाजा हो।
1: बिजनबारीको सिमाना कसरी बाँधिएको छ? छेउछाउतिर कुन कुन क्षेत्रहरू परिएको छ?
2: बिजनबारी त यस्तो यता 11 ग्राम पञ्चायतहरू छ, फालुट सेन चन्दपुरदेखि लिएर अघि माने मान्याङसम्म 11 बस्तीको ग्राम पञ्चायत, 12 ग्राम पञ्चायतहरू छ। त्यो बाहेक यता चुङथुङ, सिङताम, चियाबारी, लिजाल चियाबारी, मारेबुङ चियाबारी, लिङ्गिया चियाबारी, यहाँ वरिपरि 8-9 सोमचियाबारीहरू, 8-9 चियाबारीले हामीहरूलाई यहाँनिर वरिपरि यतापट्टि एउटा हाम्रो छेकिरहेको छ र यतापट्टि 10-11 ग्राम पञ्चायतहरूले छेकेको छ। यहाँ

0: र यो कमान र बस्ती बीचको एउटा रमाइलो बजार बिजनबारी. यहाँनिर डिग्री कलेज छ, यहाँ फायर ब्रिगेड छ, यहाँनिर बिडी अफिस छ, यहाँनिर रुरल हस्पिटल छ, यहाँ तीन चारवटा ब्याङ्कको शाखाहरू छन् है, र यहाँ अरू अरू विद्युत विभागको ठुलो अफिस यहाँनिर मतलब सब डिभिजनल लेभल अफिस छ, त्यो बाहेक पावर हाउसहरू छ. यहाँनिर हाम्रो ब्लकभित्रै छ, राममा प्रोजेक्ट हाम्रो ब्लकभित्रै छ, यो लिडरङ्गी धाइल प्रोजेक्ट पनि हाम्रो ब्लकभित्रै छ, चित्राबुङ पावर हाउस हाम्रो ब्लकभित्रै छ होइन, ब्रिटिसको पालामा चित्राबुङ कारखाना भनेर प्रख्यात. र यो बिजनबारी पहिलेदेखि नै बिजनबारी राम्रो प्रकारले एउटा गरेको थियो. त्यो बाहेक राजनीतिमा पनि बिजनबारीको क्षेत्रबाटले तावालामा जेडिएस राई हगि देवप्रकाश राईहरू बिजनबारी ब्लकै हो होइन, विद्वानहरू थियो, जसरी प्यासी एकजना विद्वान कवि पनि, त्यस्तै प्रकारले अरू अरू यहाँ यहीँ चुम्नुभयो जसरी प्यासी हुनुहुन्छ र यहाँबाट पनि वैज्ञानिकहरू निस्क्यो, कोही अमेरिकातिर काम गर्छ अहिले पनि, डक्टरहरू थुप्रो छ यहाँनिर, सानो ठाउँ भए पनि यहाँबाट थुप्रो डक्टरहरू छ बाहिर काम गर्दैछ है, यहाँ पनि काम गर्दैछ र सबै क्षेत्रमा नै अलिअलि जति सक्दो चाहिँ काम गरेकै छ, बढेको छ भन्ने म आशा.
1: बिजनबारीमा एउटा दुःखद घटना पनि घटिने है, एउटा भेलले एउटा धेरै मान्छेहरूलाई त्यो पुल भत्किएर त्यो दुःखद कथा पनि छन् यहाँ बिजन.
0: यो 22 डिसेम्बर 2011 बिजनबारी डिग्री कलेजको शिलान्यास गर्ने दिन थियो, उदय मनिलाको प्रोग्राम भइरहेको थियो. त्यति बेला म यही घरमा थिएँ, म त गइनँ, निम्तो दिएन हामीलाई, हामीलाई निम्तो दिएन, निम्तो नदिएको गइएन. यहीँ त म घरबाट सुन्दै थिएँ, डङ गरेर आवाज आयो, त्यहाँनिर घर र गर्यो आवाज. एकछिनमा माइकमा एनाउन्स भयो, फल्ना आउनु पर्यो, फल्ना आउनु. एकछिनमा मेरो छोरा गएको थियो, छोरा आइपुग्यो, असङ्ख्य मान्छेहरू खोलामा झरेको छ, पापा यस्तो बिग्नु टाङटुङ खोला साँगो छोरा झऱ्यो, र पाँचवटा डेट बेच्छ मैले बाहिर निकाल्दाखेरि म चत्तु भएर घरमा आएको भने छोरा. त्यहाँदेखि म र पल्लो निस्केर बजार गएँ, त्यो बजार गएर घाइतेहरूलाई गाडी लगेर हस्पिटल पठाउने कामहरूमा म पनि लागि पऱ्यो है. यो घटनाको जाँच भएन एउटा कुरा, यो घटना प्रशासनकै पूर्ण रूपले फेल्योर हो, साँगो कच्चा थिएन भन्छु म. त्यो ब्रिटिस पिरियडमा बनिएको साँगो पहिला पर्सलको पहिरो लगेर त्यहाँदेखि पछाडि जिल्ला बत्ती बनाएको थियो बाटो, त्यो साँगोलाई त्यहाँनिर लेखेको थियो, एकपल्टमा एउटा जन्तु मात्र, एउटा
2: तपाईँको गाउँमा यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ 10 बजेको मुख्य समाचारको.
3: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्. प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ. उहाँले सुरतमा सडक, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ. श्री मोदीले सुरतमा 200 पलङको ESIC अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्दछ. प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचासहित धेरै महत्त्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ. साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ. प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पताल सहित लगभग 1,340 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ. नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेख्य रूपमा बढाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ. भारतीय रिजर्व ब्याङ्कले आज आफ्नो 2 मासिक मौद्रिक नीति घोषणा गर्दैछ. रिजर्व ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले आज बिहान 10 बजे मुम्बईमा मौद्रिक नीति समितिको निर्णयहरू घोषणा गर्नुहुनेछ. 6 सदस्यीय समितिले बुधबारदेखि 3 दिने विचार विमर्श सुरु गरेको हो. गत अप्रेलमा भारतीय रिजर्व ब्याङ्कले आफ्नो प्रमुख नीतिगत दरमा कुनै परिवर्तन गरेको छैन. समुद्री खाद्य निर्यात सम्बन्धी 2 दिवसीय राष्ट्रिय कार्यशाला आज विशाखापट्टनममा सुरु हुँदैछ. यसले भारतको समुद्री खाद्य निर्यात बढाउने र देशभरि यस क्षेत्रलाई बलियो बनाउने तरिकाहरू चर्चा गर्नेछ. मत्स्यपालन, पशुपालन र डेयरी मन्त्रालय अधीनस्थ मत्स्यपालन विभागले वाणिज्य र उद्योग मन्त्रालयको सहयोगमा र आन्ध्र प्रदेश सरकारको सहयोगमा कार्यशाला आयोजन गरिरहेको छ. कार्यक्रममा केन्द्र सरकार, राज्य र केन्द्र शासित प्रदेशका वरिष्ठ अधिकारीहरू, निर्यातकर्ताहरू, उद्योग प्रतिनिधिहरू, स्टार्टअप र लघु एवं मध्यम उद्यमहरूको उपस्थिति रहनेछ. आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ. यो हरेक वर्ष 5 जुनमा मनाइन्छ. यसको सुरुवात सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो. यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरूकता बढाउनु हो. यस दिवसले पर्यावरण संरक्षणको लागि वैश्विक रूपमा सामूहिक प्रयासलाई प्रोत्साहित गर्दछ. विश्व पर्यावरण दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासी

को बताउनु भएको छ। नेपालका विदेश मन्त्री शिशिर खनाल आज 3 दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुने नेपालको विदेश मन्त्रालयले जनाएको छ। यसमा व्यापार, निवेश, सम्पर्क, ऊर्जा र जनस्तरको सम्पर्क जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा हुनेछ। इन्डियन इन्स्टिच्युट अफ कर्पोरेट अफेयर्स र एसोसिएसन अफ इन्सोलभेन्सी प्रोफेसनल एन्टिटिजले 13 जुनमा नयाँ दिल्लीमा एक राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलनको मूल विषय भारतको पुनर्गठन पारिस्थितिक तन्त्रलाई पुनर्वासित गर्नु एक दशकको ज्ञान भविष्यको दिशाहरू हो। कर्पोरेट कार्य राज्यमन्त्री हर्ष मल्होत्राले समारोहलाई सम्बोधन गर्नुहुनेछ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, जम्मू कश्मीर, लद्दाख, मध्यप्रदेश, ओडिसा, राजस्थान र उत्तर प्रदेशमा तीव्र हावापानीको चेतावनी जारी गरेको छ। तटीय कर्नाटक, केरलम र माहे, उत्तरी आन्तरिक कर्नाटक र तमिलनाडु, पौण्डेचोरी र कराइकलका स्थानहरूमा दिनभरि अत्याधिक वर्षा हुने सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा पूर्वाह्न 11:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यसबेला बिहानीको 10:05 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। र बिहानीको यो समय हो सधैँ झै कार्यक्रम हेलो खरसाङको। कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै सबै टाढा अनि नजिकका श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म सङ्गीतको प्रस्तुतिहरू रहनेछ। यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीसँग। आउनुहोस् अब आजको दिन सकारात्मक सोचका साथ सुरु गरौँ। आफूमा विश्वास राखौँ र हरेक चुनौतीलाई अवसरको रूपमा लिउँ। असफलता अन्त्य होइन, बरु सफलताको यात्रामा सिक्ने एउटा महत्त्वपूर्ण पाठ हो। तपाईँको आजको दिन शुभ, सफल र ऊर्जावान रहोस्।

शब्द थियो आनन्द बक्सीको, संगीत लक्ष्मीकान्त प्यारेलालको चलचित्र हिरोबाट श्रोताहरूले भर्खरै सुन्नुभयो लता मंगेशकरको स्वरमा यो गीतलाई।

आज 5 तारिक जुन। आउनु श्रोता, अब जानौँ आजको दिनले के विशेषता बोकेको रहेछ। ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 156 दिन हो। अब रहल यो वर्षको अन्तसम्म 209 दिनहरू बाँकी छ।

आज 5 तारिक दिनको एउटा महत्त्वपूर्ण विशेषता रहेको छ। आज विश्व पर्यावरण दिवस हो। पर्यावरणको संरक्षण अनि संवर्धनको महत्त्व सम्बन्धी जागरूकता बढाउनु प्रत्येक वर्ष 5 तारिक जुनको दिन विश्वभरिका 100 भन्दा अधिक देशहरूमा पर्यावरण दिवस पालन गरिन्छ। पर्यावरण हाम्रो जीवनको आधार मानिन्छ। वायु, जल, जमिन, रुखपात, पशुपक्षी अनि प्राकृतिक संसाधन एकसाथ मिलेर पर्यावरणको निर्माण हुँदछ। यदि पर्यावरण स्वच्छ अनि सन्तुलित रहे सबै मानव जीवन, पशुपक्षी, पर्यावरणसित सम्बन्धित तत्त्वहरू सुरक्षित अनि स्वस्थ रहन्छ। बढ्दै गइरहेको प्रदूषण, वन जङ्गलको कटाई अनि जलवायु परिवर्तन जस्ता समस्याहरूले आज सम्पूर्ण विश्व नै व्याप्त छन्। यिनै समस्याहरूप्रति मानिसहरूलाई जागरूक गराउने उद्देश्यले यो दिवस प्रत्येक वर्ष पालन गरिन्छ। पर्यावरण संरक्षणप्रति जागरूकता अनि प्रकृतिप्रति दायित्वको भाव उत्पन्न गर्नु विश्व पर्यावरण दिवसको सुरुवात 1973 संयुक्त राष्ट्रद्वारा गरिएको थियो। आज पर्यावरण कैयौँ प्रकारको प्रदूषणले प्रभावित बनिरहेको छ। वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण अनि भूमि प्रदूषण, ठूला ठूला कारखानाबाट निस्केका धुवाँ, प्लास्टिकको अत्याधिक प्रयोग, वाहनहरूबाट निस्कने धुवाँ तथा रुखहरूको कटाई आदि, जसले गर्दा ग्लोबल वार्मिङ, अनियमित वर्षा, सुखा अनि नाना थरीका रोगहरू बढिरहेको छ। साथै जलस्रोतलाई पनि निकै प्रभाव पारेको छ, जुन पृथ्वीवासीको निम्ति अति नै महत्त्वपूर्ण छ। पृथ्वीको 17% जल समुद्रमा छ, तर यसमा पर्याप्त मात्रामा नुनको मात्रा रहेकोले पिउने योग्य हुँदैन। बाँकी 2-3% जल पृथ्वीको ध्रुवी क्षेत्रमा हिउँको ढिकाको रूपमा बसेको छ र 1% मात्र शुद्ध जलको रूपमा खोला, नाला, झिल, खहरे, पलाएको पानीको रूपमा उपलब्ध छ, जुन मानव सेवनको निम्ति उपयोगी छ। वार्षिक वृष्टिपातद्वारा हुने जलस्रोत सन्तुलनमा हेर्नु हो भने 70% वाष्पीकरण पद्धति र उद्भिदद्वारा वाष्प उत्सर्जन पद्धतिद्वारा जल नष्ट हुने गर्दछ र 30% जल खोला नालामा बगेर जान्छ। जसरी खोला नालामा बगेर जाने जलस्रोतलाई मानवद्वारा आफ्नो आवश्यकता पूर्तिको निम्ति प्रयोग गरिन्छ, त्यसमा 8% जल कृषि सिँचाइमा प्रयोग गरिन्छ, 2% जल घरेलु कामकाजमा प्रयोग गरिन्छ, 4% कल कारखानामा प्रयोग हुन्छ र 12% जल विद्युत ऊर्जा उत्पन्न गर्नलाई प्रयोग गरिन्छ। यसमा सबैभन्दा बेसी मात्रामा कृषि सिंचाई र विद्युत ऊर्जा उत्पन्न गर्न जलस्रोत खर्च गरिन्छ। यस्तो हिसाबले हेर्नु हो भने पृथ्वीमा भएको शुद्ध जलस्रोत मानिसको निम्ति कतिको आवश्यक रहेछ भन्ने कुरो जान्न र बुझ्न आवश्यक हुन्छ। र जल नै जीवन हो भन्ने उक्तिलाई व्यवहारितामा सदुपयोग गर्न धेरै आवश्यक हुन्छ। सिङ्गो पृथ्वीको 3/4 भाग पानीले ढाकिएको भए पनि शुद्ध जलको हाहाकार बढ्दै जानुमा पर्यावरण सन्तुलन हो, जुन मानव क्रियाकलापसित सम्बन्धित छन्। यसरी मानिसका क्रियाकलापले शुद्ध जलस्रोत घट्दै गएको छ र पृथ्वीमा भएको बाँकी जलस्रोत प्रदूषण बढेर जानुका कारणले गर्दा विश्वव्यापी पर्यावरण नै असन्तुलन भइरहेको छ। दिनदिनै शुद्ध जल आपूर्ति गर्नुमाथि समस्या हुँदै गइरहेको छ। त्यसैले शुद्ध जल स्रोतलाई हामीले प्राकृतिक ढाँचामा नै सुरक्षित राख्नुपर्छ, संरक्षण गर्नुपर्छ, पर्यावरण सन्तुलन बनाइराख्नुपर्छ, विशेष रूपले प्राकृतिक वन जङ्गललाई व्यवहारिक रूपले बचाइराख्नुपर्छ। जल नै जीवनको उक्तिलाई व्यवहारितामा ल्याउनुपर्छ, जुन पर्यावरण संरक्षणमा एउटा मुख्य बिन्दु हो। त पर्यावरण संरक्षणको निम्ति केही उपाय वा पहलहरू तपाईँ हामीले गर्न सक्छौँ। जस्तै अधिकभन्दा अधिक वृक्ष रोप्नु, प्लास्टिकको उपयोग नगर्नु, जल अनि बिजुलीको बचत गर्नु, आफ्नो वरिपरि गाउँघरमा स्वच्छता बनाइराख्नु, प्रदूषण फैलाउने साधनहरूको कम उपयोग गर्नु, सबैलाई पर्यावरण संरक्षणप्रति जागरूक गराउनु। पर्यावरणको रक्षा केवल एकजनाको मात्र होइन, तर प्रत्येक व्यक्तिको दायित्व हो। विश्व पर्यावरण दिवसले हामीलाई प्रकृतिको महत्त्वलाई बुझ्ने अनि सुरक्षित राख्ने प्रेरणा दिँदछ। आउनुहोस् तपाईँ हामी सबै मिली पृथ्वीलाई हरियो र प्रदूषण मुक्त बनाउने संकल्प लिऊँ।

यो अघिल्लो फिल्म संगीत श्रोताहरूको निम्ति रहेको छ लता मंगेशकर अनि एसपी बाला सुब्रमण्यमको युगल स्वरमा चलचित्र एक दुजे के लिएबाट। शब्द आनन्द बक्सीको छ भने संगीत छ लक्ष्मीकान्त प्यारेलालको।

अब आजको दिनको अर्को विशेषता सम्बन्धी भन्नुपर्दा श्रोता, अवैध, अनाधिकृत अनि अनियमित माछा मार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवस हो आज र अवैध, अनाधिकृत तथा अनियमित माछा मार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवस प्रत्येक वर्ष 5 तारिक जुन अर्थात आज विश्वभरि नै पालन गरिन्छ। यो दिवसको उद्देश्य समुद्री तथा जलस्रोतहरूको संरक्षण गर्दै अवैध माछा मार्ने गतिविधिहरूलाई रोक्नु, दिगो मत्स्य व्यवस्थापनलाई प्रवर्धन गर्नु तथा खाद्य सुरक्षामा योगदान पुर्याउनु हो। संयुक्त राष्ट्र महासंघद्वारा यो दिवसको घोषणा सन् 2017 गरिएको थियो र पहिलो पटक सन् 2018 यो दिवस पालन गरिएको थियो भने प्रत्येक वर्ष 5 तारिक जुन यो दिवस अन्तर्राष्ट्रिय स्तरमा पालन गरिँदै आइरहेको छ। यो मितिले पश्चिम अफ्रिकाको एउटा देश गियनाले अवैध माछा मार्ने विरूद्धको ऐतिहासिक सम्झौता अनुमोदन गरेको दिनलाई स्मरण गर्दछ। अवैध, अनाधिकृत अनि अनियमित माछा मार्नु भनेको तीन प्रकारका गतिविधिहरूलाई दर्शाउँछ। अवैध रूपले माछा मार्नु वा इलिगल फिसिङ राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै माछा मार्ने कार्य हो, जस्तै अनुमति बिना माछा मार्नु, निषेधित क्षेत्रमा माछा मार्नु, प्रतिबन्धित उपकरण प्रयोग गर्नु, निर्धारित कोठाभन्दा अधिक माछा समात्नु। अनाधिकृत रूपले माछा मार्नु अर्थात् अनरिपोर्टेड फिसिङले माछा मारिएको परिणाम वा विवरण सम्बन्धित निकायलाई जानकारी नदिनु वा गलत जानकारी दिनु, जस्तै वास्तविक पकड लुकाउनु, कम परिमाण देखाएर प्रतिवेदन पेश गर्नु, सरकारी अभिलेखमा जानकारी नराख्नु। अर्को रहेको छ अनियमित रूपले माछा मार्नु वा अनरेगुलेटेड फिसिङ। कुनै प्रभावकारी नियम वा व्यवस्थापन प्रणाली नभएको क्षेत्रमा वा नियमहरूको पालना नगरी गरिने माछा मार्ने कार्य हो, जस्तै अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा नियमित नियम विपरीत माछा मार्नु, संरक्षण क्षेत्रभित्र अनियन्त्रित रूपमा माछा समात्नु। यो दिवसको महत्व समुद्री जैविक विविधताको संरक्षण, अत्याधिक तथा अवैध माछा मार्दा धेरै प्रजातिहरू विलुप्त हुने जोखिम बढ्दछ। अवैध, अनाधिकृत अनि अनियमित माछा मार्नुलाई नियन्त्रण गरेर समुद्री जीव जन्तु तथा वनस्पतिको संरक्षण गर्न सकिन्छ र विश्वमा कैयौं यस्ता मानिसहरू छन् जसको प्रमुख खाद्य स्रोत माछा हो। अवैध माछा मार्ने कार्यले भविष्यमा माछाको उपलब्धता खटाउन सक्छ। विश्व अर्थतन्त्रले प्रत्येक वर्ष धेरै नोक्सानी बेहोर्नुपर्छ। यसले कानून रूपमा माछा मार्ने समुदायका आयमा असर पार्छ। अवैध, अनाधिकृत अनि अनियमित माछा मार्नाले वातावरणीय प्रभाव पनि पार्दछ, जस्तै माछाको प्रजातिको संख्या घट्नु, समुद्री पारिस्थितिक प्रणाली असन्तुलन हुनु, लुप्तप्राय प्रजातिहरू जोखिममा पर्नु, यसको आर्थिक प्रभाव भन्नुपर्दा कानुनी माछा व्यवसायमा घाटा, तटीय समुदायहरूको जीविका उपार्जनमा असर पार्नु। सामाजिक प्रभाव भनेको खाद्य अभाव बढ्नु, गरिबी र बेरोजगारी बढ्नु र स्थानीय समुदायको जीवन स्तर कमजोर हुनु। माछा व्यवसायीलाई प्रशिक्षण, उपभोक्ताहरूलाई जिम्मेवार खरिदबारे जानकारी, संरक्षण अभियान सञ्चालन गर्नु, कानुनी व्यवस्था सुदृढ बनाउने कानुन निर्माण गर्नु, उल्लङ्घनकर्तामाथि कठोर कार्यवाही, सैटेलाइट ट्रैकिंग, जहाज को नियमित अनुगमन, डिजिटल रिपोर्टिंग प्रणाली द्वारा अवैध, अनाधिकृत अनि अनियमित माछा मार्ने प्रणालीमाथि रोक लगाउन सकिन्छ। यो दिवसले संयुक्त राष्ट्रको दिगो विकास लक्ष्यहरूलाई विशेष गरी लाइफ बिलो वाटर प्राप्त गर्न सहयोग पुर्याउँछ।

0: मजरूको शब्द थियो, संगीत थियो आरडी वर्मनको चलचित्र मेरे जीवन साथीबाट सुन्नुभयो किशोर कुमारको स्वरमा यस गीतलाई।
1: कम ब्याज पे लोन चाहिए वो भी ऐप से, वाह।
2: अनजान ऐप से बचें,
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
0: त श्रोताहरूलाई यसरी विविध जानकारीहरू दिँदा दिँदै साथै फिल्म सङ्गीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र हेलो खरसाङको आजको अङ्कबाट म रश्मि पनि विदा माग्छु। हाम्रो अघिल्लो कार्यक्रमको निम्ति जोडिरहनुहोला आकाशवाणीसँग।

एफएमएक से 3.5 मेगाहर्जको तरङ्गमा यो प्रसारण हो आकाशवाणी खरसाङको। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि। समय यस बेला पूर्वान्न 10:30 भइरहेछ अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा समस्त श्रोता साथीहरूमा न्यानो न्यानो अभिवादन साथै सप्रेम नमस्कार। र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार। श्रोता, आज हो 5 जुन र आज हामी पालन गरिरहेछौं विश्व पर्यावरण दिवस र यसै उपलक्ष्यमा कार्यक्रम हाम्रो सरोकारको विषय रहेको छ प्रकृतिको आह्वान, जलवायु परिवर्तन र हाम्रो भविष्य। श्रोता, यो दिन रुख रोप्ने, फोटो खिच्ने दिन मात्र होइन, हाम्रो पुस्ताले भोग्ने सबैभन्दा ठूलो संकटबारे बोल्ने दिन पनि हो।

जलवायु परिवर्तन अहिले के भइरहेको छ त? यस विषयमा हामीले सोच्न अनि चिन्तन गर्ने समय आएको छ। हिम नदीहरू 30 वर्षमा 25% भन्दा धेरै पग्लिसके। ती सेता देख्ने हिमालहरू काला पहाड बन्दैछन्। यसको अर्थ हो बर्खामा बारी र हिउँदमा खडेरी। हाम्रो आजभोलिको मौसम धेरै नै अनौठो भइरहेको हामी देखिरहेछौँ, भोगिरहेछौँ। फागुन महिनामा अधिक पानी, असारमा खडेरी, कार्तिकमा असिना, थाहा छैन मौसम यति अनौठो किन भइरहेछ। किसानहरू पनि अल्मलिरहेका छन्। कहिले के रोप्ने, कहिले काट्ने थाहा नै छैन। बाढी, पहिरो, डढेलो, नयाँ रोगहरूको प्रकोप दिनदिनै बढिरहेछ र यस विषयमा हामी कुरा गर्ने नै छौँ। अहिलेलाई पनि यो साङ्गीतिक कोसेली।

श्रोता, जलवायु परिवर्तनको कारण हाम्रो थाल रित्तो हुने खतरा भइरहेछ। हिमालको पानी सुक्यो भने हाम्रो भविष्य के हुन्छ त? यो सोच्न पर्ने कुरो हो। खोला नाला नदीहरूको पानी घट्छ, बिजुली सिँचाइ खाने पानी सबैमा यसको असर पर्न जान्छ। बिजुली नभए हाम्रो प्रायः जसो काम नै रोकिन जान्छ। राम्रो सिँचाइ नभए खेतीपाती कसरी गर्ने र पिउने पानी नै नभए यो जीवन नै शून्य हुन्छ, अन्धकार हुन्छ। यो समस्या केवल पहाडी क्षेत्रलाई मात्र होइन, सारा विश्वलाई नै पर्न जान्छ।

अन्धकारतर्फ गइरहेको जीवनमा उज्यालो कसरी ल्याउने त? हामीले के गर्न सक्छौँ त यसको निम्ति? हामीले गर्न सक्ने काम हामीले गर्नपर्छ। बिजुली पानी जोगाउन सक्छौँ, सकेसम्म सार्वजनिक यातायात चढ्ने बानी बसाल्नपर्छ। प्लास्टिक कम प्रयोग गर्ने, एउटा भए पनि रुख रोप्ने, पानीका मुहानहरूको संरक्षण गरौँ, त्यसको छेउछाउमा रुखको बिरुवाहरू रोपौँ, फोहोरहरू जथाभावी नफ्यालौँ, यसको व्यवस्थापन गरौँ, जैविक खेती गरौँ, वन जङ्गलको संरक्षण गरौँ।

सहरी क्षेत्रतिर त पानीको जटिल समस्या भइरहेकै छ, तर हामी यदि ग्रामीण क्षेत्रतिर पनि बसेर हेर्यौँ भने त्यहाँ पनि पानीको समस्या कम छैन, किनभने त्यहाँ पानीको थुप्रै स्रोतहरू सुकिसकेको छ, अझै स्रोतहरू सुक्ने प्रक्रिया जारी छ। जति धेरै सहरी क्षेत्रका मानिसहरूलाई पानीको आवश्यकता पर्छ, त्यति नै ग्रामीण क्षेत्रका मानिसहरूलाई पनि पर्छ। विशेष सहरी क्षेत्रमा हेर्नु हो भने साधारण मानिसहरूलाई त आफ्नो घरेलु कामकाज सुचारू रूपले गर्नलाई पानीको आवश्यकता पर्छ नै, यी बाहेक विशेष अस्पताल, स्कुल, कलेज, होटेल, रेस्टुरेन्टमा पनि पानीको त्यति नै आवश्यकता परेको हुन्छ।

जलवायु परिवर्तन अरू कसैको समस्या होइन, विश्व पर्यावरण दिवसले हामीलाई सम्झाउँछ कि पृथ्वी हामीले पुर्खाबाट विरासतमा पाएको होइन, यो भावी पुस्ताबाट सापटी लिएका हौं र सापटी फिर्ता गर्दा बिगारेर बुझाउने होइन, सपारेर बुझाउने हो। र आज हामी संकल्प गरौं कि प्लास्टिकको झोला होइन कपडाको झोला बोक्ने, गाडी होइन 1-2 किलोमिटर हिँड्ने, अनि रुख काट्ने होइन रुख रोप्ने, किनकि वातावरण जोगाउनु भनेको आफ्नै भविष्य जोगाउनु हो। र जाँदा जाँदै हजुरहरू समक्ष कार्यक्रम हाम्रो सरकारको यो अन्तिम साङ्गीतिक कोसेली राखिरहेछु।

यो आकाशवाणी हो भूपेन्द्र शर्माबाट सुन्नुहोस् मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सडक, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण अनि शिलान्यास गर्नुहुनेछ। भारतीय रिजर्व ब्याङ्कले आज आफ्नो द्वैमासिक मौद्रिक नीति घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। समुद्री खाद्य निर्यात सम्बन्धी दुई दिवसीय राष्ट्रिय कार्यशाला आज विशाखापट्टनममा सुरु हुँदैछ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिनुभएको छ। रेल मन्त्री अश्विनी वैष्णव भोलि पश्चिम बङ्गालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुहुनेछ। नेपालका विदेश मन्त्री शिशिर खनाल आज तीन दिवसीय भारत भ्रमणमा आउँदै हुनुहुन्छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले लोकसभाका पूर्व महासचिव डाक्टर सुभाष सी काश्यपको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले 6 जुनको दिन जम्मू कश्मीरको भद्रावाहामा लेभेन्डर गोज ग्लोबल विषयमा दुई दिवसीय लेभेन्डर महोत्सवको उद्घाटन गर्नुहुनेछ। चौथो लेभेन्डर महोत्सव 6 र 7 जुनमा डोडा जिल्लाको सरकारी डिग्री कलेज भद्रावाहामा आयोजन हुँदैछ। इन्डियन इन्स्टिट्युट अफ कर्पोरेट अफेयर्स र एसोसिएसन अफ इन्सोलभेन्सी प्रोफेसनल एन्टिटिजले 13 जुनमा नयाँ दिल्लीमा एक राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। र रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले नयाँ दिल्लीसँग मस्कोको रणनीतिक साझेदारीको प्रशंसा गर्नुभएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पुरा भयो।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा र अब सुनौ विभिन्न कलाकारहरूको आवाजमा आधुनिक गीत कार्यक्रम स्वर माधुरी अन्तर्गत प्रथमा गुञ्जने आवाज रहेको छ डेजी बराइलीको।

यतिन्जेल प्रस्तुत थियो बंगला संगीतको कार्यक्रम नाना रंगेर गान र अब भने आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार सम्म प्रसारण गरी सुनाइरहेछौ यस केन्द्रबाट।

श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा, जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 12:05 भइरहेछ र अब प्रस्तुत छ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त कार्यक्रमको प्रथम गीत यहाँ समक्ष राख्न गइरहेछु फिल्म फनाबाट बाबुल सुप्रियो, महालक्ष्मी अय्यर, अक्षय अमीर खान र काजलको आवाजमा। शब्द प्रसून जोशीको छ भने संगीत रहेको छ जतिन ललितको। अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह र सन्देश शाह। पुना महाराष्ट्रबाट विना आदेश मेहता र कुमारी माही मेहता। पुराना तलाव डुमराउबाट वलिउल्ला अन्सारी, आसमा नाज। जेल रोड बक्सरबाट राज अन्सारी र सिराज अन्सारी। इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी र दानिश अन्सारी। जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र र जानवी यादव। मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहू, कुमार विमल र नवरतन हाता। बारिहार पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव देवांशु र डब्लुजी।

कार्यक्रमको अघिल्लो साङ्गीतिक कौशल यहाँ समक्ष राख्न गइरहेछु फिल्म कटी पतङबाट किशोर कुमारको आवाजमा शब्द आनन्द बक्सीको छ भने सङ्गीत रहेको छ राहुल देव वर्मनको अनि यस गीतलाई सुन्न चाहने श्रोताहरू हुनुहुन्छ रिङ्गनी छत्तिसगढबाट दिनेश वर्मा र करुणा वर्मा काठमाडौँबाट सरोज दत्त चन्द्रदत्त अवनीश तरुण र बेबी विदिता पद्मा टाकिज नेपानगर मध्यप्रदेशबाट सुदर्शन शाह पल्लवी प्रखर कुशल नीति सुरवी अश्विन मंगला र राजेन्द्र राजविराज नेपालबाट श्याम कुमार हाकु तारादेवी राजन हाकु कल्पना सुम्निमा पिङ्कु पिङ्की खुशबु श्रुति पूजा पूर्णिमा हाकु र सनी हाकु बढी खन्जरपुर भागलपुरबाट गुलफराज आलम समा आरा जमालुद्दिन शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर र हुसेन मास्टर डिएन सिंह रोड भागलपुरबाट अफरोज बरकत र सादाब

डर यस फिल्मबाट बराकिरहेछौँ। अघिल्लो गीत गुञ्जनी आवाज लता मङ्गेशकर र अभिजितको, शब्द आनन्द बक्सीको छ भने सङ्गीत रहेको छ शिव हरिको। अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ बदलापुर मुम्बईबाट सिद्धान्त गोयन्कर, प्रणीता अर्जुन गोयन्कर, मेहरनगर उमरखेत महाराष्ट्रबाट अभिजित सरिता र प्रिन्स एकांश गोयन्कर, आकार हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गोयन्कर, सुमित र ध्वनि गोयन्कर, गडिया मौजी उस्तुबाट प्रदीप कुमार, आशिष, कुन्दन, करिना, पूजा, आरती र सुनिता देवी, अप्पर सिरुवारी खरसाङबाट एसएम दर्नाल, सुषमा, सयम, करुणा, निलु, विनोद, शीला, कलावती, वृद्धामोड झापा नेपालबाट दिनेश रुचाल र सञ्चिता रुचाल, अररिया र जोखरबजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, नवाब सवाब, मोहम्मद सरफराज, अफजल पानवाला, मेन रोड रानीगंजबाट फरजाना, सहना र नुसरत, अररिया जोकीहाटबाट सोमिया, रुकैया र रिहाना प्रवीण, मेहदी बगान पूर्व वर्धमानबाट अभिजित प्रसाद, पुस्तकालय रोड फारविजगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्तीदेवी, प्रेम कुमार, कृष्ण कुमार, नन्दकिशोर र एसके गुप्त, दलुटोला फारविजगंज बिहारबाट सिराज परवाना, अन्सारी, राजा, तरनुम, इख्तियार, डोंगरगाउँबाट राष्ट्रपाल गजभिए, तन्मय, अनिष्का र राधिका गजभिए।

जावेद अख्तरको शब्द अनि कुलदीप सिंहको सङ्गीत रचनामा अब भने राख्न गइरहेछु कार्यक्रमको अन्तिम साङ्गीतिक कोशेली फिल्म साथ साथबाट गुन्जने आवाज जगजित सिंह र चित्र सिंहको अनि यसको निम्ति अनुरोध पठाउनु भएको छ हिङ्गोली महाराष्ट्रबाट सहजी बोटके नन्दा हनुमान सारिका सुरेखा आरवी तन्वी एवं समस्त बोटके परिवार महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर सुमन मिथलेश तार्ने सुरज सुजला ज्योति र रियान्स लालपुर झाडुजोतबाट रमेश मुन्डा सुमेन मुन्डा महेश भानुभक्त भण्डारी सानु भण्डारी र मुस्को मुन्डा कनेरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी बिमला सिम्पी सुशील अभिषेक र अरब गान्धी चौक रोपर पन्जाबबाट हरदेव मिका बलविन्दर जैतेक र मिका बिरक कोटवा नारायणपुरबाट ओम प्रकाश उषा अमित र ह्याप्पी राई राजनगर मधुबनीबाट कुशेश्वर मौसम संगीता रुद्र रिद्धि सिद्धि रामपुर चौक बिहारबाट मोहम्मद जासिम राही सबाना सहिना तमन्ना रकिम कमरान फरहान संजय र खुशबू जतुका किशनपुरबाट आलम दिलकर शवाना रिजवान इमरान आलम शवाना फिरोज चादनी सरगुजा मैनपाटबाट सोनिया सोनम रेशमा र अदिबा

हवस् त यस गीतको अन्त साथै फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यतिमा नै पुरा गरिन्छ र अब अघिल्लो चरणमा सुनौ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार दिउँसो एक बजेको सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले 23 जुनमा हुने दोस्रो नागरिक अलङ्करण समारोहमा यस वर्षका 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। विगत महिना श्रीमती मुर्मूले राष्ट्रपति भवनमा आयोजित पहिलो नागरिक अलङ्करण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले यस वर्ष 5 पद्मविभूषण, 13 पद्मभूषण र 113 पद्मश्री सहित 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। प्रतिवर्ष गणतन्त्र दिवसको अवसरमा यी पुरस्कारको घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मान कला, सामाजिक कार्य, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य र शिक्षा, खेल र नागरिक सेवा जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। पद्मविभूषण असाधारण र विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। पद्मभूषण उच्च श्रेणीको विशिष्ट सेवाका लागि र पद्मश्री कुनै पनि क्षेत्रमा विशिष्ट सेवाको लागि प्रदान गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सडक, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको ईएसआइसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्दछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचासहित धेरै महत्त्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पतालसहित लगभग 1,340 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। द्वैमासिक मौद्रिक नीतिको घोषणा गर्नुहुँदै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसम्मतिले रिपो दर 5.2%-5% राख्ने निर्णय गरेको बताउनु भएको छ। स्थायी जम्मा सुविधाको दर 5% यथावत रहेको छ भने सीमान्त स्थायी सुविधा र ब्याङ्क दर 5.5% यथावत रहेको छ। ब्याङ्कले चालु वित्त वर्षको सकल घरेलु उत्पाद सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। आर्थिक वृद्धि दर 6.9%बाट घटाएर 6.6% गरिएको छ। ब्याङ्कले वैश्विक आपूर्ति श्रृङ्खलामा लामो समयसम्म अवरोध, अन्तर्राष्ट्रिय वित्तीय बजार अस्थिरता र जलवायु परिवर्तनलाई प्रमुख नकारात्मक जोखिमको रूपमा उद्धृत गरेको छ। ब्याङ्कले मुद्रास्फीति 4.6%बाट बढाएर 5.1% गरेको छ। समुद्री खाद्य निर्यात सम्बन्धी 2 दिवसीय राष्ट्रिय कार्यशाला आज विशाखापट्टनममा सुरु हुँदैछ। यसले भारतको समुद्री खाद्य निर्यात बढाउने र देशभरि यस क्षेत्रलाई बलियो बनाउने तरिकाहरू चर्चा गर्नेछ। मत्स्यपालन, पशुपालन र डेयरी मन्त्रालय अधीनस्थ मत्स्यपालन विभागले वाणिज्य र उद्योग मन्त्रालयको सहयोगमा र आन्ध्र प्रदेश सरकारको सहयोगमा कार्यशाला आयोजना गरिरहेको छ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यो हरेक वर्ष 5 जुनमा मनाइन्छ। यसको सुरुवात सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरुकता बढाउनु हो। सिबिएसई पोस्ट रिजल्ट गुनासो निवारण प्रक्रियाको माध्यमबाट कक्षा 12 का विद्यार्थीहरूबाट कुल 70,000 भन्दा अधिक आवेदन प्राप्त भएका छन्, जसमा मार्कको प्रमाणीकरणका लागि 7,314 र पुनः मूल्याङ्कनका लागि 63,000 भन्दा अधिकले आवेदन भरेका छन्। सिबिएसईले मंगलबार उत्तर पुस्तिकाको स्क्यान गरिएको प्रतिलिपिमा देखिएका मुद्दाहरूको प्रमाणीकरण र उत्तरहरूको पूर्ण मूल्याङ्कनका लागि अनलाइन पोर्टल खोलेको थियो। 13 मईमा कक्षा 12 को परिणाम घोषणा भएपछि विद्यार्थीहरूको एक वर्गले प्रदान गरेको अङ्कप्रति असन्तुष्टि व्यक्त गर्दै अनस्क्रिन मार्किङ प्रणाली ओएसएम अन्तर्गत मूल्याङ्कनको सठिकतामाथि प्रश्न उठाएका थिए। नेपालका विदेश मन्त्री शिशिर खनाल आज 3 दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारको साथमा अपराह 2:40 मा पुनः

Then

Shadow

Thank you.

Mm-hmm.

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 103.2 मेगाहर्ज अनि न्युज अन एआईआर एपमा पनि। समय बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँ समक्ष राखिरहेछौँ आधुनिक गीत खगेन्द्र कालीकोटीको स्वर शब्द अनि सङ्गीत रचनामा।

अब पालो भएको छ लोकगीतको, चन्द्रदीप वाइवानी साथीहरूको आवाजमा शब्द अनि सङ्गीत रहेको छ सुदीप वाइवा र चन्द्रदीप वाइवाको।

0: यस साङ्गीतिक कार्यक्रमपछि अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लंकामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। अनि भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले हजिराको भ्रमण गर्नुहुनेछ र दिउँसो एक वृहत जनसभालाई सम्बोधन गर्नुअघि हाल चलिरहेको औद्योगिक र बुनियादी ढाँचा विकास सञ्चालनको समीक्षा गर्नुहुनेछ। बेलुकी प्रधानमन्त्री श्री मोदीले दमनको भ्रमण गर्नुहुनेछ र दमनमा लगभग 2,970 करोड़ रुपियाँ लागतको विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ, जसमा देशका लागि प्रमुख स्वास्थ्य सेवा र उड्डयन बुनियादी ढाँचा विकास समावेश छ।
2: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4 लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुँच में सुधार होगा। जन कल्याण के तहत प्रधानमंत्री सूरत में 2400 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ESIC अस्पताल का भी उद्घाटन करेंगे। अपर्णा खुंड, आकाशवाणी समाचार, अहमदाबाद।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले जानकारी दिँदै भन्नुभयो, एयर ट्रङ्कले भारतमा लगभग 3 लाख करोड़ रुपियाँ निवेश गर्ने र 5 गिगावट डाटा सेन्टर क्षमता विकास गर्ने योजना घोषणा गरेको छ। उहाँले भन्नुभयो, यो देशको डिजिटल बुनियादी ढाँचा पारिस्थितिकीमा प्रस्तावित सबैभन्दा ठूलो निवेश हो। श्री मोदीले भन्नुभयो, यस प्रकारको निवेशले क्लाउड कम्प्युटिङ र AIको लागि वैश्विक केन्द्रको रूपमा भारतको स्थितिलाई बलियो बनाउनेछ, साथै रोजगार सृजना गर्नेछ, स्थानीय आपूर्ति श्रृङ्खलाहरूलाई समर्थन गर्नेछ र नवीनता नेतृत्व विकासलाई गति दिनेछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, यो स्पष्ट छ कि विश्वको डिजिटल अर्थव्यवस्थाको भविष्य भारतमा द्रुत गतिमा आकार लिइरहेको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्षका 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। विगत महिना श्रीमती मुर्मूले राष्ट्रपति भवनमा आयोजित पहिलो नागरिक अलंकरण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले यस वर्ष 5 पद्मविभूषण, 13 पद्मभूषण र 113 पद्मश्री सहित 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। प्रतिवर्ष गणतन्त्र दिवसको अवसरमा यी पुरस्कारको घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मान कला, सामाजिक कार्य, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य र शिक्षा, खेल र नागरिक सेवा जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। पद्म विभूषण असाधारण र विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। पद्मभूषण उच्च श्रेणीको विशिष्ट सेवाका लागि र पद्मश्री कुनै पनि क्षेत्रमा विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लङ्कामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। विश्व पर्यावरण दिवसको अवसरमा श्री शाहले केन्द्रीय सशस्त्र पुलिस बल र केन्द्रीय सशस्त्र पुलिस बलको उद्घाटन गर्नुभयो। सीएपीएफको पर्यावरणीय योगदानको बारेमा भन्नुभयो, वर्ष 2019 सीएपीएफले संगठनको पर्यावरणीय योगदानमा काम गरिरहेको छ। उहाँले देशको पर्यावरणीय प्रतिबद्धतालाई थप मजबुत बनाउन आगामी वर्षदेखि वार्षिक 2 करोड़ भन्दा अधिक बिरुवा रोप्ने लक्ष्य राख्ने घोषणा गर्नुभयो।
3: Our government is firmly committed to prevent illegal demographic changes in the border regions of Tripura, West Bengal and Bihar. To safeguard the demographic balance and strengthen border security, we have undertaken extensive border fencing measures in these areas.
4: इस जनसंख्या के परिवर्तन को रोकने के लिए बाड़ लगाई गई है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बलियामा रहेको जयप्रकाश नारायण पक्षी अभयारण्यलाई भारतको 100 रामसर स्थलको रूपमा घोषणा गरेकोमा खुशी व्यक्त गर्नुभएको छ। यो सिमसार क्षेत्र एभिफाउनल जैविक विविधतामा धनी छ, जसले धेरै प्रवासी र निवासी चराहरूलाई आकर्षित गर्दछ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, देशको प्राकृतिक परिवेश र विशेष गरी सिमसार क्षेत्रको सुरक्षाप्रति भारत को अटल प्रतिबद्धता यस उपलब्धिमा स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। उहाँले अझ भन्नुभयो, वर्षौंदेखि सिमसार क्षेत्रको संरक्षण र कायाकल्प गर्ने प्रयासहरूलाई बृहत्तर सामुदायिक सहभागिता, विज्ञान, नवीनता र जागरूकता पहलहरूको माध्यमबाट सुदृढ पारिएको छ। भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। द्विमासिक मौद्रिक नीतिको घोषणा गर्नुहुँदै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसमितिले रिपो दर 5.2-5% राख्ने निर्णय गरेको बताउनु भएको छ। स्थायी जामा सुविधाको दर 5% यथावत रहेको छ भने सीमान्त स्थायी सुविधा र ब्याङ्क दर 5.5% यथावत रहेको छ। ब्याङ्कले चालू वित्त वर्षको सकल घरेलु उत्पाद सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। उद्योग संगठन एसोच्यामले आरबीआईको रिपो दरलाई 5.2-5% राख्ने निर्णयको प्रशंसा गर्दै यसले वृद्धिलाई बढावा दिने र उद्योगलाई बलियो बनाउने बताएको छ। एसोच्यामका महासचिव सौरभ सानियलले यो निर्णयले आर्थिक वृद्धिका साथै मुद्रास्फीतिलाई सुरक्षित दायरामा राख्न सहयोग पुग्ने बताउनु भएको छ। श्री सानियलले भन्नुभएको छ, ब्याज दरहरू अपरिवर्तित राख्ने आरबीआईको निर्णयले अर्थव्यवस्थामा विश्वास झल्काउँछ। उहाँले वैश्विक अनिश्चितताका बावजुद चालू वित्त वर्षमा आर्थिक विकास बलियो रहने आशा व्यक्त गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AI न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर। हर घर सूर्य घर।
1: यो आकाशवाणी हो, अब रहल समाचार। समुद्री खाद्य निर्यात सम्बन्धी 2 दिवसीय राष्ट्रिय कार्यशाला आज विशाखापट्टनममा शुरू हुँदैछ। यसले भारतको समुद्री खाद्य निर्यात बढाउने र देशभरि यस क्षेत्रलाई बलियो बनाउने तरिकाहरू चर्चा गर्नेछ। मत्स्यपालन, पशुपालन र डेयरी मन्त्रालय अधीनस्थ मत्स्यपालन विभागले वाणिज्य र उद्योग मन्त्रालयको सहयोगमा र आन्ध्र प्रदेश सरकारको सहयोगमा कार्यशाला आयोजना गरिरहेको छ। कार्यक्रममा केन्द्र सरकार, राज्य र केन्द्रशासित प्रदेशका वरिष्ठ अधिकारीहरू, निर्यातकर्ताहरू, उद्योग प्रतिनिधिहरू, स्टार्टअप र लघु एवं मध्यम उद्यमहरूको उपस्थिति रहनेछ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यो हरेक वर्ष 5 जुनमा मनाइन्छ। यसको सुरुवात सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरूकता बढाउनु हो। यस दिवसले पर्यावरण संरक्षणका लागि वैश्विक रूपमा सामूहिक प्रयासलाई प्रोत्साहित गर्दछ। विश्व पर्यावरण दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो दिनले पर्यावरणको संरक्षण गर्ने र स्थायी विकासलाई अगाडि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। उहाँले भन्नुभएको छ, विगत दशकमा सरकारले गरेका धेरै प्रयासहरूले यस दिशामा यसको कामलाई उजागर गर्दछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभएको छ, भारतको केही प्रमुख सफलताहरूमा हरियो क्षेत्र विस्तार र धेरै पशु प्राणीहरूको जनसङ्ख्यामा वृद्धि समावेश छ। श्री मोदीले पर्यावरण संरक्षणमा रुचि राख्ने सबैको प्रयासको पनि प्रशंसा गर्नुभएको छ। उहाँले एक पेड माके नाम जस्ता पहलहरूले प्रत्येक वर्ष लगभग 1.19 लाख हेक्टर वन थप्नमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले विश्व पर्यावरण दिवसको अवसरमा 18 नमो अक्सिजन पार्कको उद्घाटन गर्नुभएको छ। यस अवसरमा केन्द्रीय मन्त्री श्री यादवले एक पेड माके नाम अभियान अन्तर्गत धेरै पर्यावरणीय पहलहरूको पनि सुरुवात गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत पर्यावरण संरक्षणको क्षेत्रमा विश्वको अग्रणीको रूपमा उदाएको बताउनुभयो। उहाँले नागरिकहरूलाई रुख रोप्न मात्र नभई भावी पुस्ताका लागि त्यसको सम्वर्धन र संरक्षण गर्न पनि आग्रह गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले हरियाली बढाउनु दिल्लीको वायुको गुणस्तर सुधार गर्न सबैभन्दा महत्वपूर्ण उपायहरूमध्ये एक रहेको बताउनुभयो।
6: As the world faces environmental challenges, India continues to make significant progress. The country has emerged as a global leader in renewable energy, ranking among the top nations in solar energy capacity, while its forest cover continues to expand. Under the leadership of Honorable Chief Minister Rekha Gupta, the government of Delhi has launched the Dhool Mukt Delhi initiative. Additionally, 19 Namo parks have been developed in Delhi. I encourage everyone to contribute to a greener and healthier future by planting a tree.
7: Sandeep, ek ped maa ke naam pe jarur lagaye.
1: कर्मचारी राज्य बिमा निगमले शैक्षिक सत्र 2026-27 को लागि बीमित व्यक्तिको आश्रित कोटा अन्तर्गत स्नातक चिकित्सा र नर्सिङ पाठ्यक्रमहरूमा भर्नाका लागि आवेदन आह्वान गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिँदै भनेको छ, यो प्रवेशको अवसर कर्मचारी राज्य बिमा योजना अन्तर्गत आउने श्रमिकहरूको नानीहरूको लागि मात्र उपलब्ध छ। कुल 783 सिटहरू बीमित व्यक्तिको आश्रित कोटामा अस्थायी रूपमा आरक्षित गरिएको छ, जसमा 22 मेडिकल डेन्टल र नर्सिङ इन्स्टिट्युटमा 695 एमबीबीएस, 28 बीडीएस सिट र 60 बीएससी नर्सिङ सिट समावेश छन्। युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागराज स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनमा देशभरिबाट 6,000 भन्दा अधिक युवा सहभागी हुनेछ, जसमा विद्यार्थीहरू, युवावर्ग, महिलाहरू, उद्यमी, कन्टेन्ट क्रिएटर्स र उदयमान नेताहरू लगायत विविध पृष्ठभूमिका प्रतिनिधिहरूले भाग लिनेछन्। सीबीएसई पोस्ट रिजल्ट गुनासो निवारण प्रक्रियाको माध्यमबाट कक्षा 12 का विद्यार्थीहरूबाट कुल 70,000 भन्दा अधिक आवेदन प्राप्त भएका छन्, जसमा मार्कको प्रमाणीकरणका लागि 7,314 र पुनः मूल्याङ्कनका लागि 63,000 भन्दा अधिकले आवेदन भरेका छन्। सीबीएसईले मंगलबार उत्तर पुस्तिकाको स्क्यान गरिएको प्रतिलिपिमा देखिएका मुद्दाहरूको प्रमाणीकरण र उत्तरहरूको पुनर्मूल्याङ्कनका लागि अनलाइन पोर्टल खोलेको थियो। 13 मईमा कक्षा 12 को परिणाम घोषणा भएपछि विद्यार्थीहरूको एक वर्गले प्रदान गरिएको अङ्कप्रति असन्तुष्टि व्यक्त गर्दै अनस्क्रिन मार्किङ प्रणाली अन्तर्गत मूल्याङ्कनको सटिकतामाथि प्रश्न उठाएका थिए। नेपालका विदेश मन्त्री शिशिर खनाल आज 3 दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर ए एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुने नेपालको विदेश मन्त्रालयले जनाएको छ। मौसम विज्ञान विभागले आगामी दुईदेखि तीन दिनमा मध्य अरब सागर, गोवा, महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु र उत्तर पूर्वी राज्यका केही भागहरूमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्था रहेको बताएको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, जम्मू कश्मीर, लद्दाख, मध्यप्रदेश, उडिसा, राजस्थान र उत्तर प्रदेशमा प्रदेशका लागि आधी तुफानको चेतावनी जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आज त्रिपुराको लंकामुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ अनि भारतीय रिजर्भ ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
8: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा। विषय रहेको छ मंगोलियामा स्थापित भगवान बुद्धका प्रमुख शिष्यहरूका पवित्र अवशेषहरू। आलेख विदेश सेवा डेस्क NSD आकाशवाणी। भारत मंगोलियाको सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरूमा एक महत्वपूर्ण उपलब्धिको रूपमा भगवान बुद्धका दुई प्रमुख शिष्यहरू अहर्त सारिपुत्र र अहर्त महामंगलानाका पवित्र अवशेषहरूलाई वैशाख दिवस 2026 अवसरमा मंगोलियाको उलान बातार स्थित गण्ड तिङचेलिन मठमा विधिपूर्वक स्थापित गरिएको थियो। मे 31 10 जुन 2026सम्म 10 दिने प्रदर्शनीको लागि भारतबाट ल्याइएको पवित्र अवशेषहरूलाई हजारौं भक्तजनहरू र संघका सदस्यहरूले गहिरो श्रद्धाका साथ स्वागत गरेका थिए। प्रदर्शनीको उद्घाटन असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्य, मंगोलियाका लागि भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वे, मंगोलिया सरकारका वरिष्ठ प्रतिनिधिहरू, प्रख्यात बौद्ध नेताहरू, अन्तर्राष्ट्रिय बौद्ध महासंघ IBC, श्रीलंकाको महाबोधि समाज र बौद्ध विश्वभरका विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिएको थियो। यस प्रदर्शनीको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर 2025 मंगोलियाका राष्ट्रपति श्री उखनागिन खुरेलसुकको भारत भ्रमणको अवधि गर्नुभएको थियो। यो पहलले भगवान बुद्धको शिक्षाहरूमा निहित भारत र मंगोलियाको बीच साझा गरिएको गहिरो आध्यात्मिक र सभ्यतागत सम्बन्धहरूलाई दर्शाउँदछ। सभालाई सम्बोधित गर्नुहुँदै असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यले यस अवसरलाई ऐतिहासिक क्षण बताउनुभयो र भन्नुभयो कि यी पवित्र अवशेष ज्ञानको जीवन्त प्रकाशको प्रतीक हो जसले शान्ति, करुणा र सद्भावको सार्वभौमिक सन्देश दिदछ। उहाँले भन्नुभयो कि साँचीको पवित्र स्तूपाहरूमा शताब्दीदेखि संरक्षित अहर्त सारिपुत्र र अहर्त महागुङ्गलाका अवशेष भारतको सबैभन्दा बहुमूल्य सभ्यतागत धरहरू मध्ये हो। उहाँले जोड दिनुभयो कि मंगोलियामा उनीहरूको प्रदर्शनी दुई राष्ट्रहरू बीचको विश्वास, श्रद्धा र मित्रताको गहिरो संकेत हो। भारत मंगोलियाको अटुट साझेदारीको उल्लेख गर्नुहुँदै राज्यपालले प्रधानमन्त्री मोदीको त्यस कथनको स्मरण गर्नुभयो कि भारत र मंगोलिया शताब्दीदेखि बौद्ध धर्मको माध्यमबाट जुडेको आध्यात्मिक छिमेकी हुन्। यस अवसरमा बोल्नुहुँदै मंगोलियामा भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वले भगवान बुद्धको शान्ति, सद्भाव, सामाजिक न्याय र तर्कसङ्गत चिन्तनको शिक्षाहरूको शाश्वत प्रासंगिकतामा प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि भारत र मंगोलिया रणनीतिक साझेदार र आध्यात्मिक दाजुभाइको रूपमा पवित्र कान्जुर पाण्डुलिपिहरूको उपहार, विश्वव्यापी बौद्ध शिखर सम्मेलन, बौद्ध पाण्डुलिपिहरूको डिजिटलाइजेसन, एसियाली बौद्ध शिखर सम्मेलन र नाला नालन्दा विश्वविद्यालय र गण्ड तेन्चिलिङ मठ बीचको शैक्षिक सहयोग जस्ता पहलहरू मार्फत बौद्ध सम्पदाको संरक्षण र प्रवर्धनमा गहिरो सहयोग जारी राखेका छन्। राजदूतले यस कुरामा जोड दिनुभयो कि अहर्त सारीपुत्र र अहर्त महामङ्गलनका अवशेषहरू यसअघि 2024 थाइल्यान्डमा एकपटक मात्र विदेश भ्रमण गरेका थिए, जसले गर्दा मङ्गोलियामा प्रदर्शनीलाई विशेष रूपमा महत्वपूर्ण अवसर बनाएको छ। उहाँले यो पनि उल्लेख गर्नुभयो कि प्रोटोकल र सुरक्षाको हिसाबले राज्य प्रमुखको दर्जा दिएको अवशेषहरू भारतीय वायुसेनाको विशेष IL-76 गजराज विमानमा मङ्गोलिया आइपुगेका थिए। गण्ड तेन्चिलिङ मठको परिसरमा प्रकाशका भाँडाहरू, प्रतिमा, अवशेष र धम्मको मार्ग शाक्यमुनि बुद्धको भ्रमण भारतको सङ्ग्रहालय सङ्ग्रह मार्फत शीर्षकको विशेष प्रदर्शनीको पनि उद्घाटन गरिएको थियो। राष्ट्रिय सङ्ग्रहालय नयाँ दिल्लीद्वारा क्युरेट गरिएको प्रदर्शनीले भारतको सङ्ग्रहालय सङ्ग्रहबाट चयन गरिएका खजनाहरू मार्फत भगवान बुद्धको जीवन, शिक्षा र कलात्मक प्रतिनिधित्वको समृद्ध दृश्य कथा प्रस्तुत गर्दछ। प्रदर्शनीले भारतका समृद्ध बौद्ध सम्पदा र समकालीन समयमा यसको निरन्तर प्रासङ्गिकतालाई हाइलाइट गर्दछ। यो प्रदर्शनी भारत सरकारको संस्कृति मन्त्रालय, नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्रहालय, मध्यप्रदेश सरकार, अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ IBC, श्रीलङ्काको महाबोधि समाज र गण्ड तेन्चिलिङ मठको सहकार्यमा भारत र मङ्गोलिया सरकारको सहयोगमा आयोजना गरिएको हो। पवित्र अवशेषहरू 10 जुन 2026 मङ्गोलियाभरिका भक्तजनहरूको पूजाको लागि सार्वजनिक प्रदर्शनीमा रहनेछन्।

यो प्रसारण हो आकाशवाणीको। समय यस बेला दिउँसोको ठिक 3 बज्यो र अब भने यहाँहरूलाई मनोरञ्जन गराइरहेछौँ केही हिन्दी फिल्मी गीतहरूबाट। त प्रथम गीत यहाँहरू समक्ष राखिरहेछौँ फिल्म वान्टेडबाट, शान र श्रेया घोषालको युगल आवाजमा। शब्द अरुण भैरवको छ भने सङ्गीत रहेको छ साजिद वाजिदको।

यमला पगला दिवाना यस फिल्मबाट अब राखिरहेछौँ अघिल्लो गीत ओमार नदिम र श्रेया घोषालको युगल आवाजमा, शब्द इर्शाद खामिलको छ भने सङ्गीत रहेको छ सन्देश सान्दलियाको।

साउनन किर्किरेको शब्द अनि अजय अतुलको सङ्गीत रचनामा अब भने राख्न गएछु कार्यक्रमको अन्तिम सङ्गीत कोशीले फिल्म सिङ्गमबाट श्रेया घोषाल र अजयको आवाजमा।

0: फिल्म गीतको कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले भाजपा, एजीपी र बीपीएफबाट चार नयाँ अनुहारसहित 12 विधायकहरूलाई आफ्नो मन्त्रीमण्डलमा समावेश गर्नका लागि चयन गर्नुभएको छ। यी 12 विधायकले आज मन्त्रीको शपथ लिँदैछन्। मन्त्रीहरूलाई राज्यपाल लक्ष्मण प्रसाद आचार्यले शपथ दिलाउनुहुनेछ। मुख्यमन्त्री हेमन्त विश्व शर्मा र अन्य चार मन्त्रीले 12 मई शपथ लिनुभएको थियो। राज्यमा मुख्यमन्त्री श्री शर्मा सहित 17 जना मन्त्रीमण्डल सदस्य हुनेछन्। मन्त्रीमण्डलमा 2 पद अझै खाली छन्। मन्त्रीमण्डलमा मंगल दाई एलएसीबाट पहिलो पटक विधायक बनेकी निलिमा देवी, डेमो एलएसीबाट सुशान्ता बोरगोहेन, गोकलगंज एलएसीबाट अश्विनी राय सरकार र तुमुलपुर एलएसीबाट पूर्व सभामुख विश्वजीत दैमारी रहेका छन्। पक्राउ पर्नेमा नलबारीकी जयन्त मल्ल बरुवा, जाङ्गिरोटमा पिजुस हाजारिका, कालियाबोरमा केशव महन्त, तिङखोङमा विमल बोरा, धेमाजीमा रनोज पेङ्गु, ढेकियाजुलिसीमा अशोक सिंह, लखीपुरमा कौशिक राई र पत्थरकाडीमा कृष्णेन्दु पल रहेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले विद्रोह अब उत्तर पूर्वको परिभाषित चुनौती नभएको घोषणा गर्नुहुँदै उत्तर पूर्वी 8 राज्यहरूलाई परम्परागत कानून व्यवस्थाको चिन्ताबाट माथि उठ्न र नागरिकहरूको अधिकार र कल्याणको रक्षा गर्नमा ध्यान केन्द्रित गर्न एवं तकनिकी व्यापार र पर्यटनमा उदयमान अवसरहरूको लागि यस क्षेत्रलाई तयार गर्न आह्वान गर्नुभएको छ। हिजो सिलोङमा सम्पन्न पूर्वोत्तर परिषद एनइसीको 73 पूर्ण सत्रलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, नरेन्द्र मोदी सरकारको नेतृत्वमा यस क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ, जसले दशकौंदेखिको हिंसा र अस्थिरताको अन्त्य गर्न र शान्ति, विकास र आर्थिक अवसरहरूको युगको सुरुवात गर्न सफल भएको छ। उहाँले राज्य सरकारहरूलाई यस क्षेत्रको बदलिन्दो वास्तविकतासँग आफ्ना प्राथमिकताहरू मिलाउन र भावी पुस्तालाई फाइदा पुग्ने संस्था र बुनियादी ढाँचा विकास निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ। एनइसीको बैठकमा मुख्यमन्त्रीहरूलाई कानून व्यवस्थाको साटो, नागरिकहरूको अधिकार, रक्षामा ध्यान केन्द्रित गर्न निर्देशन दिएको थियो। बैठकमा पूर्वोत्तर 8 प्रदेशका मुख्यमन्त्री र राज्यपालहरू उपस्थित थिए। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द्र सिंहले हिजो पूर्वोत्तर परिषद एनइसीको 73 पूर्ण सत्रलाई सम्बोधन गर्दै भारत म्यानमार सीमा स्थिति, शान्ति निर्माणका प्रयासहरू र जलवायु परिवर्तनलाई राज्यले सामना गरिरहेका प्रमुख चुनौतीहरूको रूपमा प्रकाश पार्नुभयो। मुख्यमन्त्री श्री सिंहले भन्नुभयो, उहाँको सरकारले सामुदायिक संलग्नता र संवादको माध्यमबाट मणिपुरमा शान्ति पुनस्थापना, विश्वास पुननिर्माण र सौहार्दलाई अगाडि बढाउनमा ध्यान केन्द्रित गरेको छ। उहाँले आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको लागि केन्द्रीय सहयोगमा पुनस्थापना उपायहरू लागू भइरहेको बताउनुभयो। केन्द्र सरकारले तिनसुकिया जिल्लाको डिगबोई विभाग अन्तर्गत माथिल्लो देहिङ आरक्षित वनको स्थान एचजेडओमा हाइड्रोकार्बनको अन्वेषण ड्रिलिङका लागि 4.9 हेक्टर वन जमिन डाइभर्सनका लागि सैद्धान्तिक स्वीकृतिको सिफारिस गरेको छ। ओयल इन्डिया लिमिटेडले तिनसुकिया जिल्लाको लक्कीपातर ब्लक गाउँको डिगबोई डिभिजन अन्तर्गत माथिल्लो देहिङ आरक्षित वन वेस्ट ब्लकमा हाइड्रोकार्बनको अन्वेषण गर्न 4.9 हेक्टर आरक्षित वन भूमिको गैर वन प्रयोगको लागि पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालयसँग पूर्व स्वीकृति मागेको थियो। आर्थिक वर्ष 2024-25 सिटिसी र अर्थोडक्स दुवै प्रजातिहरूको लागि उच्च मूल्य प्राप्त गर्दै आसामको चियाले देशमा लिलामीमा प्रभुत्व जमाएको छ। रिपोर्टमा भनिएको छ, वर्ष 2024-25 लिलामीमा सिटिसी र अर्थोडक्स चियाको लागि सर्वाधिक मूल्य प्राप्त गर्ने शीर्ष 5 स्टेट चिया कारखानाहरू असमका हुन्। लिलामीमा सर्वाधिक मूल्य प्राप्त गर्ने शीर्ष 5 वटा चिया कारखानाहरू गाटुङ्गा, हलमारी, हातीमारा, मुक्रुङ र डुम्रु दुङ हुन्। त्यस्तै भारतीय लिलामीमा अर्थोडक्स चियाको सर्वाधिक मूल्य प्राप्त गर्ने शीर्ष 5 वटा चिया कारखानाहरू पनि आसामका हलमारी, नहरबी, डुम्नी, मेलङ र टोकोकका चिया बगानहरू हुन्। वर्तमान मनसुनको मौसममा ब्रह्मपुत्र र यसका सहायक नदीहरूको बढ्दो जलस्तरलाई ध्यानमा राख्दै कामरूपका जिल्ला अधिकारी देवकुमार मिश्रले जीवन रक्षा गर्न र दुर्घटना रोक्न आपदा प्रबन्धन अधिनियम 2005 को धारा 30 अन्तर्गत निषेधाज्ञा जारी गरेका छन्। विश्व पर्यावरण दिवसको अवसरमा नागाल्यान्डका मुख्यमन्त्री नेफोम रियोले जीवन र जीविकापार्जनलाई धान्न सक्ने पारिस्थितिक प्रणालीको संरक्षण गर्ने सामूहिक दायित्वको पुनः पुष्टि गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
0: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ अनि यसघरी हजुरको साथमा छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ। श्रोता मानवहरू, आज हो 5 तारिक जुन। हजुर, 5 तारिक जुन के तपाईँलाई थाहा छ आजको दिन कुन दिवस भनेर संसारभरि मनाइन्छ? 5 जुनलाई विश्व पर्यावरण दिवसको रूपमा संसारभरि मनाइने गरिन्छ। यस वर्षको विश्वव्यापी कार्यक्रम अजरबैजान गणराज्य बाकुमामा आयोजना भइरहेको छ अनि यस वर्षको आधिकारिक विषय रहेको छ इन्सपायर्ड बाई नेचर फर क्लाइमेट फर आवर फ्युचर, अर्थात् प्रकृतिबाट प्रेरित जलवायुको लागि हाम्रो भविष्यको लागि।

पर्यावरण अर्थात् वातावरण भनेको भौतिक प्रणालीको वरिपरिको क्षेत्र हो जसले द्रव्यमान र ऊर्जाको आदान प्रदान मार्फत अन्य प्रणालीसँग अन्तर्क्रिया गर्दछ। प्राकृतिक वातावरणमा सबै जीवित र निर्जीव चिजहरू समावेश छन्। वातावरण भनेको हामी बस्ने वातावरण हो र यसलाई क्षतिबाट जोगाउनु हाम्रो परम कर्तव्य पनि हो। वातावरणीय प्रदूषण अथवा पर्यावरण प्रदूषण आज मानवताले सामना गरिरहेको सबैभन्दा गम्भीर समस्याहरूमध्ये एक हो। पर्यावरण प्रदूषणलाई तीन वर्गमा विभाजन गरिएको छ, हावा, पानी र माटो। पर्यावरण प्रदूषण भनेको के हो? पर्यावरण प्रदूषण तब हुन्छ जब वातावरणमा अवाञ्छित परिवर्तन हुन्छ जसले बोट बिरुवा र जनावरहरूलाई प्रतिकूल असर पार्छ। प्रदूषकहरू वातावरणलाई दूषित गर्ने पदार्थ हुन्। प्रदूषकहरू तरल, ठोस वा ग्यासीय रूपमा हुन सक्छन्। जब कुनै पदार्थको सान्द्रता यसको प्राकृतिक मात्राभन्दा बढी हुन्छ यसलाई प्रदूषक मानिन्छ। सान्द्रतामा यो वृद्धि मानव कार्य वा प्राकृतिक घटनाहरूको कारणले पनि हुन सक्छ। वनस्पति पदार्थ जस्ता केही प्रदूषकहरू प्राकृतिक प्रक्रियाहरू मार्फत छिटो सर्छन् र विघटन हुन्छन्। त्यहाँ प्रदूषकहरू पनि छन् जुन विघटन हुन दशकौँ लाग्छ र एकपल्ट वातावरणमा छोडिएपछि हटाउन गाह्रो हुन्छ। डिडिटी, प्लास्टिक, भारी धातुहरू र आण्विक फोहोरहरू केही उदाहरणहरू हुन्। पर्यावरणमा प्रदूषणको प्रभाव। प्रदूषकहरू एक ठाउँमा उत्पन्न हुन्छन् र त्यसपछि हावा वा पानीद्वारा अन्य ठाउँमा लगिन्छन्। मानिसहरूले पर्यावरणमा केही प्रदूषकहरू पनि छोड्छन्। यसले हावा, पानी र माटो प्रदूषण निम्त्याउँछ। प्रदूषित माटोमा रहेका लाभदायक सूक्ष्म जीवहरू मर्छन्, माटोको उर्वरता घटाउँछन्, बाली उत्पादन घट्ने सम्भावना हुन्छ। यदि जमिन बाँझो भयो भने यसले मानव समाजलाई नकारात्मक असर गर्छ। त्यसै गरी यदि पानी दूषित भयो भने यसलाई उपभोग गर्नु अघि शुद्ध गर्नुपर्छ। शुद्धिकरणको लागि वित्तीय लगानी आवश्यक पर्दछ। अन्तमा यदि हावा प्रदूषित भयो भने सास फेर्न गाह्रो हुन्छ र जीवन खतरामा पर्दछ। वायु प्रदूषणले विभिन्न प्रकारका श्वास प्रश्वास रोगहरू निम्त्याउँछ र मानव शरीरको लागि हानिकारक छ। विभिन्न प्रकारका प्रदूषण पहिले उल्लेख गरिए झै धेरै प्रकारका प्रदूषणहरू हुन्छन् जुन प्राकृतिक घटनाहरू जस्तै वन, डढेलो वा मानव निर्मित गतिविधिहरू जस्तै कार, कारखाना, आण्विक फोहोर आदिबाट हुन्छन्। यी प्रदूषणका प्रकारहरूमा थप विभाजित छन् जुन जानकारी गराइरहेको छु। पर्यावरणीय प्रदूषण, पानी प्रदूषण, माटो प्रदूषण, ध्वनि मार्फत प्रदूषण। यी चार प्रकारका प्रदूषणका अतिरिक्त अन्य प्रकारका प्रदूषणहरू अवस्थित छन् जस्तै वायु प्रदूषण, तापीय प्रदूषण र रेडियोधर्मी प्रदूषण। रेडियोधर्मी प्रदूषण अन्य प्रदूषणको तुलनामा धेरै कम प्रचलित छ तर यो सबैभन्दा घातक छ। पर्यावरणीय प्रदूषण, वायु प्रदूषण भनेको हानिकारक पदार्थहरू, रसायनहरू, विषाक्त ग्यासहरू, कणहरू, जैविक अणुहरू आदि पृथ्वीको वायुमण्डलमा छोड्नु हो। यी प्रदूषकहरू हानिकारक हुन्छ र निश्चित परिस्थितिहरूमा गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छन्। वायु प्रदूषणमा योगदान पुर्याउने केही कारक तत्त्वहरू यस प्रकार रहेको छ। जीवाश्म इन्धनको दहन, अन्वेषण र खानी, उद्योग र निर्माताहरूबाट फोहोर ग्यासहरू। वायु प्रदूषणको परिणाम प्रदूषकको प्रकारमा निर्भर गर्दछ, यद्यपि वायु प्रदूषणको प्रभाव व्यापक हुन सक्छ। श्वास प्रश्वास सम्बन्धी रोग र मुटु सम्बन्धी समस्याहरू बढी हुने सम्भावना हुन्छ। छाला रोगहरूको जोखिम बढ्न सक्छ, क्यान्सरको जोखिम पनि बढ्न सक्छ। जलवायु परिवर्तन, अम्लीय वर्षा, ओजन तहको क्षय, वन्य वस्तुहरूको लागि खतरा। वायु प्रदूषण अन्य प्रकारका प्रदूषणसँगै गम्भीर विश्वव्यापी प्रभावहरू मानिन्छ। वैज्ञानिकहरूले एक विनाशकारी परिदृश्य पनि प्रस्ताव गरेका छन् जसमा अनियन्त्रित वायु प्रदूषणले चरम विश्वव्यापी तापक्रम बढाउन सक्छ जसलाई हरित गृह प्रभाव भनिन्छ। यद्यपि यो विशिष्ट रूपमा काल्पनिक हो, शुक्र ग्रहमा पहिले नै यस्तो परिदृश्य देखा परेको छ। अब जल प्रदूषण।

0: जब हानिकारक प्रदूषक र कणहरू ताल नदी र महासागर जस्ता जल निकायहरूमा प्रवेश गर्छन् यसलाई जल प्रदूषण भनिन्छ। दोषपूर्ण ढल प्रशोधन प्रणाली र तेल चुहावट जस्ता मानवीय गतिविधिहरू यी विषाक्त पदार्थहरूको सामान्य स्रोत हो। यद्यपि खेती जस्ता प्राकृतिक प्रक्रियाहरूले पनि पानी प्रदूषित गर्न सक्छ। जल प्रदूषणका अन्य प्रमुख कारणहरू ठोस फोहोरलाई पानी निकायहरूमा फाल्ने, प्रशोधित औद्योगिक फोहोरलाई पानी निकायहरूमा फाल्ने, मानिस र जनावरहरूको फोहोर, कृषि बाहुमा कीटनाशक र मल। पानी प्रदूषणले आफ्नो पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण प्रभाव पार्छ। विषाक्त पदार्थहरू जीवित जीवहरूमा जम्मा हुन सक्छन् र खाद्य श्रृङ्खलामाथि यात्रा गर्छन्, अन्तत मानिसहरूमा पुग्न सक्छन्। विभिन्न प्रकारका प्रदूषणहरूमध्ये जल प्रदूषणले मानवतामा सबैभन्दा विनाशकारी प्रभाव पार्छ। उदाहरणको लागि सन् 1932 एक गम्भीर जल प्रदूषण घटनाले जापानी सहरका बासिन्दाहरूलाई दशकौँसम्म काम गर्न असमर्थ बनाएको थियो। मानिसहरूलाई स्नायु र मानसिक रोगबाट पीडित बनाएको थियो। यद्यपि तत्काल कारण अज्ञात थियो, यसलाई पछि तीव्र पारा विषाक्तको रूपमा पहिचान गरियो। मिथाइल मर्क्युरी पानीमा छोडियो, अन्तत माछामा जम्मा भयो। यी माछाहरू स्थानीय मानिसहरूले सेवन गरे, जसको परिणामस्वरूप स्नायु रोगहरू सहित धेरै नकारात्मक साइड इफेक्टहरू देखा पर्न थाल्यो। पानी प्रदूषणका परिणामहरू: पारिस्थितिक प्रणालीको अस्थिरता, समुद्री जीवहरूको लागि खतरा, पानीजन्य रोगहरूको बढ्दो जोखिम, जल निकायहरूमा खतरनाक पदार्थहरू जस्तै पाराको सान्द्रता बढेको। अब माटो प्रदूषणबारे केही जानौँ। माटो प्रदूषण: माटोमा रसायन वा अन्य मानव निर्मित यौगिकहरूको उपस्थितिले हुने जमिनको क्षयकरण हो। जिनोबायोटिक यौगिकहरूले माटोको प्राकृतिक संरचनालाई परिवर्तन गर्छ र यसलाई नकारात्मक रूपमा असर गर्छन्। यसले मानव जीवनमा महत्त्वपूर्ण प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्छ। उदाहरणका लागि, माटोमा रहेका कुनै पनि खतरनाक यौगिकहरू बिरुवाहरूद्वारा अवशोषित हुन्छन्। बिरुवाहरूले आफ्नो वरिपरिको वातावरणमा पोषक तत्त्वहरू उत्पादन गर्ने भएकोले तिनीहरू खाद्य श्रृङ्खलामा पारित हुन्छन्। माटो प्रदूषणको प्रभाव र अन्य प्रदूषणहरूभन्दा कम देखिन्छ, तर तिनीहरूको परिणाम गम्भीर हुन्छ। माटो प्रदूषणका केही सबैभन्दा सामान्य स्रोतहरू: औद्योगिक फोहोरको अनुचित व्यवस्थापन, तेल फैलिनु, एसिड वा वर्षावायु प्रदूषणको परिणाम हो। अब खानी सञ्चालन: कृषि रसायन र गहन खेती, औद्योगिक दुर्घटनाहरू। माटो प्रदूषणका धेरै गम्भीर परिणामहरू हुन्छ जब रेडियोधर्मी फोहोर जस्तो फोहोर पदार्थहरू उचित रूपमा व्यवस्थापन गरिँदैनन्। तिनीहरू अत्यन्तै खतरनाक हुन्छन्। उदाहरणका लागि, चेर्नोबिलमा भएको आणविक प्रकोपले 2600 वर्ग किलोमिटर क्षेत्रलाई हजारौँ वर्षसम्म बस्न अयोग्य बनाएको थियो। माटो प्रदूषणका अन्य नकारात्मक परिणामहरू समावेश: माटोमा पोषक तत्त्वको कमीले माटोलाई खेतीको लागि अनुपयुक्त बनाउँछ। यसले माटोको मूल वनस्पति र जीव जन्तुलाई असर गर्छ। माटोको नुनिलोपन बढ्दा वनस्पतिको क्षय हुन्छ। विषाक्त धुलो जस्तै सिलिका धुलोले फोक्सोको क्यान्सर वा श्वास प्रश्वास समस्या निम्त्याउन सक्छ। अब ध्वनि प्रदूषण:
1: अ साउन्ड द्याट इज लाउड टु लेभल द्याट इज द अनप्लीजेंट टु ह्युमन इयर्स causing disturbances is called noise. This sound is measured in decibels. The exposure of a sound level is greater than 85 decibels for a prolonged period of time can be hazardous.
0: ध्वनि प्रदूषणलाई वातावरणमा अत्याधिक आवाज भनेर परिभाषित गरिएको छ, जसले प्राकृतिक सन्तुलनलाई खलल पुर्याउँछ। ध्वनि प्रदूषण सामान्यत मानिसबाट उत्पन्न हुन्छ, जबकि ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपहरूले पनि यसको कारण बन्न सक्छ। सामान्यत 85 डेसिमल भन्दा माथिको कुनै पनि आवाजलाई हानिकारक मानिन्छ। ध्वनि प्रदूषणको सम्पर्कमा आउने अवधिमा पनि स्वास्थ्यमा प्रभाव पर्छ। सामान्यत कुराकानीको डेसिबल स्तर लगभग 60 हुन्छ, जबकि हवाईजहाज उडान गर्ने डेसिबल स्तर लगभग 150 हुन्छ। फलस्वरूप अन्य प्रकारका प्रदूषणहरूभन्दा ध्वनि प्रदूषण बढी देखिन्छ। ध्वनि प्रदूषणमा धेरै कारकहरूले योगदान पुर्याउँछ, जस्तै भारी मेसिनरी, मिल, कारखाना र औद्योगिक आवाज, सवारी साधन, विमान र यातायातका अन्य माध्यमहरूबाट आउने आवाज, निर्माण कार्यबाट आउने ध्वनि, सामाजिक जमघटबाट आउने आवाज जस्तै लाउड स्पिकर, पटाका पड्काउनु आदि, घरेलु आवाज जस्तै मिक्सर, टिभी, वासिङ मसिन इत्यादि। व्यापक सहरीकरण र निर्माणका कारण ध्वनि प्रदूषण धेरै सामान्य भएको छ। ध्वनि प्रदूषणले धेरै नकारात्मक परिणामहरू निम्त्याउन सक्छ, जस्तै श्रवण शक्ति कमजोर, टिनिटस, निन्द्रामा गडबडी, उक्त रक्तचाप, सञ्चार समस्याहरू।

अब निष्कर्ष। छोटकरीमा भन्न पर्दा वातावरणीय प्रदूषणले मानव जीवनमा नकारात्मक प्रभाव पार्छ र यसलाई सकेसम्म कम गर्नुपर्छ। हामी प्रकृतिलाई हानि गर्छौँ र प्रकृतिले अझ बढी हानि हामीलाई पुर्याउँछ। यो रोक्न पर्छ। मानव अस्तित्व पारिस्थितिक प्रणालीमा निर्भर गर्दछ, त्यसैले सावधानी अपनाउनु र यसको सन्तुलन कायम राख्न अत्यन्त जरुरी अथवा आवश्यक रहेको छ। लौ त श्रोता मानवहरू, यसै बिन्ती अनि जानकारीको साथ अब विश्वमा हामी कार्यक्रमबाट बिदा चाहन्छु। हवस् त, नमस्कार, फेरि भेट्ने वचनको साथ।

नमस्कार र अब समय भएको छ कार्यक्रम विविध चर्चाको। राज पर्यावरण दिवस भएको कारणले गर्दाखेरि हामी विविध चर्चामा पनि पर्यावरण बारेमा केही जान्ने प्रयास गर्ने गरेका छौँ।

पर्यावरण शब्द परि र आवरणको संयोजनबाट आएको हो। परिको अर्थ हुन्छ वरपर अनि आवरणको अर्थ हुन्छ वरिपरिको वातावरण। अर्को शब्दमा पर्यावरण, जसको अर्थ वनस्पति, जनावर र मानव जातिसहित सबै जीवित वस्तुहरू र तिनीहरूसँग सम्बन्धित भौतिक वातावरण हो, जसलाई पर्यावरण भनिन्छ। वास्तविकतामा पर्यावरणले हावा, पानी, जमिन, वनस्पति, जनावर, मानिस र तिनीहरूका विभिन्न गतिविधिहरूको परिणामलाई समेट्दछ। पर्यावरणको संरक्षण कसरी गर्ने त? विज्ञानमा भएको असीमित प्रगति र नयाँ आविष्कारहरूको प्रतिस्पर्धाको कारण आजका मानिसहरू प्रकृतिमाथि पूर्ण विजय खोज्छन्। यसले प्रकृतिको सन्तुलनलाई बिगारेको छ। वैज्ञानिक उपलब्धिहरूले मानिसहरूलाई प्राकृतिक सन्तुलनलाई व्यवस्था गर्न बाध्य पारेको छ। अर्कोतर्फ निरन्तर जनसङ्ख्या वृद्धि, द्रुत औद्योगिकरण र सहरीकरणले प्रकृतिको हरियाली ठाउँहरूलाई नष्ट गरिरहेको छ। त्यसरी नै प्रकृतिको अत्याधिक शोषणले मानवतालाई मात्र होइन तर पृथ्वीका सबै जीवित प्राणीहरूलाई यस्तो पर्यावरणमा धकेलिएको छ जहाँ स्वस्थ जीवनको कल्पना पनि हामी गर्न सक्दैनौँ। प्रकृतिको अत्याधिक दोहनको कारण समाजमा उत्पन्न विभिन्न प्रकारका नयाँ रोगहरू आधुनिकरणको देखावटीपनको परिणामस्वरूप प्रकृतिले मानवलाई दिएको एउटा उपहार हो। पर्यावरण संरक्षणको लागि गर्ने योजना। पर्यावरणीय संरक्षण सबै जीवित प्राणीहरूको जीवन र यस पृथ्वीको सम्पूर्ण प्राकृतिक वातावरणहरूसँग नजिकबाट नै जोडिएको छ। प्रदूषणले सम्पूर्ण पृथ्वीलाई दूषित गरिरहेको छ र मानव सभ्यताको अन्त्य नजिकै छ। यो अवस्थालाई ध्यानमा राख्दै सन् 1992 ब्राजिलमा 174 देशहरूको पृथ्वी शिखर सम्मेलन आयोजना गरिएको थियो। यसपछि 2002 जोहान्सबर्गमा पृथ्वी शिखर सम्मेलन आयोजना गरिएको थियो र सबै देशहरूलाई पर्यावरण संरक्षणमा ध्यान केन्द्रित गर्न धेरै उपायहरू सुझाव दिएको थियो। वास्तवमा पर्यावरण संरक्षण मार्फत मात्र पृथ्वीमा जीवन सुरक्षित गर्न सकिन्छ, अन्यथा मङ्गल ग्रह जस्ता अन्य ग्रहहरू जस्तै पृथ्वीको जीवनचक्र पनि कुनै समय समाप्त हुनेछ।

हाम्रो पर्यावरण सुधार गर्न हामीले पहिला हाम्रो प्राथमिक आवश्यकता पानीलाई प्रदूषणबाट जोगाउनुपर्छ। हामीले कारखानाको फोहोर पानी, घरेलु ढल, ढल निकास र ढल लाइनहरूबाट निस्किने ढल निकासलाई नजिकैको नदी र समुद्रबाट बग्नबाट पनि रोक्नुपर्छ। कारखानाको पानीमा हानिकारक रसायनहरू हुन्छन् जसले नदीको पानीलाई दूषित गर्छ, जलचर जीवनलाई खतरामा पार्छ। अर्कोतर्फ हामी देख्छौँ कि त्यही प्रदूषित पानी सिँचाइको लागि पनि प्रयोग गरिन्छ जसले उर्वर जमिनलाई विषाक्त बनाउँछ। यसमा उब्जाएको बाली र तरकारीहरू पनि पोषक तत्त्वबाट मुक्त रहन्छ र उपभोग गर्दा अविशिष्ट घातक रसायनहरू मानव शरीरमा पुग्छ र रगतलाई विषाक्त बनाउँछ। यसको अर्थ के हो भने यदि हामी स्वस्थ भविष्य चाहन्छौँ भने बाल बालिकालाई समय समयमा वातावरण संरक्षणको बारेमा उचित ज्ञान प्रदान गर्न आवश्यक छ। उनीहरूको स्वास्थ्य जुन हाम्रो भविष्य र उनीहरूको पुँजी हो, उनीहरूलाई राम्रो र महँगो ब्रान्डेड लुगा लगाउनुभन्दा बढी महत्त्वपूर्ण छ। आज वायु प्रदूषणले हाम्रो पर्यावरणलाई पनि ठुलो क्षति पुर्याएको छ। जल प्रदूषणसँगै वायु प्रदूषण पनि मानवताको सामना गरिरहेको एउटा चुनौती हो। यो सत्य हो कि मानवता आज विकासको बाटोमा अघि बढिरहेको छ, तर यसका साथै धेरै ठुला कारखानाहरू चिम्नीहरूबाट निरन्तर निस्किने धुवाँ, रेल र विभिन्न डिजल र पेट्रोलबाट चल्ने सवारी साधनहरूको पाइप र इन्जिनबाट निस्किने ग्यास र धुवाँ र हाइकोक, एसी, इन्भर्टर, जेनरेटर आदि जलाउँदा कार्बन डाइअक्साइड, नाइट्रोजन, सल्फ्युरिक एसिड र नाइट्रिक एसिड हरेक क्षण वायुमण्डलमा जोडिन्छ। वास्तवमा वायु प्रदूषण व्यापक भएको छ। जल प्रदूषण, वायु प्रदूषण र ध्वनि सबैले हाम्रो र हाम्रो बालबालिकाको स्वास्थ्यलाई हानि पुर्याइरहेको छ। परिवर्तनशील मौसमी चक्र र बढ्दो कार्बन डाइअक्साइडको स्तरले हिमशिलाहरू पग्लिरहेको छ। सुनामी, बाढी, खडेरी, अत्याधिक वर्षा र खडेरी प्रतिकूल परिणामहरूको रूपमा देखा पर्दछन्। यसैलाई ध्यानमा राख्दै राम्रो भोलिको निम्ति हरेक वर्ष 5 जुनलाई विश्वव्यापी रूपमा पर्यावरण दिवसको रूपमा मनाइने गरिन्छ।

लौ त श्रोता महानुभावहरू, आज 5 तारिक जुन विश्व पर्यावरण दिवस रहेको कारणले गर्दाखेरि आज हामीले कार्यक्रम विश्वमा हामी अनि विविध चर्चामा पर्यावरणलाई लिएर चर्चा गर्यौँ र यसै चर्चाको साथमा आजलाई भने कार्यक्रम विविध चर्चाबाट पनि बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी र अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रका 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक आलङ्करण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तिहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लङ्कामुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ अनि युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागराज स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले जानकारी दिँदै भन्नुभयो, एयर ट्रङ्कले भारतमा लगभग 3 लाख करोड़ रुपियाँ निवेश गर्ने र 5 गिगावट डाटा सेन्टर क्षमता विकास गर्ने योजना घोषणा गरेको छ। उहाँले यो देशको डिजिटल बुनियादी ढाँचा परिस्थितिमा प्रस्तावित सबैभन्दा ठूलो निवेश हो। श्री मोदीले भन्नुभयो, यस प्रकारको निवेशले क्लाउड कम्प्युटिङ र एआईको लागि वैश्विक केन्द्रको रूपमा भारतको स्थितिलाई बलियो बनाउनेछ, साथै रोजगार सृजना गर्नेछ, स्थानीय आपूर्ति श्रृङ्खलालाई समर्थन गर्नेछ र नवीनता नेतृत्व विकासलाई गति दिनेछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, यो स्पष्ट छ कि विश्वको डिजिटल अर्थव्यवस्थाको भविष्य भारतमा द्रुत गतिमा आकार लिइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले हजिराको भ्रमण गर्नुहुनेछ र दिउँसो एक वृहत जनसभालाई सम्बोधन गर्नुअघि हाल चलिरहेको औद्योगिक र बुनियादी ढाँचा विकास सञ्चालनको समीक्षा गर्नुहुनेछ। बेलुकी प्रधानमन्त्री श्री मोदीले दमनको भ्रमण गर्नुहुनेछ र दमनमा लगभग 2,970 करोड़ रुपियाँ लागतको विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ, जसमा देशका लागि प्रमुख स्वास्थ्य सेवा र उड्डयन बुनियादी ढाँचा विकास समावेश छ।
2: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4 लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुँच में सुधार होगा। जनकल्याण के तहत प्रधानमंत्री सूरत में 24 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ईएसआईसी अस्पताल का भी उद्घाटन करेंगे। अपर्णा खुंट, आकाशवाणी समाचार, अहमदाबाद।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बालियामा रहेको जयप्रकाश नारायण पक्षी अभयारण्य सुराहा ताललाई भारतको 100 औं रामसर स्थलको रूपमा घोषणा गरेकोमा खुसी व्यक्त गर्नुभएको छ। यो सिमसार क्षेत्र एभी फाउनल जैविक विविधतामा धनी छ, जसले धेरै प्रवासी र निवासी चराहरूलाई आकर्षित गर्दछ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, देशको प्राकृतिक परिवेश र विशेष गरी सिमसार क्षेत्रको सुरक्षाप्रति भारतको अटल प्रतिबद्धता यस उपलब्धिमा स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। उहाँले अझ भन्नुभयो, वर्षौंदेखि सिमसार क्षेत्रको संरक्षण र कायाकल्प गर्ने प्रयासलाई बृहत्तर सामुदायिक सहभागिता, विज्ञान, नवीनता र जागरूकता पहलको माध्यमबाट सुदृढ पारिएको छ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लङ्कामुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। विश्व पर्यावरण दिवसको अवसरमा श्री शाहले केन्द्रीय सशस्त्र पुलिस बल सीएपीएफलाई सम्बोधन गर्नुहुँदै वर्ष 2019 सीएपीएफले सङ्गठनको पर्यावरणीय योगदानमा काम गरिरहेको बताउनु भएको छ। उहाँले देशको पर्यावरणीय प्रतिबद्धतालाई थप मजबुत बनाउन आगामी वर्षदेखि वार्षिक 2 करोड़ भन्दा अधिक बिरुवा रोप्ने लक्ष्य राख्ने घोषणा गर्नुभयो।
3: जनसांख्यिकी का परिवर्तन
4: आर गवर्नमेंट इज फर्मली कमिटेड टू प्रिवेंट इलीगल डेमोग्राफिक चेंजेस इन द बॉर्डर रीजंस ऑफ त्रिपुरा वेस्ट बंगाल एंड बिहार टू सेफगार्ड द डेमोग्राफिक बैलेंस एंड स्ट्रेंथन बॉर्डर सिक्योरिटी वी हैव अंडरटेकन एक्सटेंसिव बॉर्डर फेंसिंग मेजर्स इन दीज एरियाज
3: जनसांख्यिकी के परिवर्तन को रोकने के लिए बाड़ लगाई गई है
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा एटीआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आउँदो 23 जुनमा हुने दोस्रो नागरिक आलङ्करण समारोहमा यस वर्षका 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। विगत महिना श्रीमती मुर्मूले राष्ट्रपति भवनमा आयोजित पहिलो नागरिक आलङ्करण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले यस वर्ष 5 पद्मभूषण 5 पद्मविभूषण 13 पद्मभूषण र 113 पद्मश्री सहित 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। प्रति वर्ष गणतन्त्र दिवसको अवसरमा यी पुरस्कारको घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मान कला सामाजिक कार्य सार्वजनिक मामिला विज्ञान र इन्जिनियरिङ व्यापार र उद्योग चिकित्सा साहित्य र शिक्षा खेल र नागरिक सेवा जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। पद्मविभूषण असाधारण र प्रतिष्ठित सेवाका लागि प्रदान गरिन्छ। पद्मविभूषण उच्च श्रेणीको विशिष्ट सेवाका लागि र पद्मश्री कुनै पनि क्षेत्रमा विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याजदरहरू यथावत राखेको छ। द्विमासिक मौद्रिक नीतिको घोषणा गर्नुहुँदै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसम्मतिले रिपो दर 5.2-5% राख्ने निर्णय गरेको बताउनु भएको छ। स्थायी जामा सुविधाको दर 5% यथावत रहेको छ भने सीमन्त स्थायी सुविधा र ब्याङ्क दर 5.5% यथावत रहेको छ। ब्याङ्कले चालू वित्त वर्षको सकल घरेलु उत्पाद सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। उद्योग संगठन एसोचैमले आरबीआईको रिपो दरलाई 5.2-5% राख्ने निर्णयको प्रशंसा गर्दै यसले वृद्धिलाई बढावा दिने र उद्योगलाई बलियो बनाउने बताएको छ। एसोचैमका महासचिव सौरभ सन्यालले यो निर्णयले आर्थिक वृद्धिका साथै मुद्रास्फीतिलाई सुरक्षित दायरामा राख्न सहयोग पुग्ने बताउनु भएको छ। श्री सन्यालले भन्नुभएको छ, ब्याजदरहरू अपरिवर्तित राख्ने आरबीआईको निर्णयले अर्थव्यवस्थामा विश्वास झल्काउँछ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यो हरेक वर्ष 5 जुनमा मनाइन्छ। यसको सुरुवात सन 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूलाई जागरूकता बढाउनु हो। विश्व पर्यावरण दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो दिनले पर्यावरणको संरक्षण गर्न र स्थायी विकासलाई अगाडि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागराज स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनमा देशभरिबाट 6,000+ युवा सहभागी हुनेछ, जसमा विद्यार्थीहरू युवावर्ग महिलाहरू उद्यमी कन्टेन्ट क्रिएटर्स र उदयमान नेताहरू लगायत विविध पृष्ठभूमिका प्रतिनिधिहरूले भाग लिनेछन्। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सडक बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले 23 जुनमा हुने दोस्रो नागरिक अलङ्करण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लाकामुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ अनि युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागराज स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रमुख समाचार लिएर हामी 5:05 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: आदरणीय श्रोताहरू नमस्कार। आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक स्वागत एवं न्यानो अभिवादन जनाउँदै कार्यक्रम शिक्षा ज्योतिमा हामीले एकदमै नयाँ विषयवस्तुलाई समावेश गरेर आज हजुरहरू समक्ष उपस्थित भएका छौँ। र आजको विषयवस्तु अति नै गहन रहेको छ। किन गहन रहेको छ भन्दा आजको विषयवस्तु विशेष गरी विद्यार्थी भाइ बहिनीहरूको निमित्त साथै आजको युवा विद्यार्थीहरू भनौँ युवा वर्गको निमित्त पनि अति नै महत्वपूर्ण रहेको छ। किनभने आज नपढ्ने कोही पनि छैनन् र अध्ययन यस्तो हतियार हो जसले चाहिँ हामीले संसारको हरेक युद्ध जित्न सक्छौँ। तर अध्ययन गर्ने विधि अनि पद्धति पनि रहेको छ र यो अध्ययन गर्ने पद्धति चाहिँ कस्तो प्रकारको हुन पर्छ भनेर हामीले साधारण रूपमा हजुरहरूलाई जानकारी लिएर आएका छौँ। र आजको जानकारी लिएर हामी समक्ष उपस्थित हुनुहुन्छ शिक्षक धीरज रिजालज्यू, जो हालमा गभर्मेन्ट हाई स्कुल दार्जिलिङमा सह शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। र आज शिक्षक धीरज रिजालज्यूले विद्यार्थी भाइ बहिनीहरूमा अध्ययन गर्नुपर्ने पद्धति अर्थात् लर्निङ मेथड चाहिँ कस्तो प्रकारले उनीहरूले ग्रहण गर्न सक्छन्, कस्तो प्रकारले विकास गर्न सक्छन्, आज यसै विषयवस्तुबारे हजुरलाई हामी जानकारी प्रदान गर्न लागिरहेका छौँ। र आजको अतिथि धीरज रिजालज्यूलाई म कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउन गइरहेकी छु। र सर हजुरलाई हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा स्वागत छ।
1: नमस्ते।
0: र विषय पनि अति नै गहन रहेको छ है सर, र लर्निङ मेथड अर्थात् अध्ययन गर्ने पद्धति भनेर, र यसलाई हामीले एकदमै जान्नुपर्ने अनि एकदमै बुझ्नुपर्ने आवश्यकता रहेको कारणले गर्दा आज हामीले यस विषयवस्तुलाई विद्यार्थी भाइ बहिनीहरू साथै हाम्रो श्रोताहरू समक्ष प्रस्तुत गरिरहेका छौँ। यसै विषयवस्तुलाई आत्मसात गर्दै सरलाई म सर्वप्रथम प्रश्न राख्न गइरहेकी छु। सर, अध्ययन गर्ने तरिकाहरू चाहिँ कस्तो कस्तो रहेको हुनसक्छ तपाईँको नजरमा?
1: हेर्नुहोस् है, हरेक विद्यार्थीले भिन्न भिन्नै तरिकाले सिक्ने गर्छ क्या। कतिले पढेर सिक्छन् है, कतिले लेखेर, कतिले सुनेर, त कतिले पढाएर, र अध्ययन अनुसार चाहिँ नि हामीले पढेको चाहिँ 10% मात्रै हामीलाई याद हुन्छ अरे क्या। हामीले जति कुराहरू के गर्छौँ पढ्छौँ नि है, त्यसको चाहिँ 10% मात्रै हामीलाई याद हुन्छ अरे। अनि जब हामी के गर्छौँ भनेर भन्दा त्यही पढेको चिजलाई चाहिँ अरूसँग डिस्कस गर्छौँ नि है, त्यो कुरा फेरि के हुन्छ अरे भन्दा हामीलाई 50% याद हुन्छ अरे क्या। अनि जब चाहिँ हामी के गर्छौँ फेरि त्यही कुरा अरूलाई पढाउँछौँ नि
0: है,
1: त्यो चाहिँ 90% हामीलाई याद रहन्छ अरे क्या। जस्तै हुनु पनि होला क्या, अब किन भनेर भन्दाखेरि अब जस्तै म पहिला अब म पनि त्यही कुनै समय त विद्यार्थी थिएँ, त्यही कुरा मैले पढ्ने है मलाई याद नहुने। अनि जब मैले के गरेँ भनेर भन्दाखेरि नानीहरूलाई पढाएँ नि है, त्यो कुरा फेरि सर्लङ्गै अब किताब डल्लै याद हुन्छ
0: है।
1: मतलब चाहिँ के भनेर भन्दा यो कुरा नै हो अध्ययन है, अनुसन्धानले एकदम ठिक बताएको छ क्या। अब जति हामी अरूलाई सिकाउँछौँ नि है त्यति नै हामीलाई त्यो कुरा याद हुँदै जान्छ क्या। त्यही कारण भन्दो रहेछ नि त है, ज्ञान चाहिँ अब जति बाँड्यो त्यति बढ्छ भनेको चाहिँ त्यो रहेछ क्या। अन्त त्यसर्थ हामीले देख्छौँ कि अब पढ्ने तरिकाहरू थुप्रै छन् क्या, तर तीमध्ये एकदमै सबभन्दा इफेक्टिभ भनौँ न प्रभावी तरिकाहरूमा चाहिँ अब यो फेमेन भन्ने टेक्निक रहेछ
0: है।
1: यो फेमेन टेक्निकमा चाहिँ के हुन्छ अरे भनेर भन्दा तपाईँले पढ्नु पर्यो है, पढेर चाहिँ के गर्नु पर्यो, तपाईँले 6 वर्षको नानीलाई सुनाउनुहोस् अरे क्या, त्यो कुरा भन्नुहोस् अरे। अनि यदि त्यो कुरा चाहिँ तपाईँले त्यो 6 वर्षको नानीलाई तपाईँले एक्सप्लेन गर्नु सक्नु भएन भने चाहिँ तपाईँले केही पनि बुझ्नु भएन भनेर चाल पाउनुहोस् अरे क्या। अनि अर्को चाहिँ तपाईँको 2 नम्बर टेक्निक यो छ माइन्ड म्यापिङ क्या। जुन कुरो तपाईँले पढ्नुहुन्छ है, नर्मली प्याराग्राफ 5 पढ्नु भन्दाखेरि चाहिँ नि तपाईँले त्यसको म्याप बनाउनुहोस् क्या माइन्डमै है, मतलब यो पछि यो, यो पछि यो, त्यसको ब्रान्चहरू बनाउनुहोस् यहाँबाट यहाँ आउँछ यहाँबाट त्यहाँ। त्यही कारणले गर्दा अहिले तपाईँले हेर्नुहोस् कि जुन सिलेबसहरू दिएको हुन्छ हरेक किताबमा नि तपाईँको टेबल दिएको हुन्छ, किताबको त्यो सिलेबस सँगसँगै टेबल दिएको हुन्छ। अब सायद त्यो यो इफेक्टिभ होला, त्यही कारणले गर्दा नै अब पब्लिसरहरूले पनि त्यो हालिदिएको छ क्या पछाडि म्याप, मतलब टेबल जस्तो बनाइदिएको छ। अन्त त्यो चाहिँ म नानीहरूलाई भन्छु किनेर लगेर टाल घरमा, त्यसरी पढ्दाखेरि चाहिँ छिटो याद हुन्छ क्या, धेरै समयसम्म याद हुने गर्छ है। त्यसै गरिकन अर्को के गर्नु पऱ्यो, डिस्कसको कुरा आउँछ, मैले अघि भनिहालेँ तपाईँलाई है, आफूले पढेको कुराहरू अरूसँग डिस्कस गर्नु पऱ्यो। त्यसो हुँदाखेरि आफूले गल्ती गर्दैछ भने पनि सच्याइदिन्छन् नि त हो, किन भनेर भन्दा हुनसक्छ उसले आफूले भन्दा बेसी पढेको छ कि है, त्यो पनि चान्सेस भएर जान्छ। अर्को टेक्निक छ तपाईँको राइटिङ मेथड क्या है, आफूले पढेको कुरा चाहिँ के गर्नु अरे भनेर भन्दा लेख्नु अरे क्या, किन भनेर भन्दा जुन कुरा हामी पढ्छौँ है त्यो चाहिँ तपाईँको चेतन मनमा गएर बस्छ
0: हो,
1: अब आध्यात्मिक रूपमा भनौँ न है। अनि जुन कुरा हामी लेख्छौँ त्यो चाहिँ अचेतन मनमा गएर बस्छ अरे क्या, अनि अचेतन मनमा जब गएर बस्छ नि कुनै पनि कुरा त्यो चाहिँ अब तपाईँको कहिले पनि हामी बिर्सिँदैनौँ अरे क्या। जस्तै अब सम्झिनु तपाईँले साइकल चलाउनु सिक्यो भनिन्छ नि त है, साइकल चलाउनु सिकेपछि कहिले पनि बिर्सिँदैन, हुनु पनि हो होइन एकपल्ट कसैले साइकल चलाउनु सिकेपछि उसले कहिले पनि बिर्सिँदैन नि त अन्त त्यो क्या अब तपाईँको यसरी त्यो लेखिसकेपछि त त्यो पढेको कुरा चाहिँ तपाईँले जुन कुरा लेख्नु हुँदैछ त्यो चाहिँ अचेतन मनमा गएर बस्छ अरे त अनि त्यो चाहिँ तपाईँले भुल्लिने चाहिँ मिनिमम चान्सेस भएर जान्छ क्या अनि त्यो बाहेक अर्को एउटा मेथड पनि छ क्या पोमोडोरो मेथड भन्छ क्या तपाईँको अब जस्तै 25 मिनट पढ्यो अनि 25 मिनट कन्टिन्यू चाहिँ पढ्नु भएन है अनि 25 मिनट अथवा 30 मिनट पढ्यो त्यहाँदेखि 5 मिनटको लागि के गर्यो ब्रेक लियो है अनि त्यतिन्जेल चाहिँ तपाईँले त्यो पढेको चिजलाई चाहिँ रिकल गरेँ क्या मैले के पढेँ आफैले आफैलाई क्वेसन गर्नु पऱ्यो क्या हो अनि यसो बाहिरतिर अब घुम्ने है अनि त्यो घुम्दाखेरि चाहिँ अब यताउति नहेर चाहिँ आफूले पढेको कुराहरू चाहिँ सम्झने क्या यसरी पनि अब निकै इफेक्टिभ हुन्छ क्या पढेको कुराहरू याद हुन्छ भनौँ न
0: हजुर यो चाहिँ भयो अध्ययन गर्ने तरिका र अध्ययन गर्ने तरिकामा सरले भन्दै हुनुहुन्थ्यो चेतन मन र अवचेतन मन है कन्सियस माइन्ड र सब कन्सियस माइन्ड र सर अब यो पढाइमा चाहिँ एकाग्रता अर्थात् कन्सन्ट्रेसन चाहिँ कसरी ल्याउन सकिन्छ यसबारे पनि केही बताइदिनुहुन्छ कि
1: हेर्नुहोस् है एकाग्रता भनेको चाहिँ मांसपेशी जस्तै हो क्या है मसल्स जस्तै हुन्छ अब मसल्सलाई स्ट्रेन्थ दिनुको लागि त हामीले के गर्नु पर्यो ट्रेनिङ गर्नु पर्यो नि त एक्सर्साइज गर्नु पर्यो नि त है अब यसलाई पनि हामीले के चाहिन्छ ट्रेनिङ चाहिन्छ क्या कन्सन्ट्रेसनको लागि हामीलाई ट्रेनिङ चाहिन्छ जस्तै अब म कतिवटा कुराहरू तपाईँलाई भन्छु यहाँ है सुन्नुहोस् है त है के भन्नु भन्दा एक नम्बर चाहिँ 5 मिनट मोर भन्ने रुल छ क्या
0: हजुर
1: 5 मिनट अझै अब तपाईँ अब अथवा 5 पन्ना अझै तपाईँलाई पढ्दा पढ्दा पढ्दा पढ्दा अल्छी लाग्यो है अब भयो तपाईँको दिमाग थाक्यो है पढ्दिनँ होइन म 5 मिनट 5 पन्ना चाहिँ पढिहाल्छु नि त अनि अथवा म 5 मिनटको लागि भए पनि पढिहाल्छु आफूले आफूलाई भन्नु पऱ्यो क्या त्यसो हुँदाखेरि एकाग्र त्यो तपाईँलाई त्यो 5 मिनटसम्म चाहिँ सहयोग गर्छ क्या तपाईँको जुन ब्रेन छ है उसलाई प्रिपेयर गराउनु पऱ्यो नि त त्यसो हुँदाखेरि चाहिँ एकाग्रता बढेर जान्छ है अर्को कुरो के छ वातावरण मैले पहिला पनि भनेको है हरेक चिजको आफ्नो आफ्नो हुन्छ नि त होइन अब जस्तै तपाईँ सुत्ने ओछ्यानमा गएर पढ्नु हुँदैछ है ब्रेनलाई त थाहा छ नि त त्यो सुत्ने जग्गा हो भनेर है अन्त त्यो गएपछि त्यो बेडमा गएर तपाईँ पढ्नुहुन्छ त अभियसली तपाईँलाई निन्द्रा लाग्छ
0: हो
1: अब डाइनिङ टेबलमा गएर तपाईँ पढ्नुहुन्छ त ब्रेनलाई थाहा छ कि त्यो भात खाने जग्गा हो है अन्त तपाईँ पढ्नु बस्दा त तपाईँलाई भोक लाग्छ नि हो सिटिङ रुममा गएर तपाईँ अब पढ्नुहुन्छ टिभी हेर्ने जग्गामा गएर पढ्नुहुन्छ भने त ब्रेनलाई थाहा छ तपाईँले त्यहाँनिर गएपछि त इन्टरटेन गर्छ त्यसै पनि अब इन्टरटेनमेन्टको कुराहरू हुन्छ त्यहाँनिर है त्यसै पनि हाम्रो अचेतन मनहरू यस्तो कुराहरूमा एकदम उयो हुन्छ क्या मतलब के भन्नु अब एक्साइटेड भइहाल्छ भनौँ न हो प्रिपेयर भइहाल्छ आफूलाई क्या अन्त ब्रेनले तपाईँको अब टिभी हेर्ने रुममा गएर तपाईँ पढ्नु हुँदैछ अन्त ब्रेनले के गर्छ भनेर भन्दा अब चाहिँ टिभी हेर्नुपर्छ अन्त कहाँ पढ्नु मन लाग्छ त होइन त्यसो हुँदाखेरि एकाग्रता हुँदैन त्यसो हुँदाखेरि चाहिँ मैले भन्नु खोजेको चाहिँ यस्तो फिक्स जग्गा बनाउनुहोस् जहाँनिर चाहिँ तपाईँ जाने बित्तिकै चाहिँ ब्रेनले ए अब चाहिँ मैले पढ्नुपर्छ हो अब चाहिँ म के हुनु पर्यो कन्सन्ट्रेट हुनु पर्यो भन्ने खालको तपाईँलाई त्यो सन्देश पुगोस् क्या उसकोमा त्यसो हुँदा चाहिँ तपाईँको बढेर जान्छ क्या एकाग्रता अनि अर्को कुरो के छ भनेर भन्दा डिजिटल डिटक्स भनिन्छ है अर्कोमा भन्नुको मतलब चाहिँ के भनेर भन्दा फोनहरू अब पढ्ने रुमदेखि अलग्गै बस्नु पऱ्यो नि त है जस्तै एउटा मैले किताब पढेको थिएँ हिजो अस्ति अटोमिक हेबिट्स भन्ने क्या के भनिन्छ भनेर भन्दाखेरि चाहिँ उसले मजाले भन्नुभएको छ क्या लेखकले हामीले एकैचोटि आफूलाई चेन्ज गर्न सक्दैन है एकैचोटि चेन्ज हुन्छ भने कसैले भन्छ भने त्यो हुँदैन बिस्तारो बिस्तारो सानसानो कुरोले हामीले के गर्नु पऱ्यो आफूलाई परिवर्तन गर्नु पऱ्यो नि अनि यो एकाग्रता भन्ने जुन कुरा छ यो पनि त्यो बिस्तारो गर्ने कुरा हो क्या एकैचोटि हुँदैन नि है वर्षभरि केही गरेको छैन आज चाहिँ म पढेर के गर्छु अब डल्लै किताब तुर्छु भनेर त मिल्दैन नि है किनभने भन्दा त्यो हाम्रो जुन ब्रेन छ उसलाई पनि बिस्तारो बिस्तारो बानी गराउनु पऱ्यो नि त
0: होइन
1: त्यसो हुँदाखेरि अब सपोज सम्झिनुहोस् मोबाइल फोन छ तपाईँ पढ्ने रुममा है तपाईँ पढ्दै गयो अब मेरो पर्सनल एक्सपिरियन्स भन्दैछु तपाईँलाई यो चाहिँ है अब म पढ्दैछु ट्याङ्ग मेसेज आयो अब म के गर्छु त्यो मेसेज के आयो भन्ने मलाई उत्सुकता राख्नु थाल्छ क्या मैले कन्ट्रोल गर्दा गर्दा रोक्दा रोक्दा पनि के हुन्छ म अब त्यो गएर हेरी छाड्छु क्या त्यो एकदम इम्पोर्टेन्ट पो हो कि अब गयो हेऱ्यो अब त्यहाँनिर मेसेज त होइन रहेछ त्यो त कम्पनीको मेसेज रहेछ तर यसो हेरेँ आहा के भयो अब यहाँनिर सामाजिक सञ्जालमा के भएको छ ए यस्तो यस्तो के पोस्ट आएछ त्यहाँदेखि त्यत्तिकै गयो क्या अब
0: हो
1: मोबाइल अन्त त्यो हुनुभन्दा बेस्ट चाहिँ के गर्नु पऱ्यो भनेर भन्दाखेरि त्यो फोनलाई अलग्गै राखिदिएको छ भने न हामीले मेसेज आएको चाल पाउँछौँ न कि त्यसो हुँदाखेरि हाम्रो कन्सन्ट्रेसन बढेर जान्छ क्या फेरि अध्ययनले के बताउँछ अरे भनेर भन्दा नि घोटो पारेर राखेको जुन फोन हुन्छ नि हामीले अब कतिको बानी हुन्छ नि होइन यस्तो ठाडा राख्यो भने चाहिँ मेसेज देख्छ घोटो पारेर राखौँ भन्छ नि तर यो जुन स्टडीले रिसर्चहरूले के बताएको छ भनेर भन्दाखेरि चाहिँ घोप्टो पारेर राखेको फोनले पनि तपाईँको क्या हो रेडिएसनले हो अथवा केले गर्दा हो मेन्टेन एबिलिटीलाई त्यसलाई घटाउँछ अरे क्या, हाम्रो जुन मेन्टल एबिलिटी हुन्छ त्यसलाई घटाउँछ अरे. अनि अर्को कुरो चाहिँ एकाग्रताको लागि मेरो विचारमा क्या, अब कन्सन्ट्रेसनको लागि मैले आफैले अनुभव गरेको कुरा चाहिँ के भन्नु भन्दा, फोकस गरेर पढ्नुपर्छ क्या, किताबमा फोकस होस् लाइट, बाद बाँकी सबै जग्गा अन्धकार हुनु
0: पर्छ.
1: अन्त यो सब चाहिँ तपाईँको कन्सन्ट्रेसन बढाउने टेक्निकहरू हो भनौँ न, अब जो मतलब कतिवटा मैले पढेको पनि हो है, कतिवटा म आफैले पनि अनुभव गरेको नि.
0: हजुर, र सरले यहाँ अध्ययन गर्ने तरिका कस्तो कस्तो प्रकारको रहेको हुनुपर्छ भने जानकारहरूको पुस्तकहरू पढेर साथसाथै आफ्नै अनुभवहरू साटेर पनि हामीलाई बताउनु भयो. र एकाग्रताको लागि चाहिँ अब एकदमै राम्रो सरले एउटा फर्मुला दियो भनौँ न. र सर यसै कुरालाई जोड्दै म तपाईँलाई के भन्न चाहन्छु भने अब यो कन्सन्ट्रेसन बढाउनुको लागि चाहिँ अध्ययन विधिमा चाहिँ भनौँ लर्निङ मेथडमा चाहिँ अब यो आध्यात्मिकता, योगा, ध्यान अर्थात् मेडिटेसनको चाहिँ कस्तो कस्तो महत्त्वहरू रहेको हुनसक्छ, यो बारे पनि बताइदिनुहुन्छ कि?
1: मेरो अनुभव के हुन्छ भनेर भन्दा चाहिँ तपाईँको आध्यात्मिकताले चाहिँ नि तपाईँको एउटा विश्वास जगाउँछ क्या, योगमा है अथवा मेडिटेसन है, ध्यान योगमा अथवा योगमा है. किनभने भन्दा योग भन्नु मतलब चाहिँ तपाईँको आत्मालाई परमात्मासँग जोड्नु भन्छ नि त है. अनि जबसम्म मान्छे आध्यात्मिक हुँदैन होइन, जबसम्म उसले ईश्वरलाई मान्दैन है, तबसम्म त उसले यो कुराहरूमा विश्वास गर्न सक्दैन नि है. अनि जबसम्म उसले यो योग भन्ने कुराहरूमा जबसम्म विश्वास गर्न सक्दैन, उसले अब त्यो मेडिटेसन अथवा ध्यानमाथि त झन् उसले विश्वास गर्दै गर्दैन नि त होइन. अनि के हुन्छ अरे भनेर भन्दाखेरि नि, ध्यानले अब स्मरण शक्ति बढाउँछ नि त है. अनि भनिन्छ के भनेर भन्दाखेरि चाहिँ तपाईँको हाम्रो जुन मन छ है, दुईवटा हुन्छ अरे नि त, एउटा अचेतन मन अनि अर्को चेतन मन. चेतन मनले के गर्छ, तपाईँलाई लजिकली सोच्नु लगाउँछ क्या, यो कुरो ठिक हो होइन, गर्नुपर्छ गर्नु पर्दैन, त्यो मात्रै अरे नि त है. अनि कुन कुरालाई लिनुपर्छ कुन कुरालाई लिनु पर्दैन त्यो है चेतन मनको काम. तर अचेतन मनले के गर्छ, उसले खालि स्टोर गर्ने काम मात्रै गर्छ क्या. उसलाई केही फरक, यो राम्रो हो नराम्रो हो उसलाई केही फरक पर्दैन क्या. उसले खालि तपाईँले त्यसलाई दिनुहुन्छ, उसले के गर्ने गर्छ, त्यसलाई स्टोर गर्ने काम मात्रै गर्छ. अनि यो कहिले पनि बिर्सिँदैन क्या. जस्तै हामी साइकलहरू चलाउँदाखेरि है, कहिले पनि बिर्सिँदैन भन्छ, त्यो साइकल चलाउने जुन शिक्षा छ त्यो चाहिँ गएर भनिन्छ हाम्रो अचेतन मनमा क्या गएर. अब गीतहरू याद गर्नु न, छिट्टो याद हुन्छ नि हामीलाई है, त्यो छिट्टो याद भएको कारण चाहिँ त्यो पनि गएर अचेतन मनमै गएर बस्छ भन्छ क्या. अनि मेडिटेसनले चाहिँ के गर्छ भनेर भन्दाखेरि, यो अचेतन मन जुन छ नि है, यसलाई चाहिँ तपाईँको एक्टिभ गराउँछ भनौँ न हो. जति तपाईँ बेसी मेडिटेसन गर्न सक्नुहुन्छ त्यति नै तपाईँको अचेतन मनको क्षमता बढ्दै बढ्दै बढ्दै बढ्दै जान्छ क्या. त्यसो हुँदाखेरि अब अभियसली अब पढाइ भन्नु मतलब नै याद गर्नु हो नि त होइन, नबिर्सिनु हो. त्यसो हुँदाखेरि अब मेडिटेसनको त अब पढाइको क्षेत्रमा एकदमै महत्त्वै छ, किनभने भन्दा कन्सन्ट्रेट हुनु पर्यो
0: होइन.
1: कन्सन्ट्रेसन भएन भने केही पनि गर्न सकिँदैन. त्यसले गर्दा नि यो आध्यात्मिकता है, जुन तपाईँको ध्यान छ अथवा योगा छ, यो सबले तपाईँको पढाइको क्षेत्रमा केही न केही प्रभाव त पारेको हुन्छै हुन्छ क्या,
0: सकारात्मक प्रभाव ल्याएको हुन्छ होइन. र सरले अति नै राम्रो जानकारी यहाँ राखिरहनु भएको छ. र सरले अघि नै भन्दै हुनुहुन्थ्यो पढ्ने तरिकामा अध्ययन गर्ने अर्थात् लर्निङ मेथडमा रिडिङ र राइटिङको पनि एकदमै महत्त्व छ भनेर. र सर अध्ययन पद्धतिमा यो रिडिङ एन्ड राइटिङ कतिको महत्त्वपूर्ण छ, यो बारेमा बताइदिनुहुन्छ?
1: हजुर, हेर्नुहोस् है, अब पढाइ अनि लेखाइ जुन छ है, त्यो तपाईँको अध्ययनको दुईवटा पखेटाहरू हुन् क्या. जसरी एउटा चरा दुईवटा पखेटा हुनु पर्यो नि त है, नत्र उड्नु सक्दैन हो. त्यसै गरिकन एउटा विद्यार्थी पनि अध्ययन गर्न चाहन्छ भने उसको पढाइ पनि हुनु पर्यो, लेखाइ पनि हुनु पर्यो है. पढ्नु भन्नु मतलब चाहिँ के भनेर भन्दा, ज्ञानलाई मस्तिष्कभित्र भित्राउनु हो नि त होइन. जबकि लेख्नु भन्नु मतलब चाहिँ त्यो जुन मस्तिष्कभित्र पसेको जुन के छ, ज्ञान छ, त्यसलाई चाहिँ के गर्नु हो, स्टोर गर्नु हो क्या. अब किन भन्दा त पढ्यो पस्यो, आज पढ्यो भोलिपल्ट बिर्सेर त भएन नि है, त्यो त याद हुनु पर्यो. र त्यो पढेको कुरालाई धेरै समयसम्म याद गर्नुको लागि चाहिँ नि है लेख्नै पर्छ है. त्यो चाहिँ तपाईँको अचेतन मनकै कुरा आउँदैछ यहाँ पनि फेरि है, त्यहीँ गएर बस्ने गर्छ क्या. किनभने भन्दा भनिन्छ लेखेको कुराहरू चाहिँ गएर तपाईँको अचेतन मनमा जान्छ अरे क्या. अब जस्तै अब मैले अब यो कुराहरू भन्दैछु, अब यो 5 मिनट रुलको कुराहरू भन्दैछु नि है, यो मैले अब लेखेर मैले गरेको हो नि त
0: होइन.
1: मैले लेखेपछि मलाई टक्कै याद भयो, मैले जस्ट पढेको मात्रै भएको थियो कि मलाई याद हुन्थेन, तर मैले लेखेको थिएर नै मलाई अहिले पनि यो कुराहरू अब रिकल हुँदैछ भनौँ न है. अब प्र्याक्टिकल कुरा मैले तपाईँलाई बताइदिएको नि हो. अनि जुन कुरो अब त्यो कलमले लेखिन्छ अरे नि है, हतपत भुल्दैन क्या अब
0: होइन.
1: त्यसैले चाहिँ अब एउटा मतलब सफल विद्यार्थीको हातमा चाहिँ किताब मात्र होइन क्या, उसले पढेको बेलामा चाहिँ उसको हातमा कलम पनि हुनुपर्छ क्या.
0: हजुर हजुर,
1: यति नै हो अब पढाइ र
0: लेखाइको भनौँ न, लेख्ने र पढ्ने विधि भनौँ न है. र पढेको कुरालाई चाहिँ लेख्नै पर्छ भन्ने कुरा चाहिँ एकदमै सरले यहाँ राख्नुभयो. यो चाहिँ एकदमै तर्कसङ्गत पनि छ, एकदमै यसलाई हामीले मान्नु पनि पर्छ. र सर अब यो पढिसकेको विषयहरूलाई रिभिजन चाहिँ कसरी गर्ने यो बारेमा केही बताइदिनुहुन्छ कि?
1: रिभिजन गर्ने अब है तरिका चाहिँ कस्तो छ भनेर भन्दा, मैले अब कहीँ पढेको थिएँ है, स्पेस रिपिटेसन टेक्निक भन्दो रहेछ क्या, अनि सबैभन्दा अब असल तक्निक मानिन्छ क्या
0: यसलाई. हजुर हजुर.
1: है, विशेष गरी आज पढेको कुरालाई नानीहरूले रिभिजन चाहिँ कसरी गर्नु भनेर भन्दाखेरि, अब रिभिजन गरेर त हुँदैन है, आज पढ्यो भोलि बिर्सिहाल्छ. आज पढेको कुरालाई के गर्नु पर्यो, नानीहरूले 24 घन्टाको बादमा फेरि एकपल्ट हेर्नु पर्यो है, त्यो एउटा रिभिजन भएको है. अब उसले आज पढेको बिर्सिएन नि त हो, त्यसै गरिकन फेरि के गर्नु पर्यो, त्यो 24 घन्टा बादमा हेरिसकेपछि उसले के गर्नु पर्यो, त्यसलाई 7 दिन बादमा फेरि हेर्नु पर्यो है, त्यहाँदेखि चाहिँ के गर्नु पर्यो, त्यसलाई 1 महिना बादमा फेरि के गर्नु पर्यो, हेर्नु पर्यो. यसो गर्दाखेरि चाहिँ के हुने गर्छ, त्यो चिज रिभिजन पनि भइजान्छ अनि आफ्नो दिमागमा पनि बसिबस्छ क्या. एक्जाम आउनुभन्दा अब एक रात अगाडि पढ्ने कोसिस गर्नुभन्दा चाहिँ बरु त्यसलाई अब एउटा रेगुलर इन्टरभलमा पढेको राम्रो हुन्छ जस्तो लाग्यो. र मैले अर्को पनि भने, तपाईँलाई यो पोमोडोरो जुन टेक्निक भने नि, त्यो पनि रिभिजनकै एउटा, त्यो चाहिँ अब इन्स्ट्यान्ट हो क्या. तपाईँको जस्तै अहिले पढ्यो 25 मिनट म एकदम लगातार पढेँ अनि के गरेँ, 5 मिनटको निम्ति मैले ब्रेक लिएँ अनि म बाहिर गएर एकछिन बगैँचातिर अथवा बाटोमै भए पनि एकछिन हिँडेर के गरेँ, मैले अघि के पढेँ त्यो कुरोहरूलाई रिकल गर्यो है. त्यसले पनि अब त्यो पनि एक प्रकारको रिभिजन टेक्निक नै हो.
0: र रिभिजन चाहिँ कसरी गर्नुपर्ने सरले एउटा राम्रो तरिका पनि बताइदिनु भयो. र आज हामी कुराकानी गरिरहेका छौँ शिक्षक धीरज रिजालज्यूसँग. र आजको विषयवस्तु रहेको छ लर्निङ मेथोड, अर्थात् अध्ययन गर्ने पद्धति. र यस पद्धतिमा कुन कुन पद्धतिहरू अप्नाएर नानीहरूले राम्रोसँगले आफ्नो मन मस्तिष्कलाई तिखार्न सक्छन्, साथै उनीहरूको चेतन मन र अवचेतन मनलाई कसरी चाहिँ अझै विकासको बाटोमा लान सक्छन् भन्ने हामी कुराकानी गरिरहेका छौँ. र हाम्रो यस कुराकानीलाई केही क्षण पर सार्दै अब हामी कार्यक्रम दिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम.

0: साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोता साथै आजको हाम्रो अतिथि धीरज रिजालज्यूलाई पनि कार्यक्रममा पुनः स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ। र सर, अब पहिले त के थियो भन्दाखेरि अब यो अनलाइन पद्धतिहरूको होइन शिक्षण पद्धतिहरू आएको थिएन। अहिले अब विभिन्न सामाजिक सञ्जालहरूतिर पनि अब विभिन्न पद्धतिहरू सिकाइन्छ, तर अब त्योभन्दा पनि अब पहिले त हामीले पुस्तकको ज्ञानहरू लिएर आएको यत्रो समय भयो होइन। अहिले अब नयाँ जेनेरेसन आइसकेको छ कम्प्युटरको पनि, र अहिले कम्प्युटर र पुस्तक दुवैलाई नै एकअर्काको पूरक मान्नु पनि सकिन्छ। र अब यस्तो स्थितिमा चाहिँ तपाईँ शिक्षक भएको नाताले चाहिँ पुस्तकमा लेखिएको अथवा पुस्तकमा पढिएको ज्ञानले बेसी फाइदा हुन्छ कि अनलाइन पद्धतिले बेसी फाइदा हुन्छ जस्तो लाग्छ तपाईँलाई?
1: हेर्नुहोस् है, दुवैको आफ्नो आफ्नो महत्त्व छ क्या।
0: हजुर,
1: जहाँ अब कुनै कुरालाई अब गहन रूपमा पढ्नुपर्छ है, कुनै कुरोको गहन अध्ययन गर्नुपर्ने हुन्छ है, त्यहाँनिर अब किताब नै कारगर हुन्छ क्या, अफलाइन भनौँ न है, किताब पढेकै राम्रो। किन भनेर भन्दाखेरि त्यहाँनिर अब कुनै प्रकारको डिस्ट्राक्सन हुँदैन
0: है।
1: तर अब किताबमा पनि कतिवटा कुराहरू त यस्ता कठिनहरू हुन्छन् कि बुझ्नै साह्रो पर्छ क्या है, हामीलाई बुझ्नु एकदमै कठिन पर्ने। त्यति बेला हामीले अनलाइन हेर्दाखेरि अब त्यो कुरो अब हामीलाई भिजुअलाइज गर्न सक्छौँ नि त
0: होइन,
1: अनि सजिलैसँगले के गर्न सकिन्छ बुझ्न सकिन्छ क्या। म त अब जियोग्राफीको स्टुडेन्ट भएकोले गर्दा म अब यतापट्टि बायो साइन्सप्रति त त्यस्तो इन्ट्रेस्ट छैन मलाई भनौँ न है, त्यति जान्दिनँ है। त्यो कोरोनाको टाइममा क्या, यो कोरोना अब के हो मैले पढेँ के हो है, भ्याक्सिनहरूको कुरा हुँदै थियो है अब कोरोना, तर अब यो कुराहरू मैले क्या मतलब पढेर नबुझ्दाखेरि चाहिँ मैले त्यो जुन सोसियल मिडियामा त्यो जुन हेरेँ नि उहाँको उहाँले छर्लङ्गै बनाइदिनु भयो क्या, मलाई अहिलेसम्म पनि याद छ। अन्त हेरेको चिजहरू कतिवटा क्या बिर्सिँदैन क्या, त्यसको आफ्नै उयो छ। तर फेरि अब यतापट्टि एडभान्टेज अर्कोपट्टि डिसएडभान्टेज हुन्छै हुन्छ होइन, किन भनेर भन्दा अब किताबले चाहिँ अब है डिस्ट्र्याक्सन दिँदैन तपाईँलाई होइन। भन्नुको मतलब मेरो सुझाव चाहिँ के छ भनेर भन्दा, यदि तपाईँ कुनै डिस्ट्र्याक्सन बिना पढ्न चाहनुहुन्छ है, अब किन भनेर भन्दाखेरि डिजिटल वर्ल्डमा अनलाइनमा चाहिँ के हुन्छ, तपाईँ एकपट्टि त्योपट्टि मात्रै फोकस गर्न सक्नुहुन्छ, विभिन्न प्रकारको एड आउँछ, कुनै के आइरहेको हुन्छ, एउटा हेऱ्यो अर्को हो, त्यस्तो त्यो डिस्ट्र्याक्सन आउँछ नि है। तर किताबमा चाहिँ त्यस्तो हुँदैन क्या। र मेरो सुझाव चाहिँ के छ भनेर भन्दा, यदि तपाईँ अब डिस्ट्र्याक्सन बिना पढ्न चाहनुहुन्छ भने चाहिँ है तपाईँले किताबलाई फलो गर्नुहोस् है। तर यदि अब शङ्का लाग्छ पढेको चिजमा है, त्यति बेला चाहिँ तपाईँले अनलाइन हेर्न सक्नुहुन्छ क्या। तर अब बेसी मात्रामा अनलाइनमा अब पढ्ने गर्नाले चाहिँ के हुन्छ भनेर भन्दा, कन्सन्ट्रेसनमा अलिकति प्रब्लम हुँदो रहेछ क्या, त्यो अब सायद रेडिएसनहरूले पनि गर्दा पनि होला नि है। हजुर हजुर हजुर, अब हदभन्दा बेसी लिमिटेसन हुनु पऱ्यो, किन भनेर भन्दा स्मरण शक्तिहरू कम हुँदै जान्छ अरे क्या, त्यसको सम्भावना पनि अलिक बढेर जान्छ क्या।
0: हजुर, अब ठेलीका ठेली पुस्तकहरू लेखेका छन्, पुस्तकहरू पढ्यो, जुन पुस्तकबाट बुझिँदैन त्यस कुरालाई चाहिँ बुझ्ने प्रयास गर्नु पर्यो होइन। र एकदमै राम्रो जानकारी यहाँ राख्नुभयो। र अघि पनि तपाईँले भन्दै हुनुहुन्थ्यो अब पढाइ गर्दा नानीहरू अब मोबाइलकै कुरा आयो होइन, मोबाइलदेखिको टाढो राख्नु पर्यो, मेसेज आउँदा कसरी आफ्नो एकाग्रता भङ्ग हुन्छ भन्ने। र यो मोबाइल बाहेक अरू कुन कुन कुराहरूदेखि चाहिँ विद्यार्थीहरूले अध्ययन गर्दाखेरि चाहिँ टाढो बस्नुपर्छ जस्तो लाग्छ सर तपाईँलाई?
1: अब हेर्नुहोस् है, एक नम्बर त मल्टिटास्किङ थुप्रै गर्नु भएन। अब जस्तै म एउटा विषय पढ्दैछु, जोग्राफी पढ्दैछु, पढ्दा पढ्दै म अत्तालेर लु म म्याथ पो गर्नु पऱ्यो, त्यस्तो भएन है, म अर्को फिजिकल साइन्स पो गर्नु पऱ्यो, त्यो एकपल्टमा एउटा चिजलाई लिनु पऱ्यो नि है। मतलब अब के भनेर भन्दाखेरि थुप्रै बाटो छ, अब कता जाउँ भन्दा कहीँ पनि पुगिँदैन नि त है, एउटा बाटो चुज गरेर जानु पऱ्यो नि त है। त्यस्तो मल्टिटास्किङहरूलाई चाहिँ के गर्नु पऱ्यो, अभोइड गर्नु पऱ्यो क्या, किनभने त्यसो गऱ्यो भने चाहिँ के हुन्छ, त्यस्तो नगर्नु क्या नानीहरूलाई म सजेस्ट गर्छु है, कहिले पनि थुप्रै काम नगर्नु एकैचोटि, किन भनेर भन्दा यसले अब कन्सन्ट्रेसनमा कमी ल्याउँछ। अर्को कुरो के भनेर भन्दाखेरि, अहिलेको नानीहरू के छ भनेर भन्दा कम्ती सुत्छन् क्या
0: है,
1: कम सुत्ने जुन आदत छ नि त्योदेखि चाहिँ जोगिनु है, कम्ती सुत्ने, किन भनेर भन्दाखेरि नि अब 7-8 घन्टा जुन सुत्ने छ नि है मस्तिष्क, त्यसले चाहिँ के गर्छ अरे भनेर भन्दा, जति पनि तपाईँले अब त्यो दिनभरिमा जति पनि सूचनाहरू एकट्ठा गर्नुभएको छ, बटुल्नु भएको छ, त्यसलाई सेभ गर्ने मौका पाउँछ अरे क्या, त्यो 7-8 घन्टा सुत्नाले चाहिँ। भन्नु मतलब चाहिँ अब सुत्नु चाहिँ पऱ्यो क्या है नानीहरू, अब कतिजना नानीहरू चाहिँ के हुन्छ भनेर भन्दा, कम्ती सुत्छन् नि त है, 5-4 घन्टा घटेर कस्तो भइरहेको हुन्छ उनीहरू है। अब त्यो यो सबै सोसियल मिडियाको कामले गर्दा हो नि है। अनि अर्को कुरा चाहिँ के भन्ने भन्दा, नानीहरू सोसियल मिडियामा जुन छ है, यही कुरा आइहाल्यो है, त्यसमा लत लगाउनु चाहिँ भएन नि कि, अब फेरि इम्पोर्टेन्ट छ है, म भन्दिनँ कि हेर्नै हुँदैन होइन, किनभने हेर्नै पऱ्यो नि त होइन, किन भनेर भन्दाखेरि अब अहिले जमानै त्यस्तो छ, किन भनेर भन्दा यो सोसियल मिडियापट्टि हामी सामाजिक सञ्जालपट्टि गएनौँ भने है हामी पछाडिन्छौँ है। अन्त अब त्यसको लत चाहिँ बसाउनु भएन नि, अब म त चाहिएको खण्डमा जति बेला म हेर्दिनँ भने याद चाहिँ आउनु भएन नि है। अब दिमाग मोटो भन्छ नि त साधारण भाषामा है, दिमाग मोटो बनाउने चिजहरू चाहिँ यस्तो चिजहरू हुन् क्या है, मतलब अब एकपट्टि एउटा काम गर्दछ अर्कोपट्टि अर्को, बिचरा दिमाग सायद मेरो विचारमा चाहिँ कन्फ्युज हुँदो हो नि है, के गर्नुपर्ने हो क्या, हो त्यस्तो हुन्छ अरे क्या।
0: हजुर सर, र अब जुन चाहिँ काम गर्नु छ त्यो कामलाई मात्र एकाग्र भएर गर्नु पर्यो होइन, यताउता मन नडुलाइकन जुन काम गर्नु छ त्यसलाई गरे पश्चात मात्रै अर्को कामलाई थालनी गर्यो भने चाहिँ अब दिमागले पनि राम्रोसँग काम गर्नु सक्दो रहेछ। र सर अब यो अहिलेको जमानामा अहिलेको समयमा आएर अब के भन्छ भन्दा हार्डवर्क र स्मार्ट वर्कको कुरा आउँछ नि त होइन, र अब यो पढाइकै क्षेत्रमा पनि अब कतिजना नानीहरू यति साह्रो हार्डवर्क गरेर पढ्दा पनि उनीहरू सक्सेस हुन सफल हुन सकिरहेको हामीले देखेका छैनौँ है, र कतिपय नानीहरू चाहिँ अब स्मार्ट वर्क गरेर पढ्थ्यो र स्मार्ट वर्क गरेर नै ऊ सफल भयो भन्ने कुरा पनि हामीले सुनेका छौँ है, र यो हार्ड वर्क र स्मार्ट वर्कमा चाहिँ कस्तो भिन्नता रहेको छ होला यो पनि केही बताइदिनुहुन्छ कि।
1: हेर्नुहोस् है, हार्ड वर्क भनेको चाहिँ फाउन्डेसन हो क्या, कुनै पनि घर निर्माण गर्नको लागि एउटा फाउन्डेसन चाहिन्छ नि है त्यो, जब कि स्मार्ट वर्क चाहिँ के हो, त्यो माथि बनिने घर अथवा बिल्डिङ भनौँ न है। अब हार्ड वर्कको अर्थ के हो भने मतलब कुनै योजना बिना घन्टौँसम्म पढेको पढेकै गर्नु है, जबकि अब स्मार्ट वर्कको अर्थ चाहिँ के हो भनेर भन्दा कम समयमा सठिक टेक्निक लगाएर चाहिँ के गर्नु पढ्नु। अब मैले अघि भने नि है त्यो टेक्निकहरूको कुराहरू गरेँ नि, त्यो टेक्निकहरू लगाएर पढ्नु नै है स्मार्ट वर्क हो नि होइन। अब कम समयमा सठिक टेक्निक लगाएर है ज्यादाभन्दा ज्यादा बुझ्नु अथवा याद गर्नु होइन, यो चाहिँ हो तपाईँको स्मार्ट वर्क। तर अब यिनीहरू यसो हेर्नु भने चाहिँ दुवै नै एकअर्काको पूरक हुन् क्या, किन भनेर भन्दाखेरि अब म स्मार्ट वर्क मात्रै गर्छु भनेर त भएन नि त, पहिला त हार्ड वर्क त किताब त हेर्नै पऱ्यो नि त है, त्यसको लागि अब है त्यसो त यिनीहरू एकअर्काको पूरक हुन् क्या, एकअर्काले एकअर्कालाई पूरक गर्छ है, मतलब पूर्ण गर्छ भनौँ न, र भनौँ नै भने चाहिँ अब हार्ड वर्कलाई चाहिँ हामी सुरुवात भन्न सक्छौँ नि है, स्टार्ट त गर्नै पऱ्यो नि त है, त्यहाँदेखि चाहिँ अब हार्ड वर्क गरिसकेपछि पो त्यहाँदेखि बिस्तारै बिस्तारै ए यस्तो गर्नुपर्दो रहेछ यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा याद हुन्छ त होइन र, अब हार्ड वर्क नगरिकन त अब एकैचोटि स्मार्ट वर्क गर्छु भने त त्यो त मूर्खता भयो नि त होइन, त्यसो हुँदाखेरि यिनीहरू दुइटै है एक

0: है। केंद्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसई की 12वीं कक्षा के परिणाम घोषित होने के बाद शिकायत निवारण के लिए 70,000 से अधिक विद्यार्थियों के आवेदन प्राप्त हुए हैं। इनमें अंकों के सत्यापन के लिए 7,314 आवेदन और पुनर्मूल्यांकन के लिए 63,000 से अधिक आवेदन प्राप्त हुए हैं। जापान में पुरुष अंडर 18 एशिया कप हॉकी टूर्नामेंट का सेमीफाइनल भारत और पाकिस्तान के बीच जारी है। ताजा समाचार मिलने तक भारत ने 4-1 की बढ़त बना ली है। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: मुख्य समाचार, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी सुरत पुग्नु भएको छ, जहाँ उहाँले आज 18,800 करोड रुपियाँभन्दा बढीका विकास परियोजनाको सुरुवात गर्नुहुनेछ। यसमा सडक, विद्युत र औद्योगिक क्षेत्रहरूसहित धेरै प्रमुख क्षेत्रहरू समावेश छन्। विश्व वातावरण दिवसको अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णनले वायुको गुणस्तर सुधार गर्न, वायुमण्डलमा कार्बन उत्सर्जन घटाउन र पारिस्थितिक सन्तुलन कायम राख्न रुखहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। गृहमन्त्री अमित शाहले अगरतलाको कुञ्ज वन क्षेत्रमा अवस्थित ऐतिहासिक पुष्पवन दरबारलाई सम्पदा होटलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गर्नुभयो। यस अवसरमा त्रिपुराका मुख्यमन्त्री मानिक शाह र त्रिपुराका पूर्व राजपरिवारका सदस्य प्रद्योत विक्रम माणिक्य पनि उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व पर्यावरण दिवसको अवसरमा पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवको लेख साझा गर्नुभएको छ। भारतको यात्रुवाहक सवारी साधन बजारले मई महिनामा लगभग 44 लाख सवारी साधनको बिक्री रेकर्ड गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा 23% बढी हो। आज आसाम मन्त्रीमण्डलको विस्तार गरिएको छ। गुवाहाटीमा आयोजित एक समारोहमा 12 जना नयाँ क्याबिनेट मन्त्रीहरूले शपथ लिए। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री हिमन्त विश्व शर्मा र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। सरकारले सामाजिक सञ्जालमा लेफ्टिनेन्ट जनरल देवेन्द्र शर्मालाई अपरेसन सिन्दुरको बारेमा देखाएको कथित भिडियोलाई खण्डन गरेको छ। प्रेस सूचना ब्युरोले उक्त भिडियो नक्कली भएको बताएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले आन्ध्र विश्वविद्यालयलाई मोडेल नेट शून्य क्याम्पस र पर्यावरण स्थिरता केन्द्रमा रूपान्तरण गर्न आह्वान गर्नुभएको छ। अनि पन्जाब राज्य महिला आयोगले लुधियानामा 9 बालिकासहित किशोरी हराएको रिपोर्टको बारेमा स्वत संज्ञान लिएको छ र विस्तृत जाँचको प्रतिवेदन मागेको छ। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। 6 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेघहर्जको तरङ्गमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। श्रोताहरूले हामीलाई 100.2 मेघहर्ज आकाशवाणी दार्जिलिङ साथै न्युज ओन एयर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय साँझको 5:07 अनि 44 सेकेन्ड भइरहेको छ र अब प्रस्तुत गर्न लागिरहेका छौँ फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान। जय जवान कार्यक्रममा आज हामी

श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र अब सुन्नुहोस् अघिल्लो गीत चलचित्र अजनबीबाट किशोर कुमारको आवाजमा। यस गीतको शब्द अनि सङ्गीत छ राहुलदेव बर्मन अनि आनन्द बक्सीको।

श्रोतागण जय जवान कार्यक्रममा आज हामी यहाँहरूलाई सुनाइरहेका छौँ विविध चलचित्रबाट हिन्दी सिने जगतका चर्चित गायक किशोर कुमारको आवाजलाई। र अब सुन्नुहोस् यो अघिल्लो गीत चलचित्र दिल से मिले दिलबाट शब्द सङ्गीत रहेको छ बपी लहरी अनि अमित खन्नाको।

श्रोतगण अब सुन्नुहोस् जय जवान कार्यक्रमको यो अन्तिम गीत ट्याक्सी चलचित्रबाट। शब्द अनि सङ्गीत रहेको छ बपी लहरी अनि अन्जानको, आवाज किशोर कुमार अनि साथीहरूको।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो कार्यक्रम जय जमन र आज हामीले यहाँलाई सुनायौँ चर्चित हिन्दी सिनी जगतका गायक किशोर कुमारको आवाजमा विविध चलचित्रबाट गीतहरू र अबको केही क्षणमा सुन्नुहुनेछ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज सुन्दै गर्नुहोस् आकाशवाणी।

0: You were listening to Evening Melodies on 103.5 Akashwani Khurshong, and now it's time for the news in Nepali.
1: यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। विश्व पर्यावरण दिवसको अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णनले वायु गुणवत्ता सुधार गर्न, वायुमण्डलमा कार्बन उत्सर्जन घटाउन र पारिस्थितिक सन्तुलन कायम राख्न रूखले महत्वपूर्ण भूमिका निभाउँछ भनी बताउनु भएको छ। एक भिडियो सन्देशमा उपराष्ट्रपति राधाकृष्णनले प्रत्येक नागरिकलाई आफ्नो घर नजिक वा उपयुक्त स्थानमा कम्तीमा एउटा रूख रोप्न आह्वान गर्नुभयो। उपराष्ट्रपतिले सबै नागरिकहरूलाई एक पेड़ मा के नाम अभियानमा भाग लिन पनि अपील गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आज सुरत पुग्नु भएको छ, जहाँ उहाँले आज 18,800 करोड रुपियाँभन्दा अधिकका विकास परियोजनाहरूको शुभारम्भ गर्नुभयो। यसमा सड़क, विद्युत र औद्योगिक क्षेत्रहरू सहित धेरै महत्वपूर्ण क्षेत्रहरू सामेल छन्। प्रधानमन्त्रीले आज हजिराको पनि भ्रमण गर्नुभयो र औद्योगिक र पूर्वाधार परियोजनाहरूको समीक्षा गर्नुभयो। उहाँले एक सार्वजनिक सभालाई पनि सम्बोधन गर्नुभयो। प्रधानमन्त्रीले आज दमनको पनि भ्रमण गर्नुहुनेछ र लगभग 2,970 करोड रुपियाँका विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरूमा स्वास्थ्य सेवा र उड्डयन पूर्वाधार समावेश छन्। श्री मोदीले लक्षद्वीपको पनि महत्वपूर्ण समुद्री परियोजनाको शिलान्यास पनि गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले अगरतलाको कुञ्जवन क्षेत्रमा अवस्थित ऐतिहासिक पुष्पवन्त प्यालेसलाई एक हेरिटेज होटलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गर्नुभयो। यस अवसरमा त्रिपुराका मुख्यमन्त्री माणिक शाह र त्रिपुराका पूर्व राजपरिवारका सदस्य प्रद्युत विक्रम माणिक्य पनि उपस्थित हुनुहुन्थ्यो। यो परियोजनाले त्रिपुरा र सम्पूर्ण पूर्वोत्तर क्षेत्रमा पर्यटनलाई बढावा दिनेछ। यसले स्थानीय युवाहरूका लागि नयाँ रोजगारका अवसरहरू पनि सृजना गर्छ। असम मन्त्रीमण्डललाई आज विस्तार गरिएको छ। गौहाटीमा आयोजित एक समारोहमा 12 जना नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्नुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री हेमन्त विश्व शर्मा र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। शपथ ग्रहण गर्ने मन्त्रीहरू अश्विनी राय सरकार, अशोक सिगल, विमल बोरा, विश्वजित दैमारी, जयन्त मल्लबरुवा, कौशिक राय, केशव महन्त, कृष्णेन्दु पल, निलिमा देवी, पियुष हजारिका, डाक्टर रनोज पेगु र सुशान्त बोरगोहाई आदि हुन्। केशव महन्तले असम गण परिषदको प्रतिनिधित्व गर्नुहुनेछ भने बाँकी मन्त्रीहरू भारतीय जनता पार्टीका हुन्। यो विस्तारसँगै असम मन्त्री परिषदमा मन्त्रीहरूको कुल संख्या बढेर 17 पुगेको छ। भारतको यात्री वाहन बजारले मई महिनामा लगभग 4.4 लाख युनिटको रेकर्ड बिक्री गरेको छ, जुन वार्षिक आधारमा 23% वृद्धि भएको छ। अटोमोबाइल क्षेत्रको बलियो प्रदर्शनलाई प्रकाश गर्दै वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक सोसियल मिडिया पोस्टमा भन्नुभएको छ, उल्लेखनीय वृद्धिले वैश्विक अनिश्चितताको बावजुद बलियो उपभोक्ता मागलाई प्रतिबिम्बित गर्दछ। उहाँले अझ भन्नुभएको छ, मेड इन इण्डिया गाडीहरूको यो मागले बढ्दो उपभोक्ताको विश्वास र एक समृद्ध विनिर्माण पारिस्थितिकीलाई रेखाङ्कित गर्दछ। कर्मचारी राज्य बिमा निगमले शैक्षिक सत्र 2026-27 लागि बीमित व्यक्तिको आश्रित कोटा अन्तर्गत स्नातक चिकित्सा र नर्सिङ पाठ्यक्रमहरूमा भर्नाका लागि आवेदन आह्वान गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिँदै भनेको छ, यो प्रवेशको अवसर कर्मचारी राज्य बिमा योजना अन्तर्गत आउने श्रमिकहरूका नानीहरूको लागि मात्र उपलब्ध छ। कुल 783 सिटहरू बीमित व्यक्तिको आश्रित कोटामा अस्थायी रूपमा आरक्षित गरिएको छ, जसमा 22 मेडिकल, डेन्टल र नर्सिङ इन्स्टिच्युटमा 695 एमबिबिएस र 28 बिडिएस सिट र 60 बिएससी नर्सिङ सिट समावेश छन्। प्रवेश प्रक्रिया स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका स्वास्थ्य सेवा महानिर्देशालयद्वारा सञ्चालन गरेको केन्द्रीकृत परामर्श प्रक्रिया मार्फत गरिनेछ। आश्रित कोटामा भर्ना भएका विद्यार्थीहरूले एमबिबिएस र बिडिएसका लागि वार्षिक 24,000 र बिएससी नर्सिङका लागि 10,000 रुपियाँ शिक्षण शुल्क तिर्नुपर्नेछ। इन्डियन इन्स्टिच्युट अफ कर्पोरेसन अफेयर्स र एसोसिएसन अफ इन्सल्भेन्सी प्रोफेसनल्स एन्टिटिजले 13 जुनमा नयाँ दिल्लीमा एक राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोतगण सुन्नु हुँदै थियो उदित नारायणको आवाजलाई चलचित्र लक्ष्यबाट। यो गीतको शब्द सङ्गीत थियो शङ्कर ईशान लोयको। श्रोतहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङमा पनि सुन्न सक्नुहुनेछ। समय अहिले 6:10 भइरहेको छ र अब प्रस्तुत छ गाउँले सभा।

0: नमस्कार है कान्छी माया दिदी, धनमाया दिदी, आइपुगे है म पनि। हजुर हजुर,
1: ए मेरो पनि नमस्ते छ यहाँ चुल्ठे भाइलाई।
0: हजुर आइपुगे,
2: समयमै आइपुग्नु भएको
1: हो नि।
2: हामी त पर्खिरहेको थियो को आउँछ होला भनेर है, र समयमा आइपुग्नु भएछ। यसरी सबैजना समयमै भेट हुँदा
1: भेटघाट
2: हुँदा
1: राम्रो लाग्छ।
2: हजुर हजुर,
1: समयमा नै सभा सुरु गर्नु पनि राम्रो लाग्छ नि त, होइन चुल्ठे भाइ कान्छीमा दिदी?
0: हजुर, अब सभामा आइसकेपछि हामी कतिपय विषयलाई लिएर कुराकानी त
2: गर्छौँ,
0: तर भर्खरै आउँदैछु, भर्खरै बस्दैछु, अनि पहिले चाहिँ यसो गीत सुनेर आराम गर्ने हो कि त्यस पछाडि कुराकानी गरौँ?
2: मनको कुरा गर्नु भयो यहाँ,
1: एकछिन त आराम गर्नु पर्यो है,
2: पर्यो नि, पसिना सेलाउनु पर्यो, थकान अलिकति
1: मेटाउनु पर्यो,
2: गीत सुनिन्जेल। लु सुनौ न त गीत।
0: हुन्छ हुन्छ, सुनौ।

0: अस्ति धनमाया बहिनीको तिर पानीको त्यो मुहानहरू छ नि
1: ज्यू ज्यू
0: अस्ति यो पानीहरूले केही
1: निकै मैला बनाएको छ कान्छीमाइली अब गाउँघरको खोला नालामा पानी त अब खोला नालाकै हामी काटेर खान्छौँ त्यस्तै छ नि तपाईँको पनि
0: हजुर हजुर
1: अनि अब पानी पर्दाखेरि त पानी त एकदमै मैला हुन्छ अब पानी सफा खानु भन्छ नि त यो स्वच्छ पेयजल भन्छ नि कान्छीमाइली त्यो सम्बन्धी यसो कुराकानी गर्नु मन लागिरहेको थियो बताइदिनुहोस् न के रहेछ
2: हजुर हजुर अब स्वच्छ पेयजल अनि अब स्वच्छता नै भनौँ न है स्वच्छ पेयजल अनि स्वच्छता अब विशेष गरी चाहिँ पानी चाहिँ जीवनको आधार हो भनौँ हाम्रो
1: हजुर हो नि
2: अब पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन मानिस भयो पशु पक्षी वनस्पति सबै र केवल पानी हुनु मात्र पर्याप्त चाहिँ हुँदैन त्यो पानी चाहिँ स्वच्छ हुनु पर्यो सुरक्षित हुनु पर्यो होइन अनि त्यस्तै स्वस्थ जीवनको लागि व्यक्तिगत पारिवारिक तथा वातावरणीय स्वच्छता पनि एकदमै आवश्यक छ होइन अब स्वच्छ पेयजल र स्वच्छता चाहिँ भन्दाखेरि चाहिँ एकअर्कासँग जोडिएको नै विषय हो जहाँ स्वच्छ पानी हुन्छ त्यहाँ रोगको जोखिम कम हुन्छ जहाँ सरसफाइ हुन्छ त्यहाँ स्वस्थ जीवन सम्भव हुन्छ अनि त्यसैले अब अहिलेको समाजमा हेर्नुपर्दा स्वच्छ पेयजल र स्वच्छतालाई चाहिँ मानव जीवनको चाहिँ एकदमै आवश्यकता
1: हजुर
2: भनौँ न आवश्यकता मानिएको छ
1: यहाँ विशेष गरेर अर्को के सोध्नु मन लाग्यो भने नि यो स्वच्छ पेयजल भनेको चाहिँ के हो त्यो चाहिँ बुझ्नु पर्यो नि त होइन
0: हजुर हजुर
1: त्यो राम्रोसँगले जानकारी दिनुहोस् न
0: अब हेर्नुहोस् है यो स्वच्छ पेयजल भन्नाले चाहिँ मानव स्वास्थ्यको लागि चाहिँ अब सुरक्षित हुनु पर्यो
1: हजुर
0: हाम्रो चुल्ठे भाइले पनि भन्नुहुँदै थियो है रोगानुहित हुनु पर्यो रङ गन्ध स्वादमा प्राकृतिक तथा पिउने योग्य पानीलाई बुझिन्छ यसलाई चाहिँ स्वच्छ पेयजल भनिन्छ अनि स्वच्छ पानीमा कुनै हानिकारक जीवाणु विषाक्त पदार्थ रासायनिक प्रदूषण वा फोहोर मिसेको चाहिँ हुनु भएन र त्यसरी नै अब स्वच्छ पानीहरूको स्रोतहरूमा के आउँछ भन्दाखेरि अब मुहान भयो हामी गाउँ बस्तीमा कतिवटा मुहानहरू काटेर ल्याउँछौँ नि पानी त्यो भयो धारा भयो कुवा भयो त्यसमा अब ट्युबवेल र वर्षाको पानी पनि आउँछ
1: हजुर हजुर हो नि धेरै राम्रो कुरा बताउनु हुँदैछ र चुल्डे भाइ
2: हजुर
1: यो पानीको महत्त्व चाहिँ के कस्तो छ पहिला त्यो बताइदिनुहोस् न
2: अब हेर्नुहोस् है पानीको महत्त्वको कुरा गर्दाखेरि नि अब यो चाहिँ जीवनको आधारै भन्न सक्छौँ अब मानव शरीरमा लगभग हामीले सुन्दै आएको छौँ कि 60% भाग चाहिँ पानीले बनेको हुन्छ भनेर स्वास्थ्यको लागि एकदमै आवश्यक छ यो पानीले शरीरको तापक्रमहरू नियन्त्रण गर्छ
1: त्यो
2: थाहा भएकै कुरा हो होइन अनि पाचन प्रक्रियालाई पनि सहज बनाउँछ अब तपाईँ हामी त फेरि के छ भने कृषिमा एकदम निर्भर छौँ अनि कृषि उत्पादनका लागि पनि आवश्यक खेतीपाती पशुपालन खाद्य उत्पादन पनि पानीमै निर्भर हुन्छ अब सरसफाइको लागि पनि आवश्यक पानी अब नुहाउनु पर्यो कपडा धुन पर्यो घर सफा गर्नु पर्यो शौचालयमा चाहियो अनि हरेक चिज अब आर्थिक विकासको लागि पनि आवश्यक छ है दिदी अब उद्योगहरू भयो पर्यटन भयो तथा आर्थिक कतिवटा गतिविधिहरूमा चाहिँ पानीको ठुलो भूमिका रहन्छ अनि त्यो भएर चाहिँ यो पानीको चाहिँ एकदमै महत्व चाहिँ
1: कान्छीमाई दिदी चुल्ठे भाइ स्वच्छ पानी भनेर मात्र भएन है अब यो दूषित पानीको कारण पनि अब विश्वमा धेरै ठाउँमा पानी प्रदूषण भएर गएको छ यसले ठुलो समस्या बनेको छ नि त त्यो कुरोमा पनि यसो जानकारी दिनुहोस् न
0: यसमा चाहिँ एउटा के आउँछ भन्दा खुला ठाउँमा दिसा पिसाब गर्नाले चाहिँ जीवाणु पानीको स्रोतसम्म पुग्छ
1: हजुर
0: त्यसले गर्दा पनि एउटा हुन्छ अनि एउटा अर्को कुरो छ भने प्लास्टिक तथा फोहोर नदी खोला र तालमा फोहोर फ्याँक्दा पनि पानी दूषित हुन्छ त्यो भयो अर्को अनि अर्को के छ भन्दा रासायनिक मल तथा यो विषादी जस्तो कि अब कृषिमा प्रयोग हुने जुन रसायन पानीमा मिसिएर चाहिँ प्रदूषण फैलाउँछ त्यसले गर्दा पनि हामी कृषि कार्य गर्नेलाई अलिक अप्ठ्यारै जसरी अब यो औद्योगिक फोहोर कारखानाबाट निस्केको फोहोर पानी नदीमा मिसिँदा

0: एकदमै पानी पनि दूषित भइहाल्छ नि त
1: हजुर हजुर ठिक कुरा हो
0: अर्को चाहिँ के छ भन्दाखेरि अब मृत जनावरहरू कतिले अब यसो मरेको मृत जनावरहरू पनि यो एउटा जैविक फोहोरमै आयो है अब यस्तो वस्तु चाहिँ पानीमा मिसिँदा चाहिँ के हुन्छ भने अब रोगको जीवाणु फैलिन्छ नि त
1: हजुर हो नि दिदी
0: अब यो मृतहरूलाई कतिले फ्याँकिदिन्छ पानीमा
1: पानी खोलामा फ्याँकिदिन्छ
0: त्यसले गर्दाखेरि अब पानी दूषित हुन्छ
2: अनि अब आज चाहिँ हाम्रो धनमाया दिदीले है स्वच्छ पेयजल अनि स्वच्छता विषयमा चाहिँ हामीलाई सोध्नु हुँदैछ हामीले पनि जानेको जति कुरा गर्दैछौँ अनि यसो मैले अघि चिया पनि लिएर आएको
0: थिएँ
2: अरू कुराहरू चाहिँ हाम्रो धनमाया दिदीले सोध्नुभन्दा अगाडि चाहिँ यसो चिया पिउँदै बिचमा यसो मनोरञ्जन पनि गरौँ
0: गर्नुपर्छ चियासँग नि चुल्टे भाइ
1: हजुर
0: यहाँले उ पकौडी ल्याएको छ है त्यो पकौडी पनि
1: आज त चियासँग यसो पकौडी खानुपर्छ भनेर पनि ल्याएको नि पकौडै हो नि कान्छीमाई दिदी तपाईँले ठिकै देख्नु भएछ
0: बुहारीले बनाएकी
1: हजुर हो बुहारीले नै बनाउनु भएको चियासँग खानुहोस् है आमा भनेर यसो पठाइदिनु भएको छ नि सबैजनालाई बाँडेर खानुहोस् भनेर पठाइदिनु भएको
2: ठिकै छ ठिकै छ भनेपछि अब गीत पनि सुनौ मनोरञ्जन पनि गरौँ एकछिन विश्राम पनि गरौँ है त
1: हुन्छ नि

0: आहाहा कान्छी माई दिदी चुठे भाइ गीत साह्रै रमाइलो सुनाउनु भयो
1: हजुर
0: आराम पनि भयो
2: चियार
0: पकौडा पनि खानु
2: भयो
1: पकौडा त कस्तो मिठो बनाएको रहेछ
0: हजुर
1: पिरो पनि रहेन रहेछ अब पिरो खायो भने यस्तो बुढेसकालमा भुँडी दुखी
0: नहालाई भनेको थिएँ नि त कान्छी माई दिदी
1: ज्वानो हालेको रहेछ अलि ज्वानोको स्वाद पनि आयो राम्रो पनि भयो अब पेटको लागि ज्वानोले मिठो भयो है चुठे भाइ
2: एकदमै एकदमै
0: हजुर
2: अब यो अलिकति विश्राम गरिसकेपछि अघिदेखिको हामीलाई स्वच्छ पेयजल अनि स्वच्छतामाथि चाहिँ हाम्रो धनमाया दिदीले सोध्नु हुँदैछ
0: हो नि अर्को के कुरो सोध्नु मन लाग्यो भने नि चुल्ठे भाइ
2: हजुर हजुर
0: दूषित पानी पियो भने पनि धेरै रोगहरू लाग्छ भनेर पनि सुनेको थिएँ
2: हजुर हजुर
0: यो दूषित पानीले चाहिँ कस्तो कस्तो रोगहरू निम्ताउँछ होला त्यो बताइदिनुहोस् न
2: अब दूषित पानीले त धेरै रोगहरू निम्ताउँछ नि हामीलाई एकदमै यो दूषित पानी त घातक हो
0: हजुर
2: हेर्नुहोस् है जस्तै हैजा भन्छौ नि हामी अब गम्भीर झाडा पखाला चराउने रोग हो पखाला लाग्छ टाइफाइड हुनु सक्छ जन्डिस हुनु सक्छ हेपेटाइटिस ए हुनु सक्छ आन्द्रा सम्बन्धी संक्रमण हुनु सक्छ अनि अब यस्तो धेरै रोगहरू लाग्न सक्छ नि अनि हामीले स्वच्छ पानी पिउन चाहिँ एकदमै जरुरी छ अब विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक वर्ष लाखौं मानिसहरू चाहिँ दूषित पानीको कारणले लाग्ने रोगबाट चाहिँ प्रभावित हुन्छन् यो हामीले भनेको होइन यो विश्व स्वास्थ्य संगठनको कुरा हो हजुर हजुर अनि स्वच्छ पेयजलको आवश्यकता चाहिँ किन लाग्छ भन्दा चाहिँ रोगबाट बाँच्नुको निम्ति होइन अनि स्वच्छ पानीले चाहिँ रोगको जोखिम कम्ती गर्छ बाल बालिकाहरूको स्वास्थ्य सुधार गर्छ अनि बाल बालिकामा कुपोषण तथा संक्रमण पनि कम हुन्छ अनि त्यही कारण चाहिँ हामीले एकदमै स्वच्छ जल पिउनु चाहिँ पानी पिउनु चाहिँ जरुरी छ अब रोगहरूबाट पनि बाँच्न पर्यो हो अनि त्यो भएर चाहिँ जरुरी छ
0: राम्रो कुरा हो नि
1: चुल्ठे भाइले एकदमै राम्रो कुरा गर्नुभयो धन्यवाद
0: हजुर हो
1: यो स्वास्थ्य भयो भने के हुन्छ भन्दाखेरि आर्थिक बजट त हुन्छ नि त
0: हो नि
1: बिमार भएन भने पैसा बाँच्छ रोग कम लाग्दा उपचार खर्च घट्छ कार्यक्षमतामा वृद्धि आउँछ स्वस्थ मानिसले राम्रोसँग काम गर्न पनि सक्छ अनि जीवन स्तरमा सुधार आउँछ स्वस्थ समाजले विकासको बाटो पनि सम्हाल्न सक्छ नि त है
0: ठिक कुरा गर्नुभयो र अब त्यस्तै प्रकारले यो स्वच्छता भन्छ नि त्यो स्वच्छता भनेको चाहिँ के हो त्यो
2: अब स्वच्छ पेयजलको कुरा गर्यौँ अब स्वच्छता पनि अब यो सँगै जोडिएको छ भनेर अघि भनेको थिएँ नि अब स्वच्छता भन्नाले चाहिँ आफ्नो शरीर घर विद्यालय कार्यस्थल तथा वातावरणलाई चाहिँ हामीले सफा र व्यवस्थित राख्ने कार्यलाई चाहिँ हामी स्वच्छता भन्छौँ अब स्वच्छता भन्नाले चाहिँ केवल सफाइ मात्र होइन अब स्वस्थ जीवनशैली पनि हो
0: यो स्वच्छताका प्रकार पनि हुन्छ
2: हजुर हजुर एकदमै
0: चुल्ठे भाइ
2: स्वच्छताको प्रकार भन्छ व्यक्तिगत स्वच्छता मैले भने नि अघि नियमित हामीले नुहाउनु पर्यो सफा कपडा लगाउनु पर्यो नङ काट्नु पर्यो दाँत माझ्नु पर्यो हात धुनु पर्यो अनि त्यसरी चाहिँ हामी आफ्नो व्यक्तिगत स्वच्छता चाहिँ कायम राख्न सक्छौँ
1: घरेलु पनि आउँछ नि यसमा त घरेलु स्वच्छतामा चाहिँ घर सफा राख्ने भयो त्यसको लागि फेरि पानी पनि चाहियो फोहोर उचित व्यवस्थापन गर्नु पर्यो जतासुकै फोहोर फ्याँक्नु भएन हामीले भान्सा सफा राख्नु पर्यो वातावरणीय स्वच्छतामा चाहिँ जस्तो अब वातावरणको लागि चाहिँ सडक सफा राख्नु पर्यो नदी तथा खोलामा फोहोर नफाल्ने गर्नु पर्यो अनि हामीले एउटा कुरो के छ भन्दा मुख्य चाहिँ वृक्षारोपण वृक्षारोपण गर्नु पर्यो जस्तो एउटा रुख काटेको छ भने 10 रुख रोप्नु पर्यो
0: त्यो गर्नु
1: हरियाली हुन्छ नि त रुख रोपेपछि पानीको कमी हुँदैन होइन चुल्ठे भाइ धनमाय भाइ
0: जमिन पक्का बनाउँछ हुन्छ
2: अनि यो अब स्वच्छताको कुरा गर्दा नि यहाँ हाम्रो कान्छीमा दिदीले भन्नुभयो घरेलु स्वच्छता वातावरणको स्वच्छता भन्नुभयो अब विशेष गरी खाद्य स्वच्छताको पनि कुरा गर्छु है म
0: हुन्छ नि
2: खाना चाहिँ जहिले पनि हामीले ढाकेर राख्नु पर्यो सफा भाँडा प्रयोग गर्नु पर्यो ताजा खाने कुरा खानु पर्यो अब हात धुनु पर्यो हात धुनुको महत्व छ अलग्गै होइन हात धुनु सबैभन्दा सरल र प्रभावकारी स्वास्थ्य अभ्यास हो अब हात खाना खानु अघि धुनु पर्यो खाना पकाउनु अघि शौचालय प्रयोग गरिसके पछाडि अनि बाल बालिकाहरूको हेरचाह अघि बाहिरबाट घर आइसके पछाडि होइन एकदमै कम्ती मा पनि भनिएको छ कि 20 सेकेन्ड हात चाहिँ धुनु पर्छ साबुन पानीले कम्तीमा पनि भनेर भनिएको छ नि हो त्यसरी अब हामीले स्वच्छताको निम्ति चाहिँ यो प्रयोगहरू चाहिँ गर्नु पर्यो आफूले बानी बसाल्नु पर्यो
0: हजुर हजुर त्यस्तै प्रकारले अब शौचालयको कुरा आयो है शौचालयको महत्त्व पनि के कस्तो छ कान्छीमा दिदी बताइदिनुहोस् न
1: शौचालयको महत्त्वमा के आउँछ भन्दाखेरि हामीले खुला दिसा पिसाबले पनि वातावरणलाई एकदमै प्रदूषित हुन्छ
0: हजुर
1: शौचालय प्रयोग गर्दा रोगको संक्रमण पनि कम हुन्छ कतिले बाहिरै झाडा पिसाब गर्ने बानी हुन्छ है त्यो गर्नु भएन एकदम शौचालयमै गर्नु पर्यो अनि पानी पनि हाल्नु पर्यो त्यसले गर्दा हाम्रो जुन चाहिँ मानव मर्यादा

0: एउटा कायम राख्छ है, वातावरण त सफा राख्छै राख्छ। अर्को कुरो के आउँछ भन्दाखेरि अब विद्यालयमा स्वच्छताको महत्व हामीले देख्छौँ, अब नानीहरू स्कुल जान्छ है, विद्यालय स्वच्छ भएमा विद्यार्थी पनि एकदम स्वस्थ हुन्छ है।
1: ठिक हो हजुर,
0: जति मैला छ त्यति नै उनीहरूमा पनि अब विभिन्न किसिमको बिमारहरू हुने डर हुन्छ। त्यसले गर्दाखेरि विद्यालयले चाहिँ स्वच्छ शौचालयको व्यवस्था गर्नु पर्यो, अनि सफा खाने पानी उपलब्ध गराउनु पर्छ, सरसफाइ सम्बन्धी शिक्षा पनि दिनु पर्यो नानीहरूलाई, र त्यसरी नै हाम्रो ग्रामीण क्षेत्रमा स्वच्छता चाहिँ गाउँमा चाहिँ हामीले अझै पनि ठाउँ ठाउँमा कति जग्गामा यो खुला दिशा पिसाब गर्ने आदतहरू छ है, त्यो एकदम त्याग्नु पर्यो, शौचालयमै गर्नु पर्यो। दूषित पानीको प्रयोग चाहिँ फोहोर व्यवस्थापनको एउटा समस्या पनि देखिन्छ।
1: ठिक कुरा हो हजुर।
2: अब त्यसरी नै हामीले स्वच्छता कायम राख्नको निम्ति चाहिँ नि ग्रामीण क्षेत्रमा जनचेतना कार्यक्रमहरू चाहिँ गर्न आवश्यक छ। अब स्वच्छ पेयजल र स्वच्छतामा समुदायको एकदमै ठुलो भूमिका हुन्छ दिदी, अब जनचेतना फैलाउनु पर्यो, पानीको स्रोत संरक्षण गर्नु पर्यो, सामूहिक सरसफाइ अभियान सञ्चालन गर्नु पर्यो होइन, अनि जति पनि हामी देख्छौँ अहिले धेरै प्लास्टिकको प्रयोग बढेको छ, यो प्लास्टिकको प्रयोग घटाउनु पर्यो, अनि फोहोरको उचित व्यवस्थापन गर्नु पर्यो। गाउँ घरमा त त्यस्तो छैन
1: है
2: अहिले, तर पछि पछि त्यस्तो हुन जान्छ, अनि अब फोहोरको उचित व्यवस्थापन भएन भने चाहिँ पछिको दिनमा हामीलाई साह्रो पर्छ। अनि साथसाथै अब सरकारको भूमिका पनि छ यहाँ होइन, सुरक्षित खाने पानीको व्यवस्था गर्नु पर्यो, सरकारले शौचालय निर्माणहरू गरिदिनु पर्यो, सरसफाइ अभियान सञ्चालन गरिदिनु पर्यो, स्वास्थ्य शिक्षा कार्यक्रम गराइदिनु पर्यो, पानीको स्रोतहरू संरक्षण गर्न सरकारको पनि ठुलो हात हुन्छ
1: होइन।
2: अनि हो त्यस्तो गरेर चाहिँ अब सरकारले पनि एक्लै गर्न सक्दैन, यो सामूहिक रूपमा हामी सब सम्पूर्णको कर्तव्य हो कि स्वच्छ पेयजल पाउनु पर्यो, अनि त्यसको निम्ति स्वच्छता कायम गर्नु पर्यो, सबै कुराहरू चाहिँ सोचेर चाहिँ हामीले हाम्रो समाजको प्रति आफूले पनि भूमिका निभाउनु पर्छ।
0: त्यति मात्र होइन चुल्ठे भाइ, हामीले घरको सरसफाइको पनि सन्देश फैलाउनु पर्यो नि त होइन, घर पनि सफा राख्नु पर्यो, वरिपरि पनि सफा राख्नु पर्यो, अनि त्यसरी नै पानीको दुरुपयोग पनि रोक्न सक्छन्, वातावरण संरक्षणमा योगदान पनि दिन सक्छन्। र अघि यहाँ चुल्ठे भाइले भन्नुहुँदै थियो प्लास्टिकको कुरा, यो प्लास्टिक प्रयोग चाहिँ हामीले कम गर्नु एकदमै जरुरी छ जस्तो
2: लाग्छ। यो विद्यार्थीहरूले चाहिँ यो ठुलो भूमिका निभाउन सक्छन्, पानीको दुरुपयोग रोक्नको निम्ति, वातावरण संरक्षणको निम्ति, प्लास्टिक प्रयोग कम गर्नको निम्ति यो विद्यार्थीहरूले चाहिँ एउटा हाम्रो समाजमा ठुलो भूमिका निभाउन सक्छन्।
1: हजुर, राम्रो कुरा हो।
0: अब यसरी नै स्वच्छ पेयजलले चाहिँ यसको फाइदाहरू पनि छ,
1: कस्तो फाइदाहरू चाहिँ छ?
0: जस्तो अब फाइदा रोग कम लाग्ने भयो, स्वास्थ्य राम्रो हुन्छ, अनि बाल मृत्यु दर पनि घट्छ, आर्थिक बचत हुन्छ, बिमा लागेन भने पैसा जाने कुरो आएन, वातावरण सफा रहन्छ, अनि समाजको विकास पनि हुन्छ है, यसरी नै हाम्रो जीवन स्तर पनि राम्रो भएर चाहिँ जान्छ।
2: अब विशेष गरी यो तपाईँले धेरैवटा कुरा त बुझ्नुभयो होला
1: हजुर,
2: अन्त्यमा कुरा गर्दाखेरि चाहिँ हाम्रो स्वच्छ पेयजल र स्वच्छता स्वस्थ भनौँ न, त्यसपछि अब हाम्रो समृद्धि र सभ्य समाज निर्माणको आधारहरू, पानी चाहिँ हाम्रो जीवन हो, तर स्वच्छ पानी चाहिँ स्वस्थ जीवन हो
0: पक्का।
2: त्यसै गरी स्वच्छता केवल व्यक्तिगत जिम्मेवारी मात्र नभएर यो चाहिँ हाम्रो सामाजिक दायित्व, अघि भने नि मैले हाम्रो आफ्नो मात्रै होइन, हरेकजना व्यक्तिको यो जिम्मेवारी हो, समाजको जिम्मेवारी हो। हामी सबैले पानीको स्रोतहरूको संरक्षण गर्यौँ भने, पानी खेर फालेनौँ भने, नियमित सरसफाइ गर्यौँ भने, शौचालय प्रयोग गर्यौँ, फोहोरको उचित व्यवस्थापन गर्यौँ, अनि अरूलाई पनि आफूले पनि गर्यौँ र अरूलाई पनि यसबारेमा सचेत गराउन सक्यौँ भने चाहिँ हाम्रो समाज, हाम्रो ठाउँ नै परिवर्तन हुन्छ, अनि साथसाथै चाहिँ हामीले जति पनि यो स्वच्छ पेयजल हामी पाउन सक्छौँ, अनि स्वच्छता कायम गर्न सक्छौँ जस्तो लाग्छ,
1: स्वस्थ रहन पनि सक्छौँ।
2: हजुर हजुर हजुर। अनि आज स्वच्छ पेयजल अनि स्वच्छता विषयमा यहाँ धनमाया दिदीले हामीलाई सोध्नु भयो, अनि हामीले जानेको जति स्वच्छ पेयजलको विषयमा, स्वच्छताको विषयमा के गर्नुपर्ने, के नगर्नुपर्ने, समाजको भूमिकादेखिको लिएर सम्पूर्ण कुरा त बताइदियौँ।
1: हजुर,
2: कति बुझ्नु भएको नि
1: स्वच्छ पेयजल

0: स्वच्छता सम्बन्धी त तपाईँले प्लस्त पारेर नै बताउनु भयो नि, धेरै कुराहरू बुझ्न सके।
1: अनि अब उहाँले स्वच्छ पेयजल अनि स्वच्छताको विषयमा त बुझ्नु भएको छ, अब त्यति मात्रै बुझेर भएन, यसो हामी बोल्दा बोल्दै मुख थाकेको जस्तो लाग्दैछ,
0: सुक्यो।
2: यहाँ धनवाई बहिनीले खै हामीलाई गीत नसुनाउने कि कसो हो?
0: गीत त सुन्नु पर्छ नि, अलिकति समय त रहेको छ। कान्छीमाई दिदी, चुल्टे भाइ, लु सुनाउन त।
1: हुन्छ हुन्छ, सुनाउन।

0: Holland.
1: Bakkelaars.
0: Bakkelaars.
1: Bakkelaars.
0: Bakkelaars.
1: Bakkelaars.
0: Bakkelaars.
2: आहा सुनिरहौ जस्तो लाग्यो तर के गर्नु समय पो भएछ त
3: कान्छी भाइ दिदी गीत सुनि बसेर मात्र भएन अब समय भएपछि त घरतिर लाग्नै पर्यो
4: समय भइहालेछ
3: लु
4: तपाईँको यो
2: चियाको बोतल
4: झोला पनि लु
3: दिनुहोस्
4: जाउँ जाउँ

सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गाउँले सभा, र अब सुन्नुहोस् मौसमको जानकारी। मौसम विभाग अनुसार हिमाली राज्य सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरूमा हल्का वर्षा हुने र मध्य कुहिरोले ढाक्ने सम्भावना रहेको छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अबको केही क्षणमा सम्प्रसारण गरी सुनाइरहेका छौँ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।

आकाशवाणी गान्तोक हो, प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। आज विश्व पर्यावरण दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। श्री तामाङले भन्नुभयो, भारतको सबैभन्दा पर्यावरणीय रूपमा जागरूक राज्यहरूमध्ये एकको रूपमा पारिस्थितिक सन्तुलन र प्राकृतिक सम्पदाको संरक्षण गर्ने हाम्रो प्रतिबद्धता पहिले भन्दा अझ दृढ़ छ। यस अवसरमा पर्यावरण संरक्षण गर्ने दिगो अभ्यासहरू अपनाउने र आउने पुस्ताका लागि सफा हरित तथा स्वस्थ भविष्यका लागि मिलेर काम गर्ने हाम्रो सामूहिक जिम्मेवारीलाई पुनः पक्का गरौं वहाँले भन्नुभयो। यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले पनि सबै नागरिकहरूलाई हार्दिक बधाई र शुभकामना दिनुभएको छ। आफ्नो सन्देशमा राज्यपालले भन्नुभयो, हाम्रो राज्य सिक्किम प्रकृतिको एक अद्वितीय उपहार हो, जहाँ प्रकृति र संस्कृति एक अर्कासँग जोड़िएका छन्। वहाँले भन्नुभयो, आफ्नो हालैको भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमलाई यसको अनुपम सौन्दर्य र पर्यावरण मैत्री जीवनशैलीका लागि पूर्वको स्वर्ग भन्नुभयो र यसका जनतालाई प्रकृतिको रक्षक भन्नुभयो। यो गौरव र विरासतलाई निरन्तरता दिनु हाम्रो सामूहिक जिम्मेवारी हो। राज्यपालले सिक्किमका प्रत्येक जागरूक नागरिकलाई राज्यको हरित सम्पदालाई अझ समृद्ध पार्न आग्रह गर्नुभयो। राज्यपाल ओम प्रकाश माथुरले आज असमको गुवाहाटीमा रहेको प्रसिद्ध शक्तिपीठ मा कामख्या मन्दिरको भ्रमण गर्नुभयो र विशेष पूजा अर्चना गर्नुभयो। शिलोङमा आयोजित पूर्वोत्तर परिषदको बैठकमा भाग लिएपछि वहाँले मा कामख्याको आशीर्वाद लिन आफ्नो फिर्ती यात्राको क्रममा गुवाहाटी पुग्नुभयो। मुख्य गर्भगृहमा आयोजित विशेष अनुष्ठानको क्रममा श्री माथुरले राज्यको प्रगति समृद्धि र शान्तिका लागि प्रार्थना गर्नुभयो। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग राज्यमन्त्री अजय टम्टा आज गान्तोक आइपुगेका छन्। उनले आज साँझ सिक्किममा प्रमुख सड़क सम्पर्क र पूर्वाधार विकासका मुद्दाहरूमा छलफल गर्न राज्य सरकारका वरिष्ठ अधिकारीहरूसँग बैठक गर्ने कार्यक्रम छ। नेपाली साहित्य परिषद सिक्किमले पीएम श्री बृहस्पति परसाई वरिष्ठ माध्यमिक विद्यालय रानीपुल संघको सहकार्यमा साहित्य संस्कृति र पर्यावरणीय चेतनालाई उजागर गर्दै साहित्य कला संगम आयोजना गरेर विश्व पर्यावरण दिवस मनायो। परिषदका अध्यक्ष हरि ढुंगेल प्रमुख अतिथि र विद्यालय प्रधानाध्यापिका संध्या शर्मा विशेष अतिथिको रूपमा उपस्थित थिए। विद्यालय परिसरमा वृक्षारोपण अभियानबाट कार्यक्रम शुरू भयो। परिषदका सदस्यहरूले विद्यार्थी र शिक्षकहरूसँग मिलेर वातावरण संरक्षण र दिगोपानलाई प्रवर्धन गर्न विभिन्न प्रजातिका बिरूवाहरू रोपे। महासचिव भीम रावतले कार्यक्रमको उद्देश्य परिषदको साहित्यिक गतिविधिलाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने र साहित्यमा विद्यार्थीहरूको रूचिलाई प्रोत्साहित गर्ने भन्दै आगामी दिनहरूमा सिक्किमका अन्य जिल्लाहरूमा पनि यस्तै पहलहरू आयोजना गरिने बताए। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादव आईएएसले आज गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जारी विशेष गहन संशोधन एसआईआर 2026 को प्रगतिको विवरण साझा गर्नुभयो। वहाँले राज्यभर गणना फर्म वितरण, डिजिटलाइजेशन र क्षेत्र स्तर कार्यान्वयनमा प्रमुख उपलब्धिहरूमाथि प्रकाश पार्नुभयो। वहाँले प्रभावकारी घर घर कवरेज र संशोधन अभ्यासको समयमै प्रगति सुनिश्चित गर्न बुथ स्तर अधिकारीहरू र अन्य क्षेत्रीय कार्यकर्ताहरूको

समर्पित प्रयासको प्रशंसा पनि गर्नुभयो। ताजा स्थिति रिपोर्ट अनुसार राज्यभर हालसम्म कुल 2,62,555 गणना फर्महरू वितरण गरिएका छन्। गान्तोक जिल्ला पुलिसले गान्तोक नथुला मार्गमा विशेष सवारी जाँच अभियान सञ्चालन गर्दै भाड़ा रसिद, सवारी कागजात तथा सरकारी भाड़ा दरको पालनाको निरीक्षण गरेको छ। बढ़ी भाड़ा असुल्ने वा नियम उल्लंघन गर्ने विरूद्ध कानूनी कार्यवाही गरिने चेतावनी दिँदै पर्यटकहरूलाई आधिकारिक ट्याक्सी प्रयोग गर्न र रसिद लिन आग्रह गरिएको छ। न्यायाधीश मीनाक्षी मदन राईले आज पटनाको लोकभवनमा पटना उच्च अदालतको 48औं मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गरिन्। बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैयद अता हसनैन सेवानिवृत्तले पद र गोपनीयताको शपथ ग्रहण गराए। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमको रूपरेखा। अहिले 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, 7:05 लोकगीतको कार्यक्रम लोकलहरी, 7:15 आधुनिक गीतको कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत, 7:50 समाचार, राति 8 युवा अनि कार्यक्रम कोसेली मैले मन परेका गीतहरू, 8:30 कार्यक्रम चर्चा चौधरी, यस लगायत रहल कार्यक्रमहरू आकाशवाणी दिल्ली केन्द्रबाट सम्प्रसारण गरेर सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम करेन्ट अफेयर्स, 10 अखिल भारतीय कार्यक्रम आजका फनकार।

भोलि बिहानीको हाम्रो पहिलो अधिवेशनको थालनी हुनेछ बिहानी 6:22, 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चना। विषय रहनेछ लोक लोभ मोह अहङ्कार मनका तीन ठुला शत्रुहरू। प्रस्तुत झुनानी रोलोबाट। 7:07 कार्यक्रम शुभ प्रभात। 8:45 कार्यक्रम योजना। विषय रहनेछ प्रधानमन्त्री गरिब कल्याण अन्ना योजना। 10:05 कार्यक्रम हेलो खरसाङ। 10:30 आकाशवाणीको विशेष कार्यक्रम श्रोता संवाद। ₹11:30 केही हिन्दी गीतहरू। दिउँसो 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 1:05 तिब्बती कार्यक्रम। 3:00 हिन्दी चलचित्रका गीतहरू। 3:20 नेपाली आधुनिक तथा लोकगीतहरू सुनाउनेछौँ। 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति। 5:07 फौजी श्रोतहरूको निम्ति कार्यक्रम जय जवान। 5:30 अङ्ग्रेजीमा कार्यक्रम कर्सेङ कलिङ अल चिल्ड्रेन्स। 6:10 गाउँले सभा। विषय रहनेछ सिसा घरमा सागसब्जीको खेती। प्रस्तुत रामकृष्ण शर्माबाट। 7:05 स्रोतहरूको पत्रोत्तर कार्यक्रम डाकपुतली। 7:05 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। 8:00 हिन्दी चलचित्रका गीतहरू। 8:45 कार्यक्रम चर्चा चौतरी। यस लगायत अन्य कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट। 9:30 साहित्य भारती। 10:00 राष्ट्रिय सङ्गीतको कार्यक्रम। श्रोतागण, यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको छोटो विज्ञप्ति। मौसम विभाग अनुसार हिमाली राज्य सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरूमा हल्का वर्षा र मध्य कुहिरोले ढाक्ने सम्भावना रहेको छ। समय अहिले 6:39 भइरहेको छ। अबको केही बेरमा सुन्न सक्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शहरीकरण र पर्यावरण असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्नुभयो। दार्जीलिङका सांसद राजु विष्टले कालेबुङमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी गराउनु भएको छ। चानादाल काण्डमा सञ्जु छेत्री विरूद्ध जीटीएले एफआईआर दर्ता गर्ने जीटीएका मुख्य कार्यपाल अनित थापाले जानकारी दिनुभएको छ। सीआईडी समन मुद्दामा कलकत्ता उच्च अदालतले तृणमूल काङ्ग्रेसका महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जीले चाँडै सुनवाईको लागि गरिएको याचिका खारेज गरेको छ। अनि मौसम विभागले आगामी हप्ता दक्षिण बंगालका लगभग 6 जिल्लामा वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शहरीकरण र पर्यावरण असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्नुभयो। विश्व पर्यावरण दिवसको अवसरमा कोलकाताका नलबन क्षेत्रमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै द्रुत गतिमा विस्तार भइरहेको कंक्रिट जंगल र फराकिलो आवासीय परिसरहरू बीच हरियाली हराउँदै गइरहेको जसले भविष्यमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताउनुभयो। मुख्यमन्त्रीले स्पष्ट भन्नुभयो, निर्माण परियोजनाहरू स्वीकार गर्ने अधिकारीहरूले कम्तीमा एक तिहाई जमिन रूखहरूले ढाकिएको सुनिश्चित गर्नुपर्छ। यद्यपि यो नियम व्यवहारमा पालना गरिएको छैन।
1: उहाँले यसलाई गम्भीर लापरवाही बताउनुहुँदै भन्नुभयो, पर्यावरण सन्तुलन कायम राख्न यो नियमको कडाइका साथ कार्यान्वयन आवश्यक छ। यस अवसरमा एक पेड़ माके नाम अभियान अन्तर्गत 6 लाख फलफूलका रूखहरू रोप्ने राज्य सरकारको योजनाको बारेमा जानकारी दिइएको थियो। आगामी मनसून मौसमको लागि 1 करोड़ 10 लाख रूखहरू रोप्ने लक्ष्य राखिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले वृक्षारोपण मात्र नभई तिनीहरूको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको, अन्यथा यो केवल औपचारिकता मात्र हुने बताउनुभयो। उहाँले शिक्षा प्रणालीमा पर्यावरण र वृक्षारोपणलाई व्यापक रूपमा समावेश गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो। मुख्यमन्त्रीले विद्यालयको पाठ्यक्रममा यस विषयमा पहिले नै अध्यायहरू भए पनि नयाँ पुस्तामा पर्यावरणको चेतना बढाउन यसलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा मन्त्री शंकर घोष, सारद्वत मुखोपाध्याय, विधायक पियूष कानोरिया, लकेट च्याटर्जी, मुख्य सचिव मनोज अग्रवाल, मुख्यमन्त्रीका सल्लाहकार सुब्रत गुप्ता सहित वरिष्ठ प्रशासनिक अधिकारीहरू उपस्थित थिए। सुषमा तामाङ, आकाशवाणी समाचार, खरसाङ।
0: दार्जीलिङका सांसद राजु विष्टले कालेबुङमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी गराउनु भएको छ। श्री विष्टले गत 29 मईको दिन कोलकातामा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भएको उच्च स्तरीय बैठकपछि मुख्यमन्त्रीले डीपीआर तयार पार्ने निर्देश दिनुभएको बताउनु भएको छ।
2: यस क्रममा कालेबुङको डुग्रास्थित कृषि विश्वविद्यालय परिसरमा 20 एकर जमिन मेडिकल कलेजका लागि पहिचान गरिएको छ। उहाँले यो जमिन स्वास्थ्य तथा परिवार कल्याण विभागलाई अन्तर विभागीय हस्तान्तरण गर्ने प्रस्ताव अघि बढाएको बताउनु भएको छ। यसका साथै सम्बन्धित विभागको स्वीकृतिपछि निर्माण कार्य सुरु हुने पनि उहाँले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै जानकारी गराउनु भएको छ। श्री विष्टले यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति आभार प्रकट गर्नुभएको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: बाँकुडा जिल्लाका प्रभावशाली तृणमूल नेता शंकर चक्रवर्तीलाई पुलिसले पक्राउ गरेको छ। उनीमाथि विधानचन्द्र कृषि विश्वविद्यालयको पुरानो क्याम्पसको जग्गा अवैध रूपमा कब्जा गरेको र व्यक्तिगत प्रयोगको लागि त्यहाँ संरचनाहरू निर्माण गरेको आरोप छ। रिपोर्ट अनुसार छतनामा रहेको विश्वविद्यालयको पुरानो क्याम्पस 2018 सुसुनियामा सारिएको थियो। शंकर चक्रवर्तीले बिस्तारै क्याम्पसको लागि 29 एकर जग्गा कब्जा गरेको र त्यहाँ कुखुरा फार्म, खेतीपाती र अन्य गतिविधिहरू सञ्चालन गरेको

0: गरेको आरोप छ। हिजो विश्वविद्यालय क्याम्पसबाट सरकारी सामान ट्रकमा लैजाँदै अर्को स्थानमा लगिरहेको जानकारी प्रकाशमा आएको थियो। जानकारी पाएपछि छतनाका विधायक सत्यनारायण मुखोपाध्याय घटनास्थलमा पुगेपछि विश्वविद्यालयका डिनले छतना पुलिस थानामा लिखित उजुरी दर्ता गरेका थिए। उजुरीको आधारमा पुलिसले जाँच सुरु गर्यो र बिहिबार राति शंकर चक्रवर्तीलाई पक्राउ गरेको छ। दाल काण्डमा सञ्जु छेत्री विरुद्ध फर्जी काण्डमा जीटीएले एफआईआर दर्ता गर्ने जीटीएका मुख्य कार्यपाल अनित थापाले जानकारी दिनुभएको छ। उहाँले आज एक भिडियो सन्देश जारी गर्नुहुँदै आफूले यस सम्बन्धमा जीटीएका सचिव अनि ईडीसँग यस विषयमा राम्ररी जानकारी लिएको र उनीहरू अनुसार जीटीएले कुनै पनि ठाउँमा दालको आवेदन नगरेको बताएको छ। श्री थापाले भन्नुभयो, जीटीएमा कुनै पनि प्रस्ताव राख्नु पर्े प्रक्रिया अनुसार विभागले प्रस्ताव सेक्रेटरीलाई पठाउँछ। सेक्रेटरीले मुख्य सचिवलाई अनि मुख्य सचिवले राज्यका प्रमुख सचिवलाई पठाउने गर्छ। केन्द्रको योजना छ भने राज्यका मुख्य सचिवले केन्द्रलाई पठाउँछ। तथापि जीटीएले चानाको दालको प्रस्ताव नपठाएको र कुनै राशि भुक्तान भएको छ। उहाँले चाना दाल प्रकरणमा जीटीए कतै संलग्न नरहेको तर जीटीएको नाममा दालमाथि धाँधली भएको बताउनु भएको छ। श्री थापाले भन्नुभयो, सञ्जु छेत्री नामक एक व्यक्तिले जीटीएको नाम गरेर दाल प्रकरणमा धाँधली गर्न कोसिस गरेको र सञ्जु छेत्रीको विरुद्ध थानामा एफआईआर दर्ता गर्नेछौ।
1: त्यो चाना दालहरू चाहिँ सब्सिडीमा त्यो किनेर ल्याएर एक मान्छेलाई बाँड्नु सक्ने एउटा रहेछ, प्रावधान रहेछ, त्यो प्रावधान रहेछ। तर यसमा जिटिएले न चाना दाल प्रपोजल पठाएको छ, न जिटिएले त्यो चाना दाललाई गभर्मेन्ट सेन्ट्रल गभर्मेन्टलाई पैसा बुझाएको छ, न जिटिएले लिफ्ट गरेको छ। यसमा जिटिएको रोल कहीँ छैन। तर जिटिएको नाम गरेर कहीँ न कहीँ फर्ड भएको मैले हिजो थाहा पाएँ। हेर्नुहोस्, बुझ्नु भएन, फर्जी भएको रहेछ भनेर मैले हिजो फर्ड कहीँ न कहीँ जिटिएको नाममा एउटा सञ्जु छेत्री भन्ने केटाले जिटिएको नाम चलाएर एउटा स्क्याम गर्ने चेष्टा गरेको हो रहेछ। त्यो चाहिँ इमिडिएटली आज यो केटाको नाममा एफआईआर गर्दछु।
0: सिआइडी समन मुद्दामा कलकत्ता उच्च अदालतले तृणमूल काँग्रेसका महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जीलाई ठूलो झट्का दिएको छ। अदालतले चाँडै सुनवाईको लागि गरिएको उनको याचिका खारेज गरेको छ। यो मुद्दा चार प्रमुख पदहरूको लागि मनोनयन प्रक्रियाको क्रममा केही विधायकहरूको हस्ताक्षरमा विसङ्गति भएको आरोपसहित विधानसभामा विधायकहरूको हस्ताक्षरमा कथित अनियमिततासँग सम्बन्धित छ। विधानसभा सचिव वालैले यस विषयमा जाँच गर्ने जिम्मा सिआइडीलाई दिएको थियो। अभिषेक ब्यानर्जीले 3 जुनमा कलकत्ता उच्च अदालतमा याचिका दायर गरेर सिआइडी समनलाई चुनौती दिँदै र कुनै पनि दण्डात्मक कार्यवाही वा गिरफ्तारीबाट सुरक्षाको माग गरेका थिए। आज मुद्दा न्यायाधीश चैताली चट्टोपाध्यायको एकल न्यायाधीशको अवकाश बेन्चमा सुनवाईको लागि आयो, जहाँ अदालतले द्रुत सुनवाईको लागि उनको अनुरोध अस्वीकार गर्यो। सिआइडीले 1 जुनमा सोधपूछको लागि अभिषेक ब्यानर्जीलाई बोलाएको थियो, यद्यपि उनले स्वास्थ्यको कारण देखाउँदै उपस्थित हुन थप समय मागे। यसपछि सिआइडीले उनलाई 8 जुनमा उपस्थित हुन नयाँ समन जारी गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
3: हर घर सूर्य घर।
0: यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। दार्जीलिङका सांसद राजु विष्टले कालेबुङ वन विभागद्वारा आयोजित पुजै डाँडा इको टुरिज्म साइटमा विश्व पर्यावरण दिवसमा भाग लिनुभयो। कार्यक्रमपछि एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै श्री विष्टले भन्नुभयो, विश्व पर्यावरण दिवसले हाम्रो पर्यावरण संरक्षण गर्नु साझा जिम्मेवारी हो भन्ने कुराको महत्वपूर्ण सम्झना गराउँछ। उहाँले पर्यावरण र प्रकृतिको हेरचाह गर्नु क्यालेण्डरमा केवल एक दिनमा मात्र सीमित नभएर हरेक दिन पालना गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, विश्वभरि हामी जलवायु परिवर्तन, जैविक विविधताको क्षति, वायु र जल प्रदूषण

बढ्दो तापक्रम, खडेरी र अचानक बाढीको बढ्दो प्रभावहरू देखिरहेका छौ। उहाँले भन्नुभयो, वृक्षारोपण केवल संरक्षणको कार्य मात्र होइन, यो कृतज्ञता, हेरचाह र हाम्रा भावी पुस्ताहरू प्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो। आज 5 जुन विश्व पर्यावरण दिवसको अवसरमा भारतीय जनता युवा मोर्चा दार्जिलिङ युवा टोली तथा जिल्ला टोलीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो। बाजा युमो दार्जिलिङका सचिव सनन्द छेत्रीले पर्यावरण संरक्षण र हरियाली प्रवर्धन गर्ने उद्देश्यका साथ भारतीय जनता पार्टी परिवारले विगत 12 वर्षदेखि निरन्तर रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले गत वर्ष सिद्राबुङ जलविद्युत परियोजना क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो भने यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिँदै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यस कार्यक्रम गोर्खाल्यान्ड आन्दोलनका शहीदहरूको स्मृतिमा समर्पित गरिएको थियो। कार्यक्रममा युवा कार्यकर्ताहरू, स्थानीय बासिन्दाहरू तथा बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। विशेष गरी बालबालिकाहरूको सक्रिय सहभागिताले वातावरण संरक्षणप्रति नयाँ पुस्तामा चेतना र जिम्मेवारीको भावना विकास भइरहेको सन्देश दिएको छ। विश्व पर्यावरण दिवसको अवसरमा नक्सलबारीमा एक पेड माके नाम भन्ने सन्देशसहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। यो कार्यक्रम बाबु जगजीवन राम छात्रावास परिसरमा खरसाङ वन विभाग र नक्सलबारी ब्लक प्रशासनको संयुक्त पहलमा आयोजना गरिएको थियो। कार्यक्रममा राज्यमन्त्री आनन्दमय बर्मनले व्यक्तिगत रूपमा बिरुवा रोपेर पर्यावरण संरक्षणको सन्देश दिनुभयो। कार्यक्रममा नक्सलबारी ब्लक विकास अधिकारी, पञ्चायत समिति अध्यक्ष र विपक्षी दलका नेता लगायत धेरै प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए। मन्त्रीले पर्यावरण संरक्षण आज सबैको लागि चिन्ताको विषय भएको बताउनुहुँदै सबैले भाग लिनुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको एक पेड माके नामको सन्देशलाई अगाडि बढाउँदै यो अभियान राज्यभरि लागू भइरहेको बताउनुभयो। उहाँले पर्यावरण सन्तुलन संरक्षण र कायम राख्न आगामी वर्षमा 1 करोड बिरुवा रोप्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो। पूर्वी मेदिनीपुर जिल्ला परिषदका स्वास्थ्य अधिकारी तथा तृणमूल काङ्ग्रेसका नेता शेख शम्सुल इस्लामलाई नन्दीग्राम पुलिसले पक्राउ गरेको छ। पुलिसले उनलाई हिजो राति दरपुरस्थित उनको घरबाट हिरासतमा लिएको छ। पुलिस स्रोत अनुसार शेख शम्सुल इस्लाम विरुद्ध बम विस्फोटको मुद्दामा जाँच भइरहेको थियो। अप्रेलमा उनको घरमा बम विस्फोट भएपछि यो मुद्दा उठेको थियो। उक्त घटनामा उनका छोरा पनि घाइते भएको बताएको छ। स्थानीयका अनुसार सिँढीमुनि राखिएको पोलिथिनको प्याकेट निकाल्ने क्रममा शक्तिशाली विस्फोट भएको थियो। घटनापछि पुलिसले घटनास्थलमा पुगेर खोजी गर्दा धेरै ताजा बमहरू बरामद गरेको थियो। त्यसपछि जाँच सुरु गरेको थियो। जाँचको क्रममा पुलिसले शेख शम्सुल इस्लामको कथित संलग्नताको प्रमाण फेला पारेको थियो। बिहिबार मध्यरातमा नन्दीग्राम पुलिसले दरपुर क्षेत्रमा छापा मारेको थियो। उनको घर घेरेको थियो र उनलाई त्यहाँबाट पक्राउ गरेको थियो। नन्दीग्राम पुलिस थानाका इन्चार्ज अजय कुमार मिश्राले बताए अनुसार बम विस्फोटको मुद्दामा तृणमूल नेतालाई पक्राउ गरिएको छ। यस विषयमा जाँच जारी छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुके खण्ड कमिटी गठन भएको छ। जेके राईको अध्यक्षतामा सम्पन्न भएको सभामा गोडामुमो सुके मानेभन्ज्याङ समष्टि अध्यक्ष अशोक बराइलीको प्रमुख उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी दिनुभएको छ। सुके खण्ड अन्तर्गत 16 वटा ग्राम पञ्चायतका 3 जना सदस्यहरूलाई 60 सदस्यीय सुके खण्ड समिति गठन गरिएको छ। हेमराज सुब्बालाई अध्यक्ष चयन गरिएको छ भने प्रीतम तामाङ, निर्मल चन्द्र राई, सचिन राईलाई उपाध्यक्ष, नर्बु शेर्पालाई सचिव, निर्मल राई, मन्दीप थापा, जेके राईलाई सहसचिव अनि नेत्रप्रसाद शर्मा, नर्बु छिरिङ तामाङ अनि निशान भारतीलाई कोष अध्यक्षको रूपमा चयन गरिएको छ। नक्सलबारी पुलिस थानाले प्रतिबन्धित कफ सिरप सहित 2 युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरज शर्मा र सुजय पाल रहेका छन्। दुवै नक्सलबारी स्टेशन पाडा क्षेत्रका बासिन्दा रहेको बताएको छ। प्राप्त जानकारी अनुसार हिजो राति नक्सलबारी पुलिस थानामा स्थानीयवासीले लागू औषध ओसार पसारमा 2 युवा निस्केको खबर दिएका थिए। मौसम विभागले आगामी हप्ता दक्षिण बंगालका लगभग 6 जिल्लामा वर्षा हुने अनुमान व्यक्त गरेको छ। यसैबीच उत्तर बंगालका धेरै
जिल्लाहरूमा भारी वर्षा जारी रहने अनुमान गरिएको छ। मौसम विभागका अनुसार शुक्रबार कलकत्तामा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शहरीकरण र पर्यावरण असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्नुभयो। दार्जिलिङका सांसद राजु विष्टले कालेबुङमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी गराउनु भएको छ। चाना दाल काण्डमा सञ्जु छेत्री विरुद्ध जिटिएले एफआईआर दर्ता गर्ने जिटिएका मुख्य कार्यपाल अनित थापाले जानकारी दिनुभएको छ। सिआइडी सम्मन मुद्दामा कलकत्ता उच्च अदालतले तृणमूल काङ्ग्रेसका महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जीले चाँडै सुनवाईको लागि गरिएको याचिका खारेज गरेको छ। अनि मौसम विभागले आगामी हप्ता दक्षिण बङ्गालका लगभग 6 जिल्लामा वर्षा हुने अनुमान व्यक्त गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 7:50 मिनटमा उपस्थित हुनेछ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। श्रोताहरूले हामीलाई एफएम 102 मेगाहर्ज आकाशवाणी दार्जिलिङमा पनि सुन्न सक्नुहुनेछ। अब समय भइरहेको छ कार्यक्रम लोकलहरीको, र आज हामी यहाँलाई सुनाइरहेका छौँ सुदीप वाइबाको स्वरमा केही लोकगीतहरू। पहिले सुन्नुहोस् यो छोटो सन्देश।
1: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको दृष्टि

केही लोकगीतहरू अवप्रस्तुत गर्न लागिरहेको छौँ। आधुनिक गीतको कार्यक्रम सुर सङ्गम र यहाँहरूलाई सुनाइरहेको छौँ रञ्जित सुब्बाको आवाजमा केही आधुनिक गीतहरू।

सुन्नुहुँदै थियो आधुनिक गीतको कार्यक्रम सुर संगम। श्रोताहरूले सुन्नुभयो रञ्जित सुब्बाको आवाजमा केही आधुनिक गीतहरू। श्रोतागण, अबको केही बेरमा सुन्न सक्नुहुनेछ पहिले नेपाली र त्यसपछि बङ्गलामा समाचार। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: प्रथममा मुख्य समाचार। विश्व पर्यावरण दिवसको अवसरमा उपराष्ट्रपति सिपी राधाकृष्णनले वायुको गुणस्तर सुधार गर्न, वायुमण्डलमा कार्बन उत्सर्जन घटाउन र पारिस्थितिक सन्तुलन कायम राख्न रुखहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हरियाली भविष्यतर्फ अघि बढिरहेको र आर्थिक विकास र पर्यावरण संरक्षणलाई सन्तुलनमा राखेर भारतले यस दिशामा अग्रणी भूमिका खेलिरहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले केन्द्र सरकारले सीमा सुरक्षालाई अझ सुदृढ पार्न स्मार्ट बोर्डर परियोजनालाई अन्तिम रूप दिइरहेको बताउनु भएको छ। पद्म पुरस्कार 2027 लागि नामाङ्कन अर्को महिनाको 31 तारिकसम्म खुल्ला रहनेछ। अनि नेपालका विदेश मन्त्री शिशिर खनाल भारतको 3 दिवसीय भ्रमणका लागि आज नयाँ दिल्ली आइपुग्नु भएको छ। अब समाचार विस्तारमा। विश्व पर्यावरण दिवसको अवसरमा उपराष्ट्रपति सिपी राधाकृष्णनले वायुको गुणस्तर सुधार गर्न, वायुमण्डलमा कार्बन उत्सर्जन घटाउन र पारिस्थितिक सन्तुलन कायम राख्न रुखहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। एक भिडियो सन्देशमा उपराष्ट्रपति राधाकृष्णनले प्रत्येक नागरिकलाई आफ्नो घर नजिक वा उपयुक्त स्थानमा कम्तीमा एउटा रुख रोप्न आह्वान गर्नुभयो। उपराष्ट्रपतिले सबै नागरिकहरूलाई एक पेड़ माँ के नाम अभियानमा सहभागी हुन पनि अपील गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हरियाली भविष्यतर्फ अघि बढिरहेको र आर्थिक विकास र पर्यावरण संरक्षणलाई सन्तुलनमा राखेर भारतले यस दिशामा अग्रणी भूमिका खेलिरहेको बताउनु भएको छ। प्रधानमन्त्रीले आज गुजरातको सुरतमा 18,000 करोड रुपियाँभन्दा बढी मूल्यका विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेपछि एक सार्वजनिक सभालाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभयो। उहाँले भन्नुभयो, भारतको 250 गिगावटको कुल नवीकरणीय ऊर्जा क्षमताको 50 गिगावट गुजरातमा मात्र छ। उहाँले गुजरात सौर्य ऊर्जाभन्दा बाहिर जाँदैछ र हरियो हाइड्रोजन र हरियो अमोनियाको क्षेत्रमा प्रमुख भूमिका खेल्न तयार छ। यो भारतलाई ऊर्जामा आत्मनिर्भर बनाउनको लागि महत्त्वपूर्ण छ। प्रधानमन्त्रीले देशका जनताले अराजकता र अस्थिरताको राजनीतिलाई अस्वीकार गर्दै विकासलाई सधैँ प्राथमिकता दिएको बताउनुभयो। उहाँले विकसित भारतको सपना साकार पार्न जनतालाई मिलेर काम गर्न अपील गर्नुभयो। सुरतको विकासको सन्दर्भमा प्रधानमन्त्रीले सुरत हरियो सहरको रूपमा द्रुत गतिमा अगाडि बढिरहेको बताउनुभयो।
1: सूरत सिर्फ स्वच्छता और सर्कुलर इकोनॉमी तक ही सीमित नहीं है, बल्कि ग्रीन ग्रोथ के दूसरे माध्यमों का भी अभूतपूर्व गति से विस्तार हो रहा है। सूरत ऐसी व्यवस्था बनाने में जुटा है जहां सड़कों पर चलने वाली सारी बसें इलेक्ट्रिक होगी। साथ ही यहां सूरत मेट्रो का भी विस्तार हो रहा है। ये सारे कदम हरित शहर के रूप में सूरत की पहचान को और सशक्त करेंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले वित्त वर्ष 2025-26 7.7% र वित्त वर्ष 2025-26 चौथो त्रैमासिकमा 7.08% भारतीय सकल घरेलु उत्पाद वृद्धि दर, अर्थव्यवस्थाको अन्तर्निहित शक्ति सुधारको सफलता र 140 करोड भारतीयहरूको अथक परिश्रमलाई प्रतिबिम्बित गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकारले जनताको जीवन सहज बनाउन, व्यापार गर्न सजिलो बनाउन र युवाहरूको लागि अवसरहरू बढाउन सबै प्रयास गर्नेछ। गृहमन्त्री अमित शाहले केन्द्र सरकारले सीमा सुरक्षालाई अझ सुदृढ पार्न स्मार्ट बोर्डर परियोजनालाई अन्तिम रूप दिइरहेको बताउनुभएको छ। गृहमन्त्रीले आज त्रिपुराको भारत बङ्गलादेश सीमामा रहेको लङ्कामुरा सीमा चौकीमा आयोजित सेन्टिनेल सम्मेलनलाई सम्बोधन गर्नुहुँदै यो परियोजना अन्तिम चरणमा रहेको र सीमा सुरक्षा बल र सशस्त्र सीमा बल तैनात रहेका 7 देखि 8 संवेदनशील क्षेत्रहरूमा अर्को वर्ष पाइलट चरण सुरु हुने बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो, केन्द्र सरकारले त्रिपुरा, पश्चिम बङ्गाल र बिहारको सिमानामा अवैध घुसपेटका कारण जनसङ्ख्या संरचनामा कुनै पनि परिवर्तन सहन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, सीमा सुरक्षालाई सुदृढ पार्न बार लगाउने कामलाई प्राथमिकता दिँदैछ। श्री शाहले त्रिपुरामा 119 किलोमिटर लामो नयाँ डिजाइन गरेको सीमा बार निर्माणको लागि स्वीकृति दिएको र निर्माणको पहिलो चरण सुरु भइसकेको बताउनुभयो।
2: हमने तय किया है कि बीएसएफ जहां जहां है, एसएसबी जहां जहां है, वहां पर स्मार्ट बॉर्डर का निर्माण करना और एक चतुष्कोणीय सुरक्षा रणनीति के तहत स्थानीय प्रशासन को साथ में लेते हुए, टेक्नोलॉजी को साथ में लेते हुए सीमाओं को एकदम अभेद बनाना। और इस स्मार्ट बॉर्डर का कंसेप्ट फाइनलाइजेशन के स्टेज पर है। इसका पायलट प्रोजेक्ट आने वाले साल में हम निश्चित रूप से इंट्रोड्यूस कर देंगे। एक साथ देश की अलग अलग सीमाओं पर 7 या 8 जगह पे पायलट प्रोजेक्ट्स दिए जाएंगे।

समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। दिल्लीको मालवीया नगरमा हालै भएको आगलागीमा 13 विदेशी नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज नयाँ दिल्लीमा सञ्चार माध्यमलाई भन्नुभयो, मृत्यु हुनेमा मोजाम्बिकका एक, नाइजेरियाका 4, लाइबेरियाका 1, कर्गिस्तानका 3, उज्बेकिस्तानका 1, बङ्गलादेशका 1, कङ्गो र इराकका 1 छन्। भारत र अमेरिका बीचको व्यापार सम्झौताको सम्बन्धमा प्रवक्ताले अमेरिकी तर्फबाट प्रमुख वार्ताकार 1 जुनदेखि जुन 4 आफ्नो टोलीसहित भारतमा रहेको जानकारी दिनुहुँदै दुई देशबीचको वार्ता सकारात्मक भएको बताउनुभयो। अमेरिकाबाट भारतीय नागरिकलाई देश निकाला गर्ने विषयमा श्री जयसवालले यस वर्ष अहिलेसम्म अमेरिकाबाट 1076 भारतीय फिर्ता पठाएको बताउनुभयो भने गत वर्ष यो सङ्ख्या 3567 थियो। उहाँले भारत र अमेरिका बीच बसाइसराई र मानिसको आवतजावतबारे वार्ता भइरहेको बताउनुभयो। भारतमा गैर कानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकका सम्बन्धमा उहाँले यस्ता घटनालाई सम्बोधन गर्ने दिशामा कानुन रहेको पनि बताउनुभयो। पद्म पुरस्कार 2027 लागि नामाङ्कन अर्को महिनाको 31 खुल्ला रहनेछ। गृह मन्त्रालयले मार्च 15 सुरु भएको पद्म पुरस्कारको लागि नामाङ्कन र सिफारिसहरू राष्ट्र पुरस्कार पोर्टलमा अनलाइन मात्र स्वीकार गरिने जानकारी दिएको छ, जसमा पद्मविभूषण, पद्मभूषण र पद्मश्री समावेश छन्, जुन देशका सर्वोच्च नागरिक पुरस्कारहरूमध्ये एक हुन्। भारतको यात्रुवाहक सवारी साधन बजारले मई महिनामा लगभग 4,40,000 सवारी साधनको बिक्री रेकर्ड गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा 23% बढी हो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल पोस्टमा अटोमोबाइल क्षेत्रको बलियो प्रदर्शनलाई प्रकाश पार्नुहुँदै भन्नुभयो, विश्वव्यापी अनिश्चितताहरूबीच पनि यो वृद्धिले बलियो उपभोक्ता मागलाई प्रतिबिम्बित गर्दछ। नेपालका विदेश मन्त्री शिशिर खनाल भारतको 3 दिवसीय भ्रमणका लागि आज नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँ विदेश मन्त्री सुब्रमण्यम जयशङ्करको निमन्त्रणामा भारत आउनुभएको हो। नयाँ दिल्लीमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले श्री जयशङ्करले भोलि नेपाली विदेश मन्त्रीसँग वार्ता गर्ने बताउनु भएको छ। उहाँले भारत नेपालसँगको बहुआयामिक साझेदारीलाई सुदृढ पार्न इच्छुक रहेको बताउनुभयो। शिक्षा मन्त्रालयले जेईई एडभान्स परीक्षा दिने विद्यार्थीहरूको डेटा लिक र गोपनीयता उल्लङ्घनको बारेमा धेरै भ्रामक र तथ्यगत रूपमा गलत समाचार रिपोर्टहरू बाहिर आएको बताएको छ। एक सामाजिक सञ्जाल पोस्टमा मन्त्रालयले भनेको छ, भारतीय प्रविधि संस्थान रुटकीले स्पष्टीकरण जारी गरेको छ कि सामाजिक सञ्जालमा प्रसारित जानकारी भ्रामक र गलत जानकारी फैलाउने प्रयास हो। मन्त्रालयले यो पनि भनेको छ, जेईई एडभान्स परीक्षाको समयमा कुनै पनि संवेदनशील जानकारी लिक भएको थिएन। पन्जाबको लुधियाना जिल्लामा एउटा कारखानाभित्र सिवेज लाइनको सफाईको क्रममा विषाक्त ग्यासको कारण 3 मानिसहरूको मृत्यु अनि 2 घाइते भएको घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगले स्वत संज्ञान लिएको छ। यस सम्बन्धमा आयोगले पन्जाबको मुख्य सचिव अनि लुधियाना पुलिस आयुक्तलाई नोटिस जारी गरी 2 यस मामलाबारे विस्तृत रिपोर्ट मागेको छ। आयोगले भनेको छ, रिपोर्टमा जाँचको स्थिति, घाइतेहरूको स्वास्थ्य अनि सरकारद्वारा घोषित क्षतिपूर्तिको विवरण सामेल हुनुपर्नेछ। अर्थव्यवस्थाले वित्त वर्ष 2025-26 पनि आफ्नो बलियो गति बनाएको छ। वास्तविक सकल घरेलु उत्पादनमा 2024-25 7.1% तुलनामा 2025-26 7.7% वृद्धिको अनुमान छ। सांख्यिकी अनि कार्यक्रम कार्यान्वयन मन्त्रालयले आज वित्त वर्ष 2025-26 निम्ति वार्षिक सकल घरेलु उत्पादको अन्तिम अनुमान अनि यस वर्ष जनवरीदेखि मार्चसम्मको त्रैमासिक अनुमान जारी गर्यो। पाकिस्तानले अवैध र जबरजस्ती कब्जा गरेको तथाकथित गिलगित बाल्टिस्तान विधानसभाको लागि आम चुनाव गर्ने पाकिस्तानको योजनाको भारतले कडा विरोध गरेको छ। यो चुनाव जुन 7 हुने तय भएको छ। भारतले आफ्नो लामो समयदेखिको अडान दोहोऱ्याएको छ कि 1947 जम्मू कश्मीरको भारतमा पूर्ण कानुनी र अपरिवर्तनीय विलयको परिणाम स्वरूप गिलगित बाल्टिस्तान सहित सम्पूर्ण केन्द्रशासित प्रदेशहरू जम्मू कश्मीर र लद्दाख भारतको अभिन्न अङ्ग हो। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। विश्व पर्यावरण दिवसको अवसरमा उपराष्ट्रपति सिपी राधाकृष्णनले वायुको गुणस्तर सुधार गर्न, वायुमण्डलमा कार्बन उत्सर्जन घटाउन र पारिस्थितिक सन्तुलन कायम राख्न रुखहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हरियाली भविष्यतर्फ अघि बढिरहेको र आर्थिक विकास र पर्यावरण संरक्षणलाई सन्तुलनमा राखेर भारतले यो दिशामा अग्रणी भूमिका खेलिरहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले केन्द्र सरकारले सीमा सुरक्षालाई अझ सुदृढ पार्न स्मार्ट बोर्डर परियोजनालाई अन्तिम रूप दिइरहेको बताउनु भएको छ। पद्म पुरस्कार 2027 लागि

0: नामांकन अर्को महिनाको 31 तारिखसम्म खुला रहनेछ अनि नेपालका विदेश मन्त्री शिशिर खनाल भारतको 3 दिवसीय भ्रमणका लागि आज नयाँ दिल्ली आइपुग्नु भएको छ आकाशवाणीबाट समाचार पूरा भयो भोलि बिहान 7 बजेर 5 मिनेटमा मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौ सुन्दै गर्नुहोस् आकाशवाणी
1: श्रोतागण अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। केही गीतहरू तपाईँलाई नाच्नको लागि लेखिएका हुन्छन्, केही तपाईँलाई मुस्कुराउनुको लागि लेखिएका हुन्छन्। तर यहाँ ती दुर्लभ धुनहरू छन् जुन हाम्रो हृदयभित्र मचिरहेको शान्त आदि बेरीलाई प्रतिबिम्बित गर्न मात्र लेखिएका हुन्छन्। यो गीत प्रेमको सुन्दर प्रतिज्ञाहरूले भरिएको छ। हामी सबैले गलियाको मिठो रोमान्समा गुन्जिएका छौ र बन्जारामा सन्तावना पाएका छौ, तर यही एल्बममा लुकेको एउटा ट्र्याक छ जसले तपाईँलाई सान्तावना दिने प्रयास गर्दैन, बरु यसले पूर्ण कच्चा फिल्टर नगरिएको जोखिमको ऐना राख्छ। अदनान रुल अनि मोमिना मुस्तेसनको आवाजमा संगीत रहेको छ राबी एमद, शब्द अदनान रुल।

के तपाईले कहिले याद गर्नु भएको छ कि अगाडि बढ्नुको सबैभन्दा कठिन भाग छोड्नु होइन, यो तपाईको आफ्नै मनसँग हुने निरन्तर थकाइ लाग्दो वार्ता हो। तपाई आफूलाई भन्नुहुन्छ, आज म उसको बारेमा सोच्दिन, तै पनि त्यो सोच्ने सम्झाउने काम बन्छ। तपाईले माटोलाई माटोबाट कसरी अलग गर्नुहुन्छ? यसले व्यक्तिलाई बिर्सिने असम्भवतालाई सुन्दर ढङ्गले स्थापित गर्दछ। मोहित चौहान, शेखर रब्ज्यानी अनि श्रुति पाठकको आवाजमा संगीत रहेको छ। विशाल अनि शेखर, शब्द कुमार अनि विशाल ददलानी।

हजुरहरूले सुनिरहनु भएको छ आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणी अन्तर्गत कोसेली मैले मन पराएका गीतहरू। म सञ्चालिका दीक्षाको साथमा के तपाईँले कहिले कसैलाई यति गहिरो माया गर्नुभएको छ कि उनको उपस्थिति घर जस्तो लाग्छ, तर तपाईँको आफ्नै आन्तरिक लडाईहरूले तपाईँलाई उनको यादमा तानिरहेको जस्तो महसुस हुन्छ। यो ट्र्याक तपाईँको कानमा मात्र बज्दैन, यसले तपाईँको हृदयको तारलाई तान्छ। यसले आँसु, उनको अंगालो, असहायता र बाँकी संसार हराउँदा त्यो एकजना व्यक्तिलाई तपाईँको छेउमा पाउनुको परम आरामलाई कैद गर्दछ। एउटा गीत जसले स्वीकार गर्दछ कि दुई व्यक्तिहरू प्रेममा पागल हुन सक्छन् तर एकै समयमा पूर्ण रूपमा टुटेका हुन्छन्। अलका याग्निक अनि अरिजित सिंहको आवाजमा संगीत रहेको छ। ए आर रेहमान, शब्द इशत कमिल।

यो गीतले त्यो क्षणलाई वर्णन गर्दछ जब तपाईँले आफ्नो अस्तित्व महसुस गर्नुहुन्छ। त्यो एक विशेष व्यक्ति बिना पूर्ण रूपमा अपूर्ण छ। यसले एउटा जोखिमलाई बोल्छ जहाँ तपाईँको खुसी, तपाईँको शान्ति र तपाईँको पीडा पनि तिनीहरूसँग पूर्ण रूपमा बाँधिएको हुन्छ। यसले स्वीकार गर्दछ कि प्रेम सधैँ सजिलो हुँदैन, त्यहाँ पीडा हुन्छ र दुःख हुन्छ, तर जबसम्म त्यो व्यक्ति तपाईँको छेउमा हुन्छ हरेक कठिनाईको सामना गर्न लायक हुन्छ। सोना मोहपात्र अनि रविन्द्र उपाध्यायको आवाजमा संगीत रहेको छ राम सम्पत, शब्द जावेद अख्तर।

हवस् त श्रोता, आजको हाम्रो कार्यक्रमको निर्धारित समय अवधि पनि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

0: 10 लाख की लॉटरी
1: मुझे। वाओ।
2: फर्जी ऑफर्स से सावधान।

0: श्रोतागण नमस्कार, आजको चर्चा चौतारी कार्यक्रममा हामीले हाम्रा समाजका गौरव हालै पद्मश्री पुरस्कारले सम्मानित डाक्टर जेश योञ्जनलाई हाम्रो स्टुडियोमा पाएका छौँ। म अशोक चौरसिया उहाँलाई धेरै धेरै स्वागत जनाउँदछु।
1: बहुत धन्यवाद भाइ। हजुर,
0: अब हामी चर्चा चौतारीको कार्यक्रममा विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा जुन पर्यावरण संरक्षण र पर्यावरण विकासको क्षेत्रमा अभूतपूर्व कार्य भएको छ त्यसबारे हामी छलफल गर्नेछौ र सौभाग्यवश 5 जुन प्रत्येक वर्ष विश्व पर्यावरण दिवस पालन गरिन्छ र भारतमा भारतको जुन संस्कृति परम्परा छ, वेद छ, उपनिषद छ, रामायण महाभारत, यस सबमा प्रकृति पर्यावरणको गहिरो उल्लेख छ। अथर्ववेदमा भनिएको छ, माता भूमि पुत्रोऽहं पृथिव्यः, र यस बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसरी भन्नुहुन्छ।
2: वेद काल से कहा गया है, माता भूमि पुत्रोऽहं पृथिव्यः, अर्थात ये भूमि मेरी माता है और मैं पृथ्वी का पुत्र हूं। यही वो विचार है जिसको प्रभु श्री राम ने भी लंका के वैभव को छोड़ते हुए कहा था, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। वंदे मातरम यही महान सांस्कृतिक परंपरा का एक आधुनिक अवतार है।
0: डाक्टर योञ्जन सर, तपाईले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा वैदिक कालदेखि प्रकृति पृथ्वी र मानवको सम्बन्धको बारेमा भन्नुभयो कि पृथ्वी हाम्री माता हुन् र हामी त्यसको सन्तान हौ, र यसैले पृथ्वीको संरक्षण र पर्यावरणको संरक्षण हाम्रो जीवनको निम्ति एउटा महत्त्वपूर्ण कडी हो र प्रत्येक व्यक्तिको जीवन सुख शान्ति समृद्धिको निम्ति पर्यावरण संरक्षण अति आवश्यक छ र प्रत्येक वर्ष 5 जुनको दिन विश्व पर्यावरण दिवसको रूपमा राष्ट्रसङ्घले घोषित गरेको छ र त्यो पालन हुँदै आएको छ र यो वर्ष 2026 थिम रहेको छ, इन्सपायर बाई फर क्लाइमेट फर आवर फ्युचर, यानि स्वयं प्रेरणाले जलवायु संरक्षण तथा हाम्रो भविष्यको सुरक्षा। र यो विश्व पर्यावरण दिवस पालन गर्नुको लक्ष्य र उद्देश्य के हो अनि प्रधानमन्त्री नरेन्द्र मोदीले जुन भारतीय संस्कृतिमा पृथ्वीलाई आमा र हामी त्यसको सन्तान भनेको छौँ, यस विषयमा तपाईँ केही प्रकाश पार्नुहुन्छ?
1: बहुत धन्यवाद। तपाईँले जुन चाहिँ एउटा अब्जर्भेसन भन्नुभयो या त प्रश्न भन्नुभयो अहिले मलाई राखिदिनु भयो मेरो अघि, त मलाई खुबै मन परेको यो कुरो हो। त यसपालिको पर्यावरण दिवस जुन 5 तारिक हामीले जुन चाहिँ अब मनाउनेवाला छौँ, आज 2 तारिक भयो र विश्वभरि नै यो 5 तारिक जुनमा चाहिँ पर्यावरण दिवस चाहिँ मनाइरहेछ विश्वभरि नै। यसको म अलिकति एउटा छोटो इतिहास भन्नु पऱ्यो।
0: हजुर,
1: के छ भनेदेखि चाहिँ अब संसारमा 3 किसिमको देशहरू पाइन्छ।

0: एउटा चाहिँ एकदमै डेभलप या त एकदमै विकसित विकासको क्षेत्रमा चाहिँ चरम सीमामा पुगेका देशहरू त्यसलाई विकसित देशहरू भनिन्छ, जति पनि युरोपियन कन्ट्रिजहरू छ। अनि यता एसियामा चाहिँ तपाईँको जस्तो अहिले साउथ कोरिया पनि एकदमै विकसित भइसकेको छ प्रत्येक क्षेत्रमै, जापान त एकदमै पहिल्यै विकसित भइसकेको
1: हजुर,
0: र त्यस्तै प्रकारले चाइना पनि एकदमै विकसित देशमै देशकै क्याटेगोरीमा आउँछ र एसियामा पनि। र विकसित देशहरू अब एउटा एउटा भयो त अर्को चाहिँ विकसित हुँदै गरेको, यसमा चाहिँ जस्तो भुटान भयो, नेपाल भयो, इन्डिया भयो र यी देशहरू चाहिँ अरू थुप्रै देशहरू छन् यो चाहिँ विकास हुँदै गरेको क्याटेगोरीमा आउँछन्। र अर्को चाहिँ अविकसित देशहरू जस्तो बङ्गलादेश भयो, त्यस्तै अरू थुप्रै अफ्रिकाभित्र यति थुप्रो देशहरू छन् जुन चाहिँ देशहरू चाहिँ एकदमै अविकसित रूपमा अहिले पनि रहिरहेका छन्। भन्दा मतलब चाहिँ यति साह्रो अविकसित पनि भोकले मर्ने सङ्ख्याहरू ज्यादै मात्रामा रहेका छन्। रोगले रोग लागेर उपचारविहीन मानिसहरू यति थुप्रो सङ्ख्यामा त्यहाँ छन् र त्यहाँ कुनै ट्रान्सपोर्ट कम्युनिकेसन छैन। भन्नुपर्दाखेरि चाहिँ पौराणिक युग जस्तै को युग चाहिँ अहिले पनि अफ्रिकाको कतिवटा देशहरूमा चाहिँ पाइन्छ। र यो चाहिँ एकदम अविकसित एकदमै अविकसित देशहरू अनडेभलप्ड कन्ट्री भनिन्छ। त अब भारत देश जुन चाहिँ एउटा डेभलपिङ कन्ट्रीको रूपमा अहिले हामी भन्छौँ, तर भारतभित्र पनि यति थुप्रो राज्यहरू र युनियन टेरिटोरी हामी पाउँछौँ र त्यसमा सबै कतिवटा राज्यहरू त एकदमै विकसित भइसके, तर रहल राज्यहरू अनि रहल कतिवटा युनियन टेरिटोरीहरू चाहिँ अविकसित अवस्थामै छन्। र अब यो जुन चाहिँ विकसित अब राज्यहरू छन् भारतमा, अब यो त युरोपियन युरोपभित्र जुन चाहिँ देशहरू विकसित भइसक्यो त्यसको तुलनामा त फेरि आउँदैन नि फेरि विकसित भन्नुभयो त उनीहरू कुनै एउटा हदसम्म चाहिँ विकसित छन्, त्योभन्दा बाहिर चाहिँ उनीहरू त्योभन्दा माथि चाहिँ उठिसकेको छैनन्। अनि त्यसलाई पनि लिएर अनि जुन चाहिँ अविकसित राज्यहरू छन् युनियन टेरिटोरी यसलाई पनि लिएर चाहिँ हाम्रा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले चाहिँ उहाँ आफ्नो के अरे जुन चाहिँ प्रधानमन्त्रीको पदमा आउनु भएपछि चाहिँ उहाँले भारतको निम्तिलाई चाहिँ भारतलाई चाहिँ चाँडोभन्दा चाँडो समयमा चाहिँ एउटा सेल्फ रिलायन्स सेल्फ डेभलप्ड सेल्फ डिपेन्डेन्ट देश बनाउनु पर्छ, जस्तो अमेरिका छ एउटा विकसित देशको रूपमा, अमेरिका छ, जापान छ, जर्मनी छ, अरू देशहरू छन्, त्यस्तै हामी पनि हुनुपर्छ। हाम्रो सडकहरू त्यो खालको हुनुपर्छ, हाम्रो विद्यालयहरू त्यो खालको हुनुपर्छ, प्रत्येक भारतीय नागरिकको मानसिकता चाहिँ त्यता पनि जानुपर्छ, त्यता पनि डेभलप भएको हुनुपर्छ, हामीले सोचमा परिवर्तन ल्याउनुपर्छ, एक्सनमा परिवर्तन ल्याउनुपर्छ भनेर अहिलेसम्ममा कति हजारवटा यो गत 15 वर्षको अवधिमा नरेन्द्र मोदी महोदयले प्राइम मिनिस्टर महोदयले सम्माननीय महोदय प्राइम मिनिस्टर महोदयले चाहिँ यति थुप्रो योजनाहरू तयारी गरिसके अनि त्यसमा कम्ती कम प्रत्येक योजनाहरू कोही 40% सफलता पाइसकेको छ, कतिले 60% सफलता पाइसकेको छ, कतिले 90% सफलता पाइसकेको छ, कति कोही चाहिँ अहिले 5% सफलता पाइरहेको छ। यस्तै हिसाबले विभिन्न तौरमा चाहिँ विभिन्न माने रेटमा चाहिँ रफ्तारमा चाहिँ ती प्रोजेक्टहरू अहिले चलिरहेको छन्। अनि नरेन्द्र मोदीले जुन समयदेखि यो यी योजनाहरू उनीहरूले सुरु गर्ने भन्ने आदेश भारत सरकारलाई दिए अनि भारत सरकारले त्यही अनुसार चाहिँ योजनाहरू बनाए। अनि यो अहिले कस्तो भनेदेखि चाहिँ उहाँले उहाँ प्राइम मिनिस्टर भएदेखि यता 15 वर्षको अवधिमा चाहिँ भारतको अवस्था चाहिँ कहाँ पुग्यो भन्ने एउटा प्रश्न यहाँ छ। यो चाहिँ हामी प्रत्येक भारतवासीले जान्नुपर्ने कुरा हो। भारतको अवस्था चाहिँ इकोनोमिकली चाहिँ थर्ड लार्जेस्ट इकोनोमी माने थर्ड लार्जेस्ट इकोनोमिकली पावरफुल कन्ट्री चाहिँ विश्वमा चाहिँ भारत बनिसकेको छ
1: हजुर
0: मोदीजीको कालमा चाहिँ एज अ प्राइम मिनिस्टर। त यो चाहिँ हामी सबैले याद गर्नुपर्ने हुन्छ। र आउनु अब नेक्स्ट 10-15 भित्रमा चाहिँ संसारका सबैभन्दा शक्तिशाली साइन्समा पनि टेक्नोलोजीमा पनि एडुकेसनमा पनि इकोनोमीमा चाहिँ इकोनोमीमा पनि भारत चाहिँ त्यो पहिलो स्थान चाहिँ लिन्छ भनेर चाहिँ अमेरिकाले पनि अहिले कता कता बुझिसकेको छ, जापानले पनि बुझिसकेको छ। त भारतको अवस्था चाहिँ अहिले सम्माननीय के भन्छ प्रधानमन्त्री मोदीजीको कालमा चाहिँ अहिले यो खालको अवस्था चाहिँ भारतमा पुगिसकेको छ अवस्थामा चाहिँ
1: हजुर सर।
0: मेरो भन्नु मतलब चाहिँ यति नै हो।
1: र भारत सरकारले एउटा लक्ष्य पनि राखेको छ कि विकास पर्यावरण अनुकूल हुनु पर्यो, द्याट मिन्स सस्टेनेबल डेभलपमेन्ट।

0: जसले पर्यावरणलाई कुनै क्षयक्षति नहोस्, पर्यावरणको संरक्षण र साथसाथ विकास र 2047 सम्म भारतलाई एउटा विकसित राष्ट्र बनाउने लक्ष्यमा अहिले विगत एक दशकदेखि अनि अहिले 12 वर्ष हुनु आँट्यो, 12 वर्ष कम्प्लिट भयो, 13 वर्ष सुरु भयो र यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठुलो भिजनले देश अगाडि बढिरहेको छ, होइन?
1: पक्का कुरा
0: सर, कुनै एउटा समय थियो जब पर्यावरणको बारेमा, जसरी अघि हामीले भन्यो कि यथर्ववेदमा भनेको छ कि हामी पृथ्वीका पुत्र हौँ र पृथ्वी हाम्री आमा हुन्, र यस्तो तत्व प्रकृतिप्रति ज्ञान हुँदा हुँदै पनि विश्वमा एउटा जलवायु परिवर्तनको सङ्कट सबैले देख्न थाल्यो र त्यसको निम्ति कार्बन डाइअक्साइडको उत्सर्जनलाई कम गरेर पृथ्वीको जुन परिवर्तन तापमान बढ्दै गएको स्थितिलाई कसरी नियन्त्रित गर्नुपर्छ त्यसमा चिन्तित थियो र त्यसको निम्ति पहल पनि सुरु भएको थियो राष्ट्रसङ्घको नेतृत्वमा। तर त्यस बेला भारतले केही भनौँ कि नभनौँ केही कार्बन इमिसनलाई रिड्युस गर्ने, जुन कार्बन उत्सर्जनलाई घटाउने एउटा लक्ष्य राखौँ कि नराखौँ कि सक्छौँ कि सक्दैनौँ भन्ने एउटा हेजिटेसन थियो, एउटा दोधारे थियो। तर 2014 जब 26 मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो, त्यहाँदेखि भारतले पर्यावरणको क्षेत्रमा एउटा उल्लेखनीय कार्य गर्यो र त्योभन्दा अगाडि भारत एउटा ग्लोबल क्लाइमेट एफर्ट्सहरूमा फलोअरको देशको रूपमा जानिन्थ्यो कि अरूले के गर्दैछ त्यसलाई म फलो गर्छु। तर 2014 पछि भारत एउटा फलोअर होइन, जलवायु परिवर्तनको क्षेत्रमा, यसको रोकथामको क्षेत्रमा, प्रदूषणको रोकथामको क्षेत्रमा, क्लाइमेट चेन्जको रोकथामको क्षेत्रमा एउटा लिडरको रूपमा डेभलप भयो र यसरी COP 21 2015 प्यारिसमा भएको थियो, कन्फरेन्स अफ पार्टिज, र यसमा भारतले एउटा लक्ष्य राखेको थियो कि बढ्दो तापमानलाई घटाउनको निम्ति जुन फसिल बेस्ड फ्युएल छ, ऊर्जा छ, त्यसले जस्तै पेट्रोल डिजल, यसले प्रदूषण बढ्दैछ र यो प्रदूषणलाई हामी कार्बन इमर्सनलाई 40% 40%ले कार्बन उत्सर्जनलाई हामी घटाउँछौँ, अर्थात् 2030 सम्म गैर जीवाश्म नन फसिल फ्युएलको रूपमा हामीले रिन्युएबल एनर्जी 40% व्यवहारमा ल्याउँछौँ र यसलाई 40%ले घटाउँछौँ। तर त्यो लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले नोभेम्बर 2021 लक्ष्य हासिल गरियो, जब टार्गेट थियो 30 लक्ष्य हासिल गर्ने, तर 2021 त्यो लक्ष्यलाई हासिल गरियो। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: अब यो सम्मानीय प्रधानमन्त्रीज्यूले 2021 आइपुग्दै जुन लक्ष्य चाहिँ धेरै पछि हुनेवाला थियो, तर त्यो लक्ष्य चाहिँ 2021 उहाँले हासिल गर्नु सक्नु भएको कारण चाहिँ के छ भनेदेखि चाहिँ कुनै पनि एउटा यो खालको प्रोजेक्टलाई चाहिँ कसरी हेरिन्छ भनेदेखि चाहिँ यो जुन चाहिँ यो क्लाइमेट चेन्जसित यो के भारतको जुन चाहिँ जलवायु छ त्यो जलवायु।
2: नमस्कार, आकाशवाणी से समाचार संध्या के साथ मैं मुकेश कुमार। प्रधानमंत्री नरेंद्र मोदी ने सूरत और दमण में कई विकास परियोजनाओं का शुभारंभ किया। प्रधानमंत्री ने ऊर्जा क्षेत्र में आत्मनिर्भरता पर बल दिया, कहा भारत आर्थिक विकास और पर्यावरण संरक्षण के बीच संतुलन बनाकर हरित भविष्य की ओर अग्रसर। वित्त वर्ष 2025-26 में भारत की सकल घरेलू उत्पाद वृद्धि दर 7.7% रहने का अनुमान। गृह मंत्री अमित शाह ने कहा स्मार्ट बॉर्डर परियोजना लागू किए जाने के अंतिम चरण में संवेदनशील सीमावर्ती क्षेत्रों में अगले वर्ष इसे प्रायोगिक आधार पर शुरू किया जाएगा। दक्षिण पश्चिम मानसून अरब

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय अहिले 10:30 भइरहेको छ। यसका साथै आजको हाम्रो तेस्रो अधिवेशन कार्यक्रम यही नै समाप्त गरिन्छ। भोलि बिहान 6:22 नयाँ अधिवेशनको साथमा पुनः उपस्थित रहनेछौँ। श्रोतागण बिता दिनुहोस्। प्राविधिक अधिकारी फुलेन रोय, कार्यक्रम सहयोगी नमिता विजय लगायत म सुनिललाई सम्पूर्णमा शुभ